परियो टक्कर जोखिममा पर्ने गरेको व्यवसायीले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयले एक अध्ययनले नेपालमा विद्युतीय गाड़ीको प्रवर्धनका लागि सन् 2030 देशभर कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने सुझाव दिएको छ। नेपालमा ईभी प्रवर्धनका लागि अवसर चुनौती र सम्भावना शीर्षकको यस अध्ययन प्रतिवेदन अनुसार अहिले देशभर 1,000 चार्जिङ स्टेशन सञ्चालनमा छन् भने तिनीहरू धेरैजसो काठमाडौँ, पोखरा र भरतपुरमा चार्ज मुख्य शहरमा मात्र केन्द्रित छन्। राजमार्ग ग्रामीण र दुर्गम क्षेत्रमा चार्जिङ सुविधाहरूको अभावले लामो दूरीको यात्रामा विद्युतीय गाड़ीको प्रयोग गर्न कठिनाई भइरहेको छ। प्रतिवेदनले चार्जिङ पूर्वाधारको कमी, ब्याट्रीको उच्च लागत, दक्ष जनशक्तिको अभाव र पार्थ पूर्जाको आयातमा निर्भरतालाई प्रमुख चुनौतीको रूपमा औल्याएको छ। सरकारले जलविद्युतको आन्तरिक खपत बढ़ाउने उद्देश्यले विद्युतीय गाड़ीलाई प्राथमिकतामा राखेको छ। ऊर्जा मन्त्रालयले तयार पारेको रणनीति अनुसार पेट्रोल पम्पमा समेत चार्जिङ स्टेशन राख्ने र प्रमुख शहरहरूमा विद्युतीय बस सञ्चालन गर्ने लक्ष्य छ। सन् 2030 90% निजी गाड़ी विद्युतीय बनाउने र सन् 2045 नेट शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न विद्युतीय गाड़ीको विस्तार अपरिहार्य रहेको विज्ञहरू बताउँछन्। अन्तर्राष्ट्रिय समुद्र इरानको परराष्ट्र मन्त्रालयले अमेरिकामाथि युद्ध विराम उल्लंघन गरेको आरोप लगाएको छ। मन्त्रालयले अमेरिकाले तनाव कम गर्नुको सट्टा आफ्नो सैन्य कार्यवाही मार्फत सम्पूर्ण क्षेत्रको सुरक्षालाई थप जोखिमपूर्ण पारिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत जारी गरेको विज्ञप्तीमा अमेरिकाले एसकिडी क्षेत्र र केस्म टापुमा रहेका इरानका तटीय राडार तथा निगरानी केन्द्रहरूमा आक्रमण गरेको भन्दै यसलाई युद्ध विरामको स्पष्ट उल्लंघन भनेको छ। विज्ञप्तीमा भनेको छ यो आक्रमण अप्रिल 8 भएको युद्ध विरामले स्पष्ट उल्लंघन हो। साथै यो इरान इस्लामिक गणतन्त्रको राष्ट्रिय सार्वभौम सत्ता र क्षेत्रीय अखण्डता विरूद्ध गरिएको सैन्य आक्रमण पनि हो। विश्वभर महिलाहरूले पुरूषको तुलनामा झण्डै 25% बढ़ी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ। म्याकिन्से हेल्थ इन्स्टिट्यूट एण्ड विश्व आर्थिक मञ्चले 20 भन्दा धेरै स्वास्थ्य संस्थाहरूको सहभागितामा गरेको अध्ययनले यो अन्तरको ठूलो हिस्सा रोक्न सकिने निष्कर्ष पनि निकालेको छ। अध्ययनका अनुसार महिला र पुरूषबीचको स्वास्थ्य अन्तरको 34% हिस्सा स्वास्थ्य सेवाका कमजोरीहरूबाट उत्पन्न भएको हो। ढिलो निदान, अपर्याप्त जाँच, पुरानो उपचार र कम उपचारको पहुँच यसका मुख्य कारण रहेका छन्। अध्ययनले हृदय रोग, पाठेघरको मुख्य क्यान्सर, स्तन क्यान्सर, गर्भवतीको उच्च रक्तचाप, प्रवासपछिको रक्तस्राप, रन्जोनिवृत्ति, पीएमएस, माइग्रेसन र एन्डोमेट्रियोसिस गरी 9 प्रमुख स्वास्थ्य अवस्थाहरू पहिचान गरेको छ। खेल संस्था नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङसँग खेल्ने भएको छ। हिजो भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 पराजित गर्दै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछाएको हङकङले 18 ओभर 2 बलमा 4 गुमाएर भेटायो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 114 रन बनाएको थियो। यस्तै हिजै भएको पहिलो सेमी फाइनलमा ओमनलाई 8 हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहानी सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमनले दिएको 95 रनको लक्ष्य पछ्याएको नेपालले 9 ओभर 2 बलमा 2 गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमन 19 ओभर 4 बलमा 6 गुमाएर 94 रनमा अल आउट भयो। अब मलेसिया र ओमनले आज तेस्रो स्थानको लागि खेल्नेछ भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि आज नै हुनेछ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। कालापानी लिपु लेखमा नेपालको अडान छँदै रहेको परराष्ट्र मन्त्री खनालको प्रश्न। ती कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कारगार चलान भएका महेन्द्र भनिने शिवबहादुर गुरूङ धरौटी मारिया। आइतबारको सार्वजनिक बिदा हटाइने दावीहरू निराधार रहेको सरकारको स्पष्टीकरण। राष्ट्रिय स्वतन्त्र पार्टी तनहको सभापतिमा वास्तोला निर्वाचित। पोखरा बर्सवास स्थित सहारा विद्यालय र सुकुम्बासी बस्तीलाई नयाँ आवासमा सारिने। गण्डकी पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोखरा उद्योग वाणिज्य संघद्वारा विमानस्थलमा डिप्लेस बोर्ड र एसियाली खेलकुद छनौट क्रिकेटमा उपाधिका लागि नेपालले हङकङसँग आज खेल्ने।

0: हवस्त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनुहुनेछ। तिनजेलसम्मको लागि समाचार कक्षका कम्पनी हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कायाकैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143378 इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, सेलिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज बाईको होटल टाइटेनिक छ, गोमगुबु बस पार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मगाम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मगाम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगुबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461168 98235527763।
5: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: माथिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टिकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने कहिले के चाहिने, ढिक्कै भइसके।
10: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
9: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
11: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
10: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित, यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
11: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
7: पोखरा जाने बाटोतिर, विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहका लागि आधिकारिक विक्रेता।
10: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
12: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर शोरूम।
13: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
13: दीर्घायु फर्निचर शोरूम दिलगढ त नहुँ
14: प्रोपाइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0 65 74 900 4 मोबाइल नम्बर 98 40 61 268
13: 98 50 60 268।
16: प्रसन्न होमवर्क देखाउ त
17: टिचर।
16: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
17: टिचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
16: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
18: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्याल्ट्रिक्स, सोहो रेनको बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा। फोन 0 65 4 14 484, मोबाइल 98 50 60 33 384 र 98 50 60 67 988।
19: हाम्रो मोबाइल पसल दुलेगौड़ामा
20: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलक को व्यवस्था।
19: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी, साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
18: प्रोपाइटर संतोष श्रेष्ठ, हम मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98 50 60 56 996।
21: शुक्ला गण्डकी एफएम 97.6।
22: शुक्ला गण्डकी टाइम चेक।
23: यति बेला बिहानको ठिक 6 बज्यो।
24: व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी सुरु।
25: सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी। देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक। दरबन्दी बल्ल 34,000।
24: बेरूतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायल तर्फ इरानको मिसाइल आक्रमण, मध्य पूर्वमा तनाव थप चर्कियो। दुवै पक्षलाई संयम बन्न ट्रम्पको आग्रह।
25: र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने।
26: निरुडी मिरमिरी लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
27: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको पानी लाग्छ।
0: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
24: काया कैरनमा अब खबरको सिलसिला। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 हप्ता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढ़ाइएको छैन। अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढ़ाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसद लैजाने छलफल गरिरहेको खबर आजको कान्तिपुरले लेखेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 22 जारी गरेका 8 अध्यादेश वैशाख 28 संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढ़ाइएको छैन। प्रतिनिधि सभाले आउँदो असार 15 लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 उपधारा 2 कमा अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वत निष्क्रिय हुने व्यवस्था छ। संसदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए पनि अध्यादेश स्वत निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि असार 26 अध्यादेश स्वत निष्क्रिय हुनेछ। संसद बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा छन्। सरकारले संसदमा बजेट सम्बन्धी विधेयकमा राम्रोसँग छलफल हुन नसकेको, राष्ट्रिय सभामा विपक्षी दलले अस्वीकृतिको प्रस्ताव दर्ता गरेको, अध्यादेश ल्याउनुको उद्देश्य पूरा भएको जस्ता कारणले स्वीकृत प्रक्रिया अघि नबढ़ाइएको एक मन्त्रीले बताएका छन्। अध्यादेशका लागि प्रतिस्थापन विधेयक पेश गर्नुको सट्टा सिधै संसद सचिवालयमा विधेयक दर्ता गर्ने सहज बाटोबारे छलफल भइरहेको ती मन्त्रीले जानकारी दिएका छन्।
25: सत्तारूढ रासोपाको जिल्ला र पालिका अधिवेशन चलिरहँदा मधेसका अधिकांश जिल्लामा विवाद देखिएको छ। अधिवेशन सम्बन्धी कतिपय विवाद केन्द्रीय कार्यालयसम्म आइपुगेका छन्। बाराका कार्यकर्ताले हिजो केन्द्रीय कार्यालयमै प्रदर्शन गरेका थिए। रासोपाले अस्ति र हिजो जिल्ला अधिवेशन गर्ने कार्यसूची बनाएको थियो। मधेसमा भने विवादका कारण जिल्ला अधिवेशन भएको छैन। मधेस प्रदेशका अधिकांश जिल्लाका वड़ा वा पालिकामा विवाद देखिएको रासोपा नेताहरू बताउँछन्। रासोपा प्रवक्ता मनिष झाका अनुसार मधेस प्रदेशका 50% पालिकाले मात्रै अधिवेशन पालिकाको मात्रै अधिवेशन भएको छ। रासोपाका अनुसार हालसम्म 4,250 समिति गठन भएका छन्। यसै गरी 516 पालिकामा पनि नेतृत्व चयन भएको छ। अस्ति 38 र हिजो 27 जिल्लाको अधिवेशन गर्ने कार्यसूची थियो, तर केही जिल्लामा अधिवेशन रोकिएको छ। कान्तिपुरमा खबर छ।
24: परराष्ट्र मन्त्री शिशिर खनालको 3 दिने भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ राजनीतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने संकेत दिएको छ। एकातिर नेपालले लिपुले कालापानी र लिम्पिया धुरा जस्ता संवेदनशील सीमा विवादमा आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोर्याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता एआई, डिजिटल प्रणाली, ऊर्जा, व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गरेर सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयत्न गरिएको छ। नयाँ दिल्लीमा भ्रमणको अन्तिम दिन भारतीय संचार माध्यमहरूसँगको अन्तर्क्रियामा परराष्ट्र मन्त्री खनालले नेपालसँग परामर्श नगरी भारत र चीनबीच लिपुलेखसँग सम्बन्धित कुनै पनि सहमति वा समझदारी हुन नसक्ने स्पष्ट पार्नुभयो। नेपालको भूभागसँग सम्बन्धित विषयमा नेपाललाई व्यवस्था गरेर गरिने कुनै पनि निर्णय स्वीकार्य नहुने उहाँको भनाइ थियो। उहाँले लिपुलेख, कालापानी र लिम्पिया धुरा नेपालको ऐतिहासिक भूभाग हो भन्ने नेपालको स्थापित अडान पुनः दोहोर्याउनु भएको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउने पाइने भएका छन्। परराष्ट्र मन्त्री खनालको भारत भ्रमणका क्रममा भएको पीटूपी क्रस बोर्डर रियल टाइम ट्रान्जेक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था भएको हो। 2080 सालमा नेपाल र भारत बीच अन्तर सीमा भुक्तानी सम्झौता भएको थियो। त्यही सम्झौता अन्तर्गत यो सेवा शुरू गरिएको छ। भारतको युनिफाइड पेमेन्ट इन्टरफेस र नेपालको नेशनल पेमेन्ट इन्टरफेसलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ भएको हो। यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपालमा रहेको आफ्नो वा अरू नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउसका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हेमप्रसाद नेउपानेले जानकारी दिनुभयो। यसअघि भारतबाट रकम पठाउन रेमिट्यान्स कम्पनी मार्फत पठाउने व्यवस्था थियो। गोर्खापत्रमा खबर छ।
25: सरकारले विद्यालय शिक्षामा वर्षेनी अरबौं रूपियाँ खर्च गर्ने गरे पनि कक्षा एकमा भर्ना भएका मध्ये 16% विद्यार्थी त्यही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा एकमा भर्ना भएका 100 जना विद्यार्थी मध्ये अहिले पनि कक्षा दुईमा पुग्दा 80 जना मात्रै बाँकी रहने गरेका छन्। जसमध्ये औसतमा 16 जनाले कक्षा दोहोर्याउँछन् भने 4 जनाले पढ़ाई छाड्ने गरेका छन्। सरकारी नीति अनुसार अहिले पनि कक्षा एकदेखि 3 सम्म 100% निरन्तर मूल्यांकन प्रणाली लागू भइरहेको छ। सामान्यतया यो प्रणाली अवलम्बन गर्दा विद्यार्थी कक्षामा अनुत्तीर्ण हुँदैनन्। तर पनि यति धेरै विद्यार्थी एउटै कक्षामा दोहोरिनुले विद्यालय शिक्षामा हाल गरिएको लगानी र विद्यार्थीको मूल्यांकन प्रणालीमाथि प्रश्न उठेको छ। तथ्याङ्क अनुसार कक्षा दोहोर्याउनेमा छात्र भन्दा छात्रा केही धेरै छन्। पढ़ाई छाड्नेमा भने छात्रा भन्दा छात्र केही बढ़ी देखिन्छन्। विद्यालय तहमा कक्षा दोहोर्याउने दर कक्षा एक पछि कक्षा आठमा धेरै छन्। यो कक्षामा 12.6% विद्यार्थीले कक्षा दोहोर्याउँछन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अर्ण प्रसाद न्यौपाने प्रारम्भिक बाल विकास केन्द्रमा राम्रोसँग नपढ़ी कक्षा एकमा भर्ना भएका कारण दोहोर्याउने दर उच्च रहेको बताउनुहुन्छ। अहिले 4 वर्ष पूरा भएका बाल बालिकालाई न्यूनतम 1 वर्ष प्रारम्भिक बाल विकास केन्द्रमा राख्नुपर्ने व्यवस्था छ। गोर्खा पत्रमा खबर छ।
24: काया कैरनमा सुर्तीजन्य पदार्थमा करको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
8: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
8: अल्मुनियम का झ्याल ढोका स्टील रुएलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
9: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
24: उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा अध्यादेश पेश भएको चार हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढ़ाइएन, विधेयक नै लैजाने तयारी, रासोपाको जिल्ला र पालिका अधिवेशन चलिरहँदा मधेसका धेरै जिल्लामा विवाद, भारत संघको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू, सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी लगायतका खबर प्रस्तुत गर्यौं।
25: अब बाँकी खबर। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा 977 दरबन्दी थपेको छ, जबकि नागरिकलाई सहसेवा दिन देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक छ। अहिले 2048 स्वास्थ्य नीति अनुसार 33,480 दरबन्दी छ, जुन आवश्यक जनशक्तिको 1/3 मात्र हो। सरकारले संघीय पुल अन्तर्गत हालै 977 दरबन्दी थप्ने निर्णय गरेको छ। यसअघि पुलमा 831 दरबन्दी कायम छन्। थपिएका दरबन्दीमा लोकसेवा मार्फत पूर्ति गर्ने सरकारको योजना छ। पछिल्लो पटक स्वीकृत दरबन्दीमा पदपूर्ति हुँदा पनि देशभर स्वास्थ्यको कुल दरबन्दी 34,457 मात्रै पुग्छ। नयाँ दरबन्दीले ठूला अस्पतालहरूमा केही राहत दिए पनि समग्र स्वास्थ्य जनशक्ति अभावको ठूलो खाडल पूर्ण सक्दैन। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका 33,480 दरबन्दीमा संघ अन्तर्गत 3,480 मात्रै छन्। पुल दरबन्दी अन्तर्गत हालै थपिएको 977 समेत गर्दा संघ अन्तर्गत 4,457 दरबन्दी पुग्छ। पुल दरबन्दी भनेको स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा संघीय अस्पतालहरूमा खटाउन सक्ने जनशक्ति हो। यसै गरी प्रदेशमा 7,000 र स्थानीय तहमा 23,000 दरबन्दी रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। नयाँ पत्रिकामा देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000 शीर्षकको खबर छ।
24: फेरि पनि स्वास्थ्यकै प्रसंग। बजेट मार्फत सरकारले सुर्तीजन्य पदार्थमा 10% कर बढ़ाएको भने पनि 3-4% मात्र बढ़ेको विज्ञहरूले बताउँदै आएका छन्। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा 75% कर लगाउनु पर्ने भनेको छ। छिमेकी देश भारतमा 55% भन्दा बढ़ी नै कर लागिएको छ, तर नेपालले 10% भन्दा कम कर लगाउँदा यसले पार्ने प्रभाव र सरकारले गर्नुपर्ने प्रयासका बारेमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जयकुमार गुरूङसँग हामीले कुरा गरेका छौं।
10: सुर्तीजन्य पदार्थ यस्तो पदार्थ हो जसको चाहिँ हेल्थलाई यसको फाइदा सधैँ छैन, फाइदा हुँदै नहुने कुरा, यसलाई चाहिँ ट्याक्सले नियन्त्रणै गर्नुपर्छ मानिसको बिहेभियर चेन्जसँग सम्बन्धित भएको हुनाले, र यसलाई ट्याक्सबाट नियन्त्रण गर्ने संयन्त्र विश्वभरि जुन राम्रो छ अभ्यास छ, अब यसलाई पनि बढाएर डब्ल्यूएचओले रेकमेण्ड गरेकै हाराहारीमा पुर्याइयो भने चाहिँ यसले नियन्त्रण गर्न सक्छ भन्ने हाम्रो पनि आर्गुमेन्ट रहेको छ। तर त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार भएन, पहिले पनि थिँदै थिएन, त्यो भएको हुनाले अलिकति यसपालि सम्बोधन हुन्छ कि भन्ने आशा गरेको छौं, त्यो पनि यसपालि रहेन।
25: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेछ नि, बजेटमा 10% सुर्तीजन्य पदार्थमा, आर्थिक विधेयकमा 3-4%, अलिकति अझ हामीले बुझाउन सकेनौं कि?
10: अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन, त्यो चाहिँ गलतै भयो, त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्मेन्टले। उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चुरोटको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ, होइन त्यो पनि प्रश्न हुन बाँकी नै छ। अब त्यो बाहिरबाट आउने चुरोट अथवा चाहिँ सुर्तीजन्य पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन, किनभने बाहिरबाट आउने चुरोटको प्रतिशत चाहिँ एकदमै कम हो। कर प्रष्ट हुनु पर्यो, यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि, त्यो पनि भएन, र 10% आफैमा चाहिँ पर्याप्त होइन, 20-25 त मिनिमम पनि हुन पर्थ्यो होइन।
25: अबको 5 वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ, त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरुरी छ?
10: 5 वर्ष भने ठ्याक्क एसडिजी सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ। त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरू समीक्षा गर्नुपर्ने बेला पनि हो। त्यतिखेर चाहिँ अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौ। 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो। हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै विस्तारै बढाउँदै लाने, कम्तीमा नै भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौ। 58% छ यसपालि।
25: प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
10: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउँ, यो एकदमै घातक हुने क्यान्सर, फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन। हेर्नुहोस्, सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या, पुस्ता जेनेरेसन किलरको रूपमा यो देखिराखेको छ। हामीले यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई कम गरौं अथवा उपभोग गर्दै नगरौं।
24: नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जयकुमार गुरूङसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिउँदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको शीर्षिका, कर्जा माग बढ़न नसकेका कारण वर्षभर औसतमा 10 खर्ब भन्दा बढ़ी ऋण योग्य रकम, अधिक तरलता रहेको अवस्थामा पनि चालू आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्र 9.16% विस्तार हुने प्रक्षेपण गरिएको छ। यो वृद्धि दर गएको आर्थिक वर्षको तुलनामा 1.61% बिन्दुले बढ़ी हो। बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि र निर्जीवन बीमा तथा जीवन बीमाको नवीकरण बीमा शुल्क प्रिमियम संकलन बढ़ने देखिएकाले गएको वर्षभन्दा यस वर्ष वित्तीय र बीमा क्षेत्रको वृद्धि दरमा सुधार हुने अनुमान रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको
12: एकान्छी
13: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, सेरिजाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको नोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक गोमगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168078, 9825527763।
14: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनसानी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
14: पुराना गर गहना सँग नयाँ साथ फेर,
15: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
14: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातन हो, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
16: अयोध्या हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
24: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
25: अब बाँकी खबर। म बोल्न र सुन्न सक्दिन लेखिएको हेलमेट लगाएर एक राइडर बल्खु सुन्धारा कोटेश्वर बौद्ध लगनखेलतिर स्कूटरमा प्यासेन्जर लिएर हुइकिरहेका देखिन्छन्। सिमलटाढ़ी चितवनका 26 वर्षीय सुन्दर पौडेल पेशाले सेफ हुनुहुन्छ, तर उहाँ राइड शेयर चालक समेत हुनुहुन्छ। काठमाण्डुको बुढानीलकण्ठमा बस्दै आएका उहाँ बोल्न र सुन्न सक्नुहुन्न, केहीलाई टेक्स्ट म्यासेज पठाउनुहुन्छ, तर केहीसँग उहाँ सांकेतिक भाषामै कुरा गर्नुहुन्छ। शुरूआती दिन सुन्दरका लागि सहज भने थिएनन्। मानिसहरू के काम पाएर के गर्ला र भन्थे त धेरै त उहाँको सांकेतिक संवादलाई व्यवस्था गर्थे। त्यस्ता व्यवहारले उहाँको मन कटक्क खाएको छ, तर सुन्दर आफै केही गर्नुपर्छ र गर्न सक्छु भन्नेमा ढुक्क हुनुहुन्थ्यो। अहिले उहाँ काठमाण्डुको एक रेस्टुराँमा सेफ हुनुहुन्छ। 2 वर्षदेखि उहाँ राइड शेयर चालकका रूपमा काम गरिरहनु भएको छ। यस्तो व्यस्तता बीच पनि फुर्सद निकालेर रील्स र ब्लग समेत बनाउनुहुन्छ उहाँ। यति बेला सामाजिक सञ्जालमा उहाँको कामको प्रशंसा पनि भइरहेको छ। कान्तिपुरमा खबर छ।
24: अब विदेशको खबर। इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ। यसले मध्य पूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ। अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दावी गरिएको छ। इरानी आक्रमणको केही घण्टा अघि इजरायलले बेरूतको दहीय क्षेत्रमा रहेको हिजबुल्ला लक्षित हवाई आक्रमण गरेको थियो। अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो। को स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको छ भने महिला र बाल बालिका सहित 20 जना घाइते भएका छन्। हिजबुल्लाले इजरायली भूमितर्फ गोलाबारी गरेपछि त्यसको जवाब स्वरूप आक्रमण भएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ। हिजबुल्लाले भने युद्ध विरामको बारम्बार उल्लंघन गर्दै आएको इजरायल विरूद्ध जवाफी कार्यवाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयम बन्न आग्रह गर्नु भएको बीबीसीले जनाएको छ। पछिल्ला घटनाले इजरायल इरान र हिजबुल्ला बीचको द्वन्द्व थप फैलिने चिन्ता बढ़ेको छ। विश्लेषकहरूका अनुसार बेरूतमाथिको पछिल्लो आक्रमणले अमेरिकाले मध्यस्थता गरेको युद्ध विराम कमजोर बनाएको छ।
25: अब खेल खबर। एसियाली खेलको छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो 12:15 शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्, जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजय भएको छ। 2 खेल नतिजा विहीनमा सकिएको छ। यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमान बीच बिहान 7:15 प्रतिस्पर्धा हुँदैछ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्य सहित आज मैदानमा उत्रनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको लागि छनौट भइसकेका छन्।
24: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती कोशी र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको छ। कोशीको इलाम र संखुवासभा तथा गण्डकीको कास्की, कोर्खा, तनहुँ लगायतका ठाउँमा पानी परेको हो। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमालय क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा बदली भई 1-2 ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
25: मकै उत्पादनको समयमा आएको हावाहुरी र वर्षा तथा उत्पादनपछि मूल्य घट्दा झापाका किसान दोहोरो मर्कामा परेका छन्। अहिले धमाधम मकै उठाउने सिजन भए पनि किसानलाई दोहोरो चिन्ता थपिएको छ। फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्म आएको हावाहुरी र असिना सहितको वर्षाले मकैमा क्षति पुर्याउँदा र उत्पादनपछि मूल्य नपाउँदा किसान समस्यामा परेका हुन्।
24: मध्य पूर्वमा चलिरहेको युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिण्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा विक्रेता मारमा परेका खबर नागरिक दैनिकले लेखेको छ।
25: 7% सरकारी लगानी रहेको उदयपुर सिमेन्ट उद्योगले 14 लाखको बोरा किन्न नसक्दा 6 करोड़ बराबर मूल्यको सिमेन्ट र क्लिंकर गोदाममै नष्ट हुने अवस्थामा पुगेको छ। 55,000 बोरा प्याकिङ गर्न पुग्ने सिमेन्ट र 27,000 बोरा सिमेन्ट उत्पादन गर्न पुग्ने क्लिंकर गोदाममै थन्किएको हो। उद्योग व्यवस्थापनका अनुसार 5,000 बोरा प्रयोग गर्ने नमिल्ने भएको र बाँकी पनि केही महिनामै नष्ट हुने हालतमा छ।
24: सरकारले खानी तथा खनिज पदार्थ सम्बन्धी पुरानो कानून खारेज गर्दै नयाँ विधेयक प्रस्ताव गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरकारवालासँग सुझाव माग गरेको छ।
25: सैनिक सेवा नियमावली 2069 संशोधन गर्दै नियमावली संशोधन मार्फत भर्नादेखि निवृत्ति भरणसम्मका प्रावधान हेरफेर गरिएको छ। जेठ 5 बसेको मन्त्री परिषदले स्वीकृत गरेको नियमावली गएको बिहिबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ।
24: र विश्वको अग्रणी आतिथ्य कम्पनी म्यारियट इन्टरनेशनल इंक र नेपालको सबैभन्दा ठूलो बहुराष्ट्रिय व्यापारिक समूह चौधरी ग्रुपको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटी ग्लोबल बीज काठमाडौँमा 2 अल्ट्रा लग्जरी होटल द रिटुज कार्ल्टन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
25: बढ्न नसके पनि अर्न सक्नुपर्छ।

0: इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण, मध्य पूर्वमा तनाव थप चर्कियो, दुवै पक्षलाई संयम बन्न ट्रम्पको आग्रह।
1: र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। हप्तै पछि फेसबुकमा केही न केही लेख्ने बानी भएका प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे प्रधानमन्त्री कार्यालय पुगेका छन् अनि कार्यालयमा रहेका कर्मचारी जस्ता मान्छे ती मान्छेलाई भन्दैछन्, रमिता हेर्न आरे, यहाँ आउने हो त, फेसबुक हेर्नु नि। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगुडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फिर्ला।

0: को व्यवस्था छ।
1: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम दिलगढ़ा का नहीं
0: प्रोपाइटर लक्ष्मी राज वागले फोन नम्बर 0865709704 मोबाइल नम्बर 98460261268
2: 98560260268।
3: हाम्रो मोबाइल पसल दुलीगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
5: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
3: प्रोपाइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 98560956996।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बानियाला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
7: तर महँगो होला नि
6: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
8: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
8: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 98562938 र 98028222938।
10: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
10: पुराना गरगहना सँग नयाँ साथ फेर,
11: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98560262099।
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त
13: होइन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
12: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइल फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
13: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
12: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461694378 98171996902
14: कता हिँडेको आइफोन हातमा लिएर
15: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
14: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
15: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206।
17: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: शुक्ला गण्डकी एफएम 97.6।
21: नैतिकताको कुरा हो, उहाँले त्यो अपराध जन्य कुरा, राष्ट्रघाती कुरै बोलेको हुनाले उहाँले आफ्नो नैतिकताको आधारमा उहाँले चाहिने जनताका माझमा, विश्वका सामुन्यमा त्यो नैतिकता प्रदर्शन गर्नुपर्ने कुरा छ। उहाँ
22: नैतिकता प्रदर्शन गर्ने भने के गर्ने त्यसो भए?
21: उहाँले त पदै छोड्नुपर्छ त नैतिक, किन भन्दाखेरि नैतिक प्रश्न आइसक्यो नि त्यो ठाउँमा बसिसकेर। नेपालले पनि भूमि मुसिया छ भारतको, भारतले दाबी नगरेका कुराहरू उहाँले बोल्नु भएको छ। उहाँका बुद्धिजीवीहरू त्यो रणनीतिक हो भनेर भन्नुभएको छ। कस्तो कुरा गरे, मान्छे मारिसकेपछि पनि रणनीतिक हुन्छ? त्यसैले एउटा कुरो के हो भने, इथिक्सको कुरा भनेको उहाँले त्यो ठाउँमा बस्दै उहाँ अब अयोग्य भइसक्नु भएको छ। अब वन विषयले बस्नुहुन्छ भने भोलि जनताले त्यसको पनि मूल्याङ्कन गर्ला नि। जनता त बुझेको छ नि, नेपाली जनता कसैको दास होइन नि, बुझेको छ, चेतना अगाडि बढेको छ। राष्ट्रियताको सवालमा नेपाली जनता एक ठाउँमा छन्, राष्ट्रिय खण्डताको लागि नेपाली जनता सचेत छन्, त्यो कुरालाई चाहिँ बिर्सिन सक्छन्। त्यसैले गर्दाखेरि उहाँलाई, उहाँले इथिक्सको कुरा हो, यो नैतिक मोरलको कुरा हो। अब
22: हेर्नुहोस्, प्रधानमन्त्रीले राजीनामा दिने सम्भावना एकदम कम छ होइन अहिलेको अवस्थामा। अब राजीनामा त उहाँले देखाउनु के अरे दिनु हुँदैन नै होइन, यसबाट पनि उहाँलाई पछुतो छैन। अब परराष्ट्र मन्त्री स्तरीय एउटा विज्ञप्ति पनि बाहिर आयो, तर अस्ति राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापतिले पनि अब सीमा लगायतका अन्य मुद्दाहरूलाई चाहिँ तत्कालीन अवस्थामा थाती राखेर, अब हामीले कनेक्टिभिटीका कुरामा, व्यापारका कुरामा, अब दुई देशबीचका सम्बन्धका विषयमा चाहिँ अलिकति बढी जोड दिनुपर्छ भन्नुभएको छ क्या सभापतिजीले।
21: उहाँले त यो सीमामा कालापानी, लिम्पिया धुरादेखि लिएर यो इपिजीको एउटा रिपोर्ट छ, दुईटा देशको चाहिने एउटा बौद्धिक वर्गको समिति जो इपिजी रिपोर्ट दिएको कुरामा पनि उहाँले इण्डियामा जानुभयो, यो कुरा पनि उठाउनु भएन। कालापानी लिम्पिया धुराको कुरा उठाउनु भएन, त्यो के अरे सुस्ताको कुरा, सीमा हाम्रो भूभाग अतिक्रमण भएको छ त्यो कुरालाई थाती राखेर सम्बन्ध सुधार हुन्छ?
22: सीमाका विषय भन्दा पनि व्यापार र बिजनेसका विषयहरूमा कुरा
21: गर्नेहरूमा कसैको द्विमत छैन। हिजो पनि क्रिएटिभिटी चलिराखेको छ, यसलाई विस्तार गर्ने कुरामा कसैको द्विमत छैन, हामी सबैको सहयोग हुन्छ। हिजो पनि चलेको छ, व्यापार पनि चलेको छ। अब व्यापारलाई कसरी न्यूनी, व्यापार घाटा कसरी न्यूनीकरण गर्ने भन्ने कुराहरू पनि चलिराखेका छ। अब जहाँसम्म मलाई लाग्छ, दुई देश बीचको एउटा सिमानामा अतिक्रमण भएको कुरालाई थाती राखेर सम्बन्ध अगाडि बढ्छ, यो चिसो पनि मनमा राखेर दुईटै पक्षले, अनि यो अतिक्रमणलाई यथावत राखेर हामी चाहिँ क्रिएटिभिटीदेखि लिएर अरू डिप्लोमेटिकका पार्टमा मात्र अगाडि जाउँ भन्दाखेरि यो समस्या स्थायी समस्याको समाधान हुन्छ र जुन जिनेसन छ यसलाई कुनै हालतमा पनि अर्को जेनेरेसनको थाप्रोमा हालेर जानु
22: होइन। खड्गाजी, तपाईँलाई पटक पटक हिजो पनि तपाईँहरूले उठाउनु भयो, नेकपा एमाले त अब यो सीमाको मुद्दालाई एउटा राष्ट्रवादी जुन छवि पनि निर्माण गर्यो तर त्यो चाहिँ सत्ता चढ्ने एउटा भर्याकका रूपमा मात्र प्रयोग भयो भनेर आलोचना पनि हुन्छ। अहिले अब हामी व्यापार र बिजनेसका कुरा गरौं, देश विकासको कुरा गरौं र सीमाका मुद्दाहरूलाई डिप्लोमेटिक तरिकाले वान टू वान वार्ता गरौंला, त्यसको एउटा संयन्त्र अनुसार वार्ता गरौंला, होइन प्रबुद्ध समूह ईपीजीको प्रतिवेदन पनि छ त्यसलाई बुझाउने कुराहरूमादेखि लिएर अन्य कुराहरूमा चाहिँ हामी विस्तारै जाउँला। तर अब हामीले चाहिँ यो विश्व परिवेश जुन एउटा व्यापारमा जोडिँदैछ होइन आर्थिक विकास लागि अगाडि बढ्न खोज्दैछ यी कुराहरूमा चाहिँ भारतसँग वान टु वान वार्ता गर्नुपर्छ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति
21: समर्थन छ त्यो कुरालाई अगाडि बढाउने कुरामा दुई मत छैन, त्यहाँ कुनै किसिमको चाहिँ मतभेद छैन, अरूको सोच पनि छैन, हाम्रो त्यहाँ कुनै असहमति छैन। मुलुकको विकास विस्तारदेखि लिएर कनेक्टिभिटीका कुराहरू, नयाँ प्रविधिका कुराहरूदेखि लिएर यो कुराहरूमा त के छ, सबैको साझा धारणै छ त, त्यसलाई बनाउने हो। हिजोदेखि त्यो चलिराखेको छ, अझै यसलाई व्यापक रूप दिने, यसलाई विस्तार गर्ने, यसलाई वैज्ञानिकरण गर्ने कुराहरूमा जाउँ, यसमा कुनै किसिमको अवरोध हुँदैन, कुनै किसिमको अर्को सोच पनि हुँदैन। यसमा सरकारलाई हामी चाहिँ सहयोग गर्छौं, सहकार्य गर्छौं, मुलुक दुईटा मुलुकसँग विश्व सामु हामीले गुड रिलेसन राख्ने हो, विशेष गरेर छिमेकी मुलुकहरूसँग त झन् राम्रो असल चाहिने सम्बन्ध राख्ने र हामीले एउटा कन्फिडेन्स बिल्डअप गरेर नै यो मुलुकको हित हुन्छ, नत्र यी दुईटा मुलुकलाई हामीले कन्फिडेन्स बिल्डअप गर्न सकेनौ, यिनीहरूलाई यिनीसँग राम्रो मित्रता राख्न सकेनौ भने त हाम्रो त हामी त चेपुवामा परेका छौं। दुईटालाई कन्फिडेन्समा राखेर सह अस्तित्वको आधारमा हामी यी विकासका विस्तारका कुराहरू अगाडि बढाऊ, यसमा नेपाली कांग्रेस अहिलेको सरकारलाई सकारात्मक रूपमा यससँग सहकार्य गर्ने, यसलाई बल पुर्याउने कुरामा कुनै कञ्चुचाइ गर्दैन, हामी त्यसमा पूर्ण सहयोग गर्छौं। तर सिमाना अहिलेदेखि होइन, उहाँहरूको पालामा यो सिमानाको कुरा आएको भनेर उहाँहरूलाई हामी यो आरोप लगाउँदैनौ, यो विगतदेखि आएको 2018 सालदेखि नै यो कुरा कालापानी लिम्पिया धुराको कुरा त्यही बेलादेखि आएको छ। त्यसो भए नाताले अब यसलाई पनि तपाईँले भने जस्तो अत्यन्त सूक्ष्म कूटनैतिक तरिकाले खालि यसलाई पेपरमा सामाजिक सञ्जालमा ल्याएर अति राष्ट्रवादी अतिरञ्जन गर्ने होइन, अति राष्ट्रवादको पक्षमा हामी छैनौ, हामी राष्ट्रवादी हौ, तर अतिरञ्जित गर्ने कुरा अति राष्ट्रवादको उग्र राष्ट्रवादको पक्षमा हामी छैनौ। त्यसैले यसलाई सूक्ष्म कूटनैतिक तरिकाले इन्डियालाई कन्फिडेन्समा लिएर यसको छिटो भन्दा छिटो समाधान गर्नुपर्ने तर्फ पनि सरकार लाग्नुपर्छ, त्यसमा नेपाली कांग्रेसले भरपूर सहयोग सरकारलाई गर्छ, त्यसैले यो कुरामा पनि हामी क्लियर छौ। तर यो कुरा थाती राख्नु हुँदैन, यो कुरा थाती राखेर तपाईँले भने जस्तो विकासलाई विस्तार गर्ने, कनेक्टिभिटीका कुरा गर्ने, व्यापार घाटामा सम्बन्धी कुरा गर्ने, यो कुरा अगाडि बढ्न सक्ने सम्भावना होइन। यो किनभने दुईटा मुलुकमा बीचमा जुन एउटा कन्फ्लिक्ट छ, कुनै एउटा कन्फ्युजन छ, जो त्यो कुरालाई क्लियर रूपमा हटाइदियो भने एउटा सौहार्दपूर्ण, ससम्मान, एउटा मित्रवत तरिकाले हामी चाहिँ अगाडि बढ्न सक्छौ। त्यो इन्डियाको पनि हितमा हुन्छ, नेपालको पनि हितमा हुन्छ। किन भन्दा इन्डिया अहिले इमर्जिङ पावरको रूपमा अगाडि बढेको छ, इन्डियाले छिमेकी आफ्ना मुलुकहरूसँग, छिमेकी मित्र मुलुकहरूसँग कन्फन्टेसन गरेर ऊ अगाडि बढ्न सक्दैन, किनभने छिमेकीहरूलाई कन्फिडेन्समा राख्यो भने इन्डियालाई पनि त्यो तागत मिल्छ, छिमेकी चाहिन्छ, छिमेकी बदल्न सकिँदैन केएमजी। त्यसैले नेपाल जस्तो, भूटान जस्तो, श्रीलंका जस्तोदेखि लिएर पाकिस्तान जस्तो, अफगानिस्तानदेखि लिएर सार्क कन्ट्री जो छ त्यसलाई भारत जस्तो एउटा अहिलेको इमर्जिङ एउटा पावरको रूपमा अगाडि बढेको मुलुकले त यी मुलुकसँग त गुड रिलेसन राखेर छिमेकीहरूसँग उनको छिमेकीलाई त्यो विश्वास दिलाउन सक्यो भने त इन्डियाकै तागत त बढ्छ नि। त्यसैले यो कुरा इन्डियाको पनि हितमा हुन्छ, त्यसैले सूक्ष्म कूटनीतिक तरिकाले हामी यो सिमाना सम्बन्धी अतिक्रमण सम्बन्धीलाई पनि क्लियर गरेर जानुपर्छ। म तपाईँलाई एक मिनटमा त्यो ईपीजीले दिएको रिपोर्ट उहाँले मानेको छैन, ईपीजीले दिएको जो रिपोर्ट छ त्यो 98% लगभग त्यो समस्या समाधान भएको छ, 2.5% बाँकी छ, त्यो कालापानी, लिम्पिया धुरा र सुस्ताका केही भागहरू मात्र यो त्यो जटिलतामा छन्, त्यसलाई पनि समाधान गर्ने केही उपायहरू उल्लेख छन्, तर 98% त्यो कुरालाई पनि निरूपण त्यो ईपीजीको रिपोर्टले गरेको छ। मैले अध्ययन गरे अनुसार त्यो गरेको छ तर इण्डियाले त्यसलाई स्वीकार गरेको छैन त्यो प्रतिवेदन बुझाएको छ नेपाल सरकारलाई पनि बुझाएको छ इण्डिया सरकारलाई पनि बुझाएको छ इण्डिया सरकारले यसलाई कुनै हालतमा पनि अहिलेसम्म हेरेको छैन इग्नोर गरेको छ सहमतिमा गरेको हो नि त यो कमिटी पनि र सहमतिमा गरेर पनि एउटा जेन्टिलम्यान हिसाबमा गरेको हो यो सहमति गरेर नमान्नु पनि गलत हुन्छ त्यो इण्डिया जस्तो मुलुकले यो कुरा इपिजीको रिपोर्टलाई हेरेर पनि अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो सुझाव
22: हजुर सभापतिज्यू यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
21: ल तपाईँले पनि पटक पटक यसरी बेला पनि भावनाहरूलाई व्यक्त गर्ने अवसर दिनुहुन्छ यसको लागि तपाईँ लगायत तपाईँको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु धन्यवाद जय नेपाल
22: नमस्कार उहाँ सार्वजनिक लेखा समितिका सभापति नेपाली कंग्रेसका सांसद भरत बहादुर खड्का आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनुहुन्छ
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौ न्यून बीमा शुल्कमा
1: अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा नो ग्यारेन्टर अर नो होम भिजिट अर नो इन्कम स्टेटमेन्ट यही जेठ 22 गतेदेखि 28 गतेसम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
2: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस् नयाँ किन्दा रु 6,000 क्यास डिस्काउन्ट फास्ट एन्ड बेस्ट फाइनेन्सको व्यवस्था हेलमेट फ्री पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला
23: सम्पर्क सुन्दर अटोक दुलेगौड़ा यामाहा शोरूम फोन 0765414221 मोबाइल 9855935921 र 9898484290
24: हजुर दान गरौ
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
26: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
24: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
25: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो
27: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको साभा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी साभा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने व्यवहार समेत जानकारी गराइन्छ एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई स्याङ्जा
28: पनि हेर्का के छैन भने कहिले कहीँ यो बर्डर म्यानेजमेन्टको इस्यु एउटा हुन्छ तर मिच्ने कुरामा चाहिँ नेपालले कहीँ कसैको जमिन चाहिँ मिचेको छैन यो कुरा चाहिँ म स्पष्ट रूपमा भन्न चाहन्छु बिच्ने कुरामा हामी विश्वास पनि गर्दैनौँ नेपालले आफ्नो सीमा विस्तार गर्ने त्यो कुनै रणनीति पनि छैन तर आफ्नो सीमाभित्रको एक इन्च जमिन पनि हामी छोड्न पनि चाहँदैनौँ यो कुरा यो चाहिँ नेपालको राष्ट्रिय अडान चाहिँ त्यो स्पष्ट छ त्यस कारण यो प्रधानमन्त्रीको जुन भनाइ आयो त्यो त्यसले चाहिँ नेपालकोलाई धेरै यो अप्ठ्यारो पारेको छ किनभने अब अहिले नेपालसँग कुले भारतसँग लिपिया धुरा काला पानी लगायतका इस्युहरूमा एउटा चाहिँ नेगोसिएट गर्नुपर्ने स्थिति छ किनभने त्यो नेपालको भूमि हो त्यो जुन भारतको कब्जामा छ अब त्यसलाई के गरिदियो भने प्रधानमन्त्रीको यो भनाइले नेपाललाई त्यो नेगोसिएटिङ यो जुन क्यापेसिटी हो त्यो नै एकदमै धेरै कमजोर बनायो त्यसले चाहिँ नेपालको आमलाई नै कमजोर बनायो अब भारतले अनावश्यक भकेडा गर्ने मौका के पायो होला पुनः प्रधानमन्त्री नै हाम्रो जमिन लिएको भन्ने कुरा संसदमा चाहिँ बोल्नु भएको छ भनेपछि अब पहिला चाहिँ के छ भने यो चाहिँ लिपियाधुरा लिपुलोकको विषय आउँदाखेरि पहिलो चाहिँ तिमीहरूले आफ्नो हामीले हाम्रो जुन जग्गा मिचेका छ त्यो फिर्ता गर्नु पर्यो भन्ने कुरा आयो, फिर्ता गर भनेर भारतले माग गर्न सक्ने भयो भन्दाखेरि नेपालले त आफ्नो अडानलाई एकदमै सम्झौ बनायो र वास्तवमा यो अन्तर्राष्ट्रिय कानूनमा यसको धेरै अर्थ राख्छ किनभने प्रधानमन्त्रीले बोलेको कुराले औपचारिक रूपमा मानिन्छ। ग्रिनल्यान्डको विवादमा यो इन्टरनेसनल कोर्टले के बोलेको थियो भने त्यहाँ चाहिँ नर्वेको विदेश मन्त्रीले के भन्यो भने यो ग्रिनल्यान्डको विवादमा जुन चाहिँ उनले स्टेटमेन्ट दिएका थिए त्यो स्टेटमेन्टको आधारमा ग्रिनल्यान्डको बारेमा चाहिँ नर्वेले चाहिँ आफ्नो चाहिँ क्लेम चाहिँ छोड्नुपर्ने स्थिति आयो किनभने विबन्धनको सिद्धान्त लाग्छ भने किनभने तिमीहरूको गृहमन्त्री तिमीहरूको परराष्ट्र मन्त्रीले यो कुरा चाहिँ बोलिसकेकोले अब यसमा तिम्रो क्लेम समाप्त हो। त्यस कारण प्रधानमन्त्रीको जुन यो स्टेटमेन्ट छ यो चाहिँ तत्काल चाहिँ संसदको रिकर्डबाट त्यो चाहिँ डिलिट गर्नुपर्छ हटाउनुपर्छ प्रधानमन्त्रीले यसमा माफी माग्नुपर्छ होइन भने चाहिँ के छ भने यो चाहिँ औपचारिक रूपमा यो चाहिँ कायम रहन्छ र भोलि चाहिँ भारतले यही कार्ड चाहिँ नेपालको विरूद्धमा युज गर्छ। त्यस कारण चाहिँ के हो भने यो कुराले चाहिँ नेपालको राष्ट्रिय हित विपरीतको कुरा हो।
22: तर उहाँले चाहिँ लङ टर्म हिसाबले होइन कूटनीतिक हिसाबले हिजो चाहिँ ग्रेटर नेपालको नक्सा चाहिँ महानगरमा हुँदाखेरि चाहिँ आफ्नो पछाडि त्यो हिसाबले चाहिँ जानुभयो भन्ने कुरा छ नि त
28: यो चाटुकारहरूले जुन साना यहाँ मुचाएका छन् यो चाहिँ प्रधानमन्त्रीले कूटनीतिक रूपमा बोल्नुभयो यो चाहिँ स्टुपिड कूटनीति हो यो चाहिँ नेपाललाई ड्यामेज हुने कूटनीति हो नेपाललाई फाइदा हुने कूटनीति होइन। कूटनीतिको अर्थ के हुन्छ भने आफ्नो राष्ट्रहितलाई बढ़ावा दिनु हो आफ्नो आफ्नो आफ्नो नेसनल इन्ट्रेस्टलाई कसरी फर्दरेन्स गर्ने भन्ने कुरा हो। तर प्रधानमन्त्रीको यो स्टेटमेन्टले आफ्नो नेसनल इन्ट्रेस्टलाई होइन त्यसले भारतको नेसनल इन्ट्रेस्टलाई चाहिँ बढ़ावा दिएको छ भारतलाई फाइदा पुगेको छ नेपाललाई फाइदा पुगेको छैन। त्यस कारण अरू देशलाई फाइदा पुर्याउनु त्यो चाहिँ कूटनीति होइन यस्तो चाहिँ के छ भने यो चाटुकारहरूको भाषा हो चाटुकारहरूले अब हेर्नुहोस् मलाई त यो यिनीहरूको बुद्धिमत्तामाथि बौद्धिकतामाथि म चाहिँ छक्क परेको
22: छु।
28: उनका चाटुकारहरूले हो नेपालले मिचेकै छ भनेर त्यो साबित गर्नमा लागेका छन् भनेपछि योभन्दा मूर्खतापूर्ण र नेसनको इन्ट्रेस्टको लागि ड्यामेजिङ हुनेहरूको कुराकै के हुन सक्छ त्यस्तो पनि हुन्छ। नेपाल एउटा चाहिँ सोभरेन मुलुक हो र आफ्नो अडान स्पष्ट रूपमा राख्नुपर्नेमा हामीले चाहिँ के छ भने छिमेकीको ल्यान्ड चाहिँ हामीले नै इन्क्रोच गरेको छौँ भन्दाखेरि यसले चाहिँ नेपालको चाहिँ नेसनल इन्ट्रेस्ट कहाँ पुग्यो यसले त नेपाललाई चाहिँ के छ भने ठाडै यसले चाहिँ के छ भने घाटा पुगेको छ र यसलाई रेसनलाइज गर्ने जुन कुरा हो यसलाई पनि सही देखाउने जुन कुरा हो यो त व्यक्ति पूजाको नाममा नेसनल इन्ट्रेस्टलाई बलि दिने आज चाहिँ के छ भने एउटा व्यक्ति ठुलो हुन सक्दैन हाम्रो राष्ट्रिय स्वार्थ ठुलो हो हाम्रो सोभरेन्टी ठुलो हो हाम्रो मुलुकको चाहिँ
22: यो कुरालाई त भारतले स्वागत गरेको छ नि त भारतीय विज्ञ एसटी मुनिले धन्यवाद दिनुभएको छ नि त
28: हामी एसटी मुनिले स्वागत गर्ने भइहाल्यो नि किनभने भारतको पक्षमा बोलेपछि भारतले स्वागत गर्ने भयो नि नेपाली जनताले स्वागत गर्ने स्थिति बन्नु पर्यो नि। त्यस कारण तपाईँले जब विदेशीहरूको हितमा बोल्नुहुन्छ भने हेर्नुहोस् भारतको इन्ट्रेस्ट हेर्ने काम भारतीयहरूको तर नेपालको इन्ट्रेस्ट हेर्ने काम त हामी नेपालीहरूको हो नि नेपालको प्रधानमन्त्रीको हो नि नेपालको बौद्धिक समुदायको हो नि। अब हाम्रा कस्ता बुद्धिजीवी छन् कि प्रधानमन्त्रीले त्यो बोल्नुभयो झन् त्यसैलाई चाहिँ के छ भने स्याल हुँ गर्दैछन् हो प्रधानमन्त्रीले राम्रो बोल्नुभयो यस्तो बोल्नुभयो यो कुटुम्ब योभन्दा स्टुपिडिटी र यो सामूहिक आत्महत्याको बाटो हो एउटा व्यक्ति पूजाको नाममा एउटा यो चाकरी बजाउनको लागि गलत
22: कुरालाई सभापति रवि लामिछानेले त अब यो सेवाको विषयलाई अहिले तत्काललाई थाहा राखेर यसलाई चाहिँ कूटनीतिक डेभलपमेन्टको हिसाबले अगाडि बढाएर हामी व्यापारिक हिसाबले र कनेक्टिभिटीका हिसाबले अगाडि बढ्नुपर्छ भन्नुभएको छ नि त होइन यो राम्रो पक्ष हो।
28: यो एउटा कुरा के हो भने हाम्रो जुन ल्यान्ड चाहिँ भारतले कब्जा गरेको छ त्यसमा चाहिँ के छ भने लिपियाधुराको आउटस्ट्यान्डिङ जुन इस्यु छ लिपियाधुराको इस्यु छ लिपुलोकको इस्यु छ त्यसलाई चाहिँ नेपालले आफ्नो नक्सामा पनि पास गरेको छ तर चाहिँ के छ भने त्यो नक्सामा पास गर्नु मात्रै बहादुरी होइन नि, त्यो ल्यान्डलाई फिर्ता गर्नको लागि नेपालले कुन चाहिँ पहल गर्यो, कुन चाहिँ के छ नि डिप्लोमेटिक

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट ट्याङ्क किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय, तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 साता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढ़ाइएको छैन। अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढ़ाउनु परेमा सरकार भने नयाँ विधेयक संसद लैजाने छलफल गरिएको छ। मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 22 वैशाखसम्म जारी गरेका 8 अध्यादेश 28 वैशाखमा संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढ़ाइएको छैन। अध्यादेश पेश भएपछि अरू प्रक्रिया अघि बढ़ेको छैन। प्रतिनिधि सभाको 25 जेठको कार्यसूचीमा नै यो छैन। त्यसपछि पनि अध्यादेश अघि बढ़ने वा नबढ़ने विषय सरकारमै निर्भर रहनेछ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो, प्रतिनिधि सभाले आगामी 15 असारसम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संसदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए पनि अध्यादेश स्वत निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने 26 असारपछि अध्यादेश स्वत निष्क्रिय हुनेछ। सभामुख डोलप्रसाद अर्यालले आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकको बैठक बोलाउनु भएको छ। संघीय संसद सचिवालयले आज बिहान 9:30 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालयमा सभामुख अर्याली प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको जनाइएको छ। प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वत विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको हो। अहिलेसम्म प्रतिनिधि सभा बैठक प्रतिनिधि सभा नियमावली 2079 अनुसार चलिरहेको छ। जेठ 17 गते विपक्षी दलहरूले घेरा गर्दा गर्दै प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। विपक्षी दलहरूले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालिनले नेपालले पनि भारत भूमि मिचेको भन्दै दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र आएर माफी माग्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आइरहेका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। समस्तांक राजनैतिक विषयमा छलफल गर्न उहाँले आज बिहान 9 बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक सार्वजनिक लेखा समितिको हल संसदीय सचिवालय सिंहदरबारमा बस्नेछ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित 2 जना सहभागी हुन आमन्त्रण गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारतबीच रहेका सीमा लगायत विषयमा वार्ता र कूटनीतिक संयन्त्र मार्फत समाधान खोजिने बताउनु भएको छ। भारतको 3 दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भारतसँगको सीमाना लगायत विषयमा 2 देशबीच गठित कूटनीतिक संयन्त्रले समाधानका लागि काम गरिएको जानकारी दिनुभयो। लिपुलिप लिम्पियाधुरा र कालापानी क्षेत्रका सम्बन्धमा सोधिएको जिज्ञासामा परराष्ट्र मन्त्री खनालले त्यो भूमि नेपालको रही आएको ऐतिहासिक अडान दोहोर्याउँदै यसबारेमा भारत र चीनलाई कूटनीतिक नोट मार्फत आधिकारिक रूपमा स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो। भारतसँगको सीमानाका विषयमा समाधानका लागि नेपाल सरकारले तेस्रो पक्ष वा मध्यस्थताको आवश्यकता नखोजेको बताउँदै उहाँले तथ्य र ऐतिहासिक प्रमाणका आधारमा वार्ता मार्फत समाधान खोजिने सरकारको धारणा रहेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका हिन्दूवादी नेता तथा पूर्व मन्त्री शंकर भण्डारीले पोखरामा पार्टीका हिन्दूवादी विचारधाराका नेताहरूसँग अन्तर्क्रिया गर्नुभएको छ। कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य शारदा पौडेल लगायत महासमिति सदस्य महाधिवेशन प्रतिनिधि तथा विभिन्न तहका हिन्दूवादी अभियन्ता र तरूण नेताहरूको सहभागिता थियो। भेटघाट तथा अन्तर्क्रियामा नेपाली कांग्रेसले आगामी दिनमा बोक्नुपर्ने राजनैतिक एजेण्डा, संगठन सुदृढीकरण तथा पार्टीको वैचारिक दिशाबारे छलफल थियो। सहभागीहरूले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले प्रतिपादन गरेका राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्तबाट पार्टी विचलित हुँदै गएको धारणा व्यक्त गरेका थिए। सत्ता प्राप्तिका लागि सिद्धान्तभन्दा बाहिर गएर गरिएको राजनैतिक सहकार्यका कारण कांग्रेस वर्तमान अवस्थामा पुगेको निष्कर्ष समेत बैठकले निकालेको जनाइएको छ। कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे दरौटीमा रिहा हुनु भएको छ। 17 करोड़ बीको रकम कबुल तिर्ने कबुल गरेपछि उहाँ 5 लाख रूपियाँ दरौटी बुझाएर रिहा हुनु भएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासीको इजलासले दरौटीमा रिहा गर्ने आदेश गरेको हो। महेन्द्र नेकपा एमाले निकट युवा संघका नेता हुनुहुन्छ। उहाँ गएको स्थानीय तहको निर्वाचनमा माथि गाउँपालिकामा अध्यक्षमा पराजित हुनुभएको थियो। जिल्ला अदालतमा दर्ता भएको मुद्दामा 1,11,34,43,45 रूपियाँ बिगो रकम जायरवालालाई दिलाउन माग गरिएको थियो। सहकारी ऐन 2074 दफा 122 बमोजिम सहकारी ठगी मुद्दामा 19 जनालाई प्रतिवादी बनाइएको छ। सूर्यदर्शनबाट जीवी राई समूहले नक्कली शेयर सदस्य र विभिन्न कम्पनी खड़ा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख थियो। सहकारीको रकम सबभन्दा बढ़ी जीवीका दाजु भाई अध्यक्ष हुँदा अपचलन भएको देखिएको थियो। 2065 असार 26 गतेदेखि 68 मक्सिर 17 गतेसम्म ज्ञानबहादुर बमजन अध्यक्ष हुँदा 19,02,84,000 रूपियाँ अपचलन भएको पाइएको छ। त्यसपछिको कार्यकालमा जीवी राई नै अध्यक्ष बन्नुभएको थियो। उहाँको कार्यकालमा 19,28,49,000 रूपियाँ अपचलन भएको देखिएको छ। उहाँ 2068 मक्सिर 17 गतेदेखि 2073 मक्सिर 18 गतेसम्म अध्यक्ष हुनुहुन्थ्यो। त्यसपछि कार्यकाल जीवीकै भाई भूपेन्द्र अध्यक्ष हुनुहुन्थ्यो। 2073 मक्सिर 18 गतेदेखि 2078 कार्तिक 17 गतेसम्म भूपेन्द्र अध्यक्ष हुँदा 80,72,33,000 रूपियाँ कर्जा कारोबार भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतिमा विश्वनाथ बास्तोला निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनका लागि हिजो भएको अधिवेशन मार्फत बास्तोला सभापतिमा निर्वाचित हुनुभयो। बास्तोलाले 187 मत प्राप्त गर्नुभएको बताइएको छ। प्रतिस्पर्धी डाक्टर श्रेष्ठ रमन न्यौपानेले 64 मत प्राप्त गर्नुभयो। यस्तै उपसभापतिमा विष्णुबहादुर पन्त विजय हुनुभयो। उहाँ 131 मतका साथ विजय हुनुभएको हो। प्रतिस्पर्धी पदमराज न्यौपानेले 124 मत ल्याउनुभयो। सहसचिव दुर्गा कुमार श्रेष्ठ 1 मतको अन्तरले विजयी हुनुभयो। उहाँले 127 मत प्राप्त गर्दा प्रतिस्पर्धी पदमबहादुर सुनाले 126 मत प्राप्त गर्नुभयो। सचिव पदमा भने अनिल श्रेष्ठ सकिने सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ। सदस्यहरूमा सीताविक अम्बिका वाग्ली, सीताधिकारी अञ्जु दाहाल, केश बहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभयो। क्षेत्र 1 को संयोजकमा शशी रूपाखेती र क्षेत्र 2 को संयोजकमा सुन्दर बस्याल सर्वसम्मत निर्वाचित हुनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्रमा 2 का सांसद श्रीराम नेउपानेले राष्ट्रपालाई असफल हुने छूट नरहेको बताउनु भएको छ। राष्ट्रपा तनहुँ जिल्ला समितिको आइतबार हिजो आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छूट नरहेको बताउनुभयो। नेउपानेले विगतका सरकार आफ्नै झगडाबाट अपदस्थ भएको चर्चा गर्नुहुँदै करिब 2/3 नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट आफ्नैबाट खतरा रहेको बताउनुभयो। उहाँले बाहिरको संख्या अत्यन्तै न्यून छ, राष्ट्रपक संख्या बढ़दो छ, अन्य पार्टीबाट राष्ट्रपामा आएकाले विगतको स्कूलिङ त्याग्नुपर्छ, राणातन्त्र राजतन्त्रको अन्त्य पनि आफ्नै भित्रको कारणले भएको हो, पुरानो दल पनि चकनाचुर भएको आफ्नै पार्टीभित्रको द्वन्द्वले हो उहाँले भन्नुभयो। पोखरा महानगरपालिकाले बसपार क्षेत्रभित्र सञ्चालनमा रहेको सहारा आधारभूत विद्यालयलाई आधुनिक र व्यवस्थित रूपमा नयाँ बस्तीमा स्थानान्तरण गर्ने भएको छ। बसपार क्षेत्रमा बसोबास गरिएका सुकुम्बासी परिवारलाई महानगरले निर्माण गर्ने संयुक्त आवासमा स्थानान्तरण गर्ने योजना अनुसार विद्यालयलाई पनि सोही क्षेत्रमा सार्न लागि हो। महानगरका मेयर धनराज आचार्यका अनुसार बसपार क्षेत्रका सुकुम्बासी टोलहरूलाई व्यवस्थित रूपमा नयाँ बस्तीमा बसाउने स्पष्ट योजना अगाडि बढ़िसकेको छ। हालको विद्यालयलाई नयाँ बस्तीमा थप व्यवस्थित र आधुनिक रूपमा स्थानान्तरण गरिनेछ उहाँले भन्नुभयो। विद्यालयको भविष्यलाई लिएर नागरिक र सरकारवालाबाट व्यक्त चासोप्रति ध्यानकर्षण भएको जनाउँदै उहाँले यसलाई महानगरको दीर्घकालीन योजनाको रूपमा व्याख्या गर्नुभयो। पछिल्लो समय बढ़दो सवारी दुर्घटना न्यूनीकरण गर्न तनहुँमा विशेष सड़क सचेतना अभियान आइतबारबाट शुरू गरिएको छ। मुख्य गरी बिहानीको समयमा सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ़दै गएपछि जिल्ला प्रहरीकारले तनहुँ र जिल्ला ट्राफिक प्रहरीकारले तनहुँले संयुक्त रूपमा मुख्य सड़क मार्गमा सड़क सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम शुरू गरेका हुन्। अभियान अन्तर्गत सड़कमा चल्ने चालक सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्रा सवारी साधनको गति नियन्त्रण लेन अनुशासनको पालना र मादक पदार्थ सेवन मापसी गरी सवारी साधन नचलाउने लगायतका अत्यन्तै संवेदनशील विषयमा सचेतना प्रदान गरिएको छ। प्रहरीले दुर्घटना नियन्त्रणका लागि बिहानको समयमा विशेष निगरानी राख्नुका साथै जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। जिल्लामा सवारी दुर्घटनाको अवस्था कति भयावह छ भन्ने कुरा पछिल्लो 24 घण्टाको तथ्याङ्कले पनि पुष्टि गर्छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार जेठ 22 गते बिहान 6 बजेदेखि जेठ 23 गते बिहान 6 बजेसम्मको अवधिमा मात्रै तनहुँका विभिन्न स्थानमा 3 वटा सवारी दुर्घटना भएका छन्। पोखरामा सातव्यापी रूपमा विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ। खाद्य स्वच्छताको महत्वबारे सचेतना जगाउने यो कार्यक्रम गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा जेठ 18 गतेदेखि कार्यक्रम शुरू भएको थियो। विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आइतबार यसको समापन भयो। समापन समारोहमा काशीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बराले खानेपानीदेखि थालीसम्म खाद्य स्वच्छता अनिवार्य रहेको बताउनुभयो। हामीले खाने हरेक गाँस सन्तुलित र पोषणयुक्त हुनुपर्छ उहाँले भन्नुभयो। आम नागरिकको स्वास्थ्य रक्षाको लागि सूक्ष्म खाद्य तत्वयुक्त खानपान आजको आवश्यकता भएको उहाँले बताउनुभयो। पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसिएट सदस्य अञ्जन श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ। अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै 60 औं वार्षिक साधन सभाबाट अध्यक्षमा बहाली हुनुभएको हो। उहाँ पोखरेली औद्योगिक घरना लक्ष्मी समूहका निर्देशक हुनुहुन्छ। महासंघ एवं पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मेको उपस्थितिमा अध्यक्ष श्रेष्ठलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले आइतबार हिजो बधाई ज्ञापन गर्नुभयो। केन्द्रीय अध्यक्ष श्रेष्ठ वरिष्ठ उपाध्यक्ष सूर्यकृष्ण वैद्य जिल्ला नगरतर्फको उपाध्यक्ष कृष्ण प्रसाद शर्मा सहित केन्द्रीय सदस्यहरूलाई सम्मान गरिएको हो। पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरूको परिचय दिने गरी बोर्ड राखेको छ। स्मार्ट डिस्प्ले बोर्डको हिजो गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको समूह उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले बोर्ड राख्नुभयो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नागरिक उड्डयन प्राधिकरण पोखरा संघको समन्वयमा विमानस्थलको आगमन कक्षमा राखिएको सो बोर्डबाट गण्डकीका पर्यटकीय गन्तव्यको बारेमा परिचय दिइनेछ। पोखराभित्र नै पर्यटकले पर्यटकीय गन्तव्यबारे जानकारी पाउन् भन्ने हेतुले सो बोर्ड राखिएको उहाँको भनाइ छ। अध्यक्ष कार्कीले बोर्ड राख्नका निम्ति समन्वय गरेकोमा नागरिक उड्डयन प्राधिकरण पोखराकी निमित्त प्रमुख जसोदा सुवेदी सहितको टीमलाई धन्यवाद दिनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ति पैरवी तथा रिलियन्सन अनि विरोध कार्यक्रमको नेतृत्व गरेको पोखरा उद्योग वाणिज्य संघले पर्यटक राजधानी पोखरा र गण्डकीको प्रबन्धनका निम्ति सो बोर्ड राख्ने पहल गरेको संघकी महासचिव शोभा गौतमले जानकारी दिनुभयो। गल्याङ प्रज्ञा प्रतिष्ठानको आयोजना तथा गल्याङ नगरपालिकाको व्यवस्थापकीय संयोजनमा 2 दिवसीय कविता लेखन को प्रशिक्षण कार्यक्रम 2083 सम्पन्न भएको छ। गल्याङ प्रज्ञा प्रतिष्ठान भाषा कला संगीत एवं संस्कृतिको संरक्षण तथा सम्वर्धन गरौं भन्ने मूल नारासहित 2081 स्थापना भएको थियो। गल्याङ नगरपालिकामा आयोजना गरिएको कविता लेखन शास्त्रीय छन्द मुक्त लाई गजल र मुक्तकको प्रशिक्षण कार्यक्रममा वरिष्ठ श्रष्टा कला नीति दाहालले शास्त्रीय छन्द मुक्तलय अग्रज श्रष्टा ध्रुवप्रसाद शर्मा पंगेनीले शास्त्रीय छन्द र युवा श्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीले गजल र मुक्तक विधामा केन्द्रित रहेर प्रशिक्षणात्मक सहजीकरण गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाचार। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ। यसले मध्य पूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ। अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दावी गरिएको छ। इरानी आक्रमणको केही घण्टा अघि इजरायलले बेरुतको दही हेय क्षेत्रमा रहेका हेज बुल्लाह लक्षित हवाई आक्रमण गरेको थियो। अमेरिकाको मध्यस्थमा भएको युद्धविराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार 2 वटा आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको छ भने महिला र बालबालिकासहित 20 जना घाइते भएका छन्। हेज बुल्लाहले इजरायली भूमितर्फ गोलीबारी गरेपछि त्यसको जवाब स्वरूप आक्रमण भएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ। हेजबुल्लाहले भने युद्धविरामको बारम्बार उल्लंघन गर्दै आएको इजरायल विरूद्ध जवाबी कार्यवाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि नेपाल र हङकङ बीच आज प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो 12:15 बजे शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्, जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजयी भएको छ। 2 खेल नतिजा भिन्न सकिएको छ। यसअघि आज तेस्रो स्थानको लागि मलेसिया र ओमान बीच बिहान 7:15 बजे प्रतिस्पर्धा हुँदैछ। अवस्था हामीलाई 3 जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यो 3 जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSSUKL AGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
16: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबिल्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबिल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
17: मोबाइल 98560055770।
14: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 स्याङ्जा।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
17: मोबाइल 98563493952 र 98066।

0: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0658 590 511।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
8: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन कहाँ जाने?
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नभने म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइन कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट तन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
15: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी चार बीपी चोक
15: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0765702625 मोबाइल 9852383878 9841656158
16: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
17: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
6: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
5: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0765414142 मोबाइल 9560231128 र 9462014726
18: सुन्दर अटो यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
20: सम्पर्क 0564142121 मोबाइल 9856035921
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
21: हजुर दान गरौ
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
23: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
22: त्यसैले दान गरौ सकेको गरौ शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहुँ

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी, पनि नमजाल झुक्किनु भएछ नि।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल जेठ महिनाको 25 गते सोमबार, ईस्वी सम्म 2026 जून 8 तारीक, सक सम्मत 1948, नेपाल सम्मत 1146। सूर्यदेव बिहान 5:08 भयो भने सूर्यास्त साँझ 6:59 हुनेछ। आज अधिक ज्येष्ठ कृष्ण पक्षको अष्टमी तिथि, आज विश्व महासागर दिवस। कार्यक्रम शुरू गरौं। आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय गुणसँग विभिन्न मंगल दिनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25 सुखागन्ध गीत समाचार, 6:36 काया कैरन, 36-7 नेपाली बह, 7:20 शुक्ला गण्डकी समाचार, 7:30-7:45 मीनराशि गीत संगीतहरू, 7:45-8 समाचार कार्यक्रम सुख बिहानी, 8:15-9 9:15 नेपाल खबर, 9:15-10 गाम बेसीको भाका, 10:00 शुक्ला गण्डकी समाचार, 10:15-12 हेर्दै शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1 विभिन्न भक्ति संगीतहरू, 1:00-2 लोकगीत संगीत, 2:00-3 विभिन्न संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:00-4 फिल्मी गीत संगीत, 4:00-5 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6 लोक चौतारी, 6:36 नेपाल दर्पण, 37:00-7:00 गुरूङ भाषा गीत संगीत, 7:30 शुक्ला गण्डकी समाचार, 7:30-8 मिले गीत संगीतहरू, 8:00-8:30 बिजनेस टकको पुनः प्रसारण, 8:45-9 बिबिस नेपाली समाचार, 7:00-9:30 मिले गीत संगीतहरू, 10:00-10:00 शुक्ला गण्डकी समाचार, 10:00 शुक्ला गण्डकी समाचार पछि आजका हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। यतातिर दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि अपालो रहेको छ। तपाईँको राशिफलको राशिबाट मेष राशिमा महाशय चुर्चे चौलाली रुदेरुवा प्रतिष्ठित नतिजाले उत्साह जनाउनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने हामीलाई निकै नयाँ स्रोतहरू फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने, रोक्नुपर्ने रकम हात बाँकी हुने समय छ। कृषि पशुपालन तथा व्यापार फाइदा हुनेछ। चलचल धनको उपयोगबाट मनज्ञ लाभ हुन्छ भने पछिसम्म फाइदा हुने कामको जगमग हुने अवसर प्राप्त हुनेछ। वृषराशिमा मान्छे युएओ भावी भूभेभो लामो समयदेखि प्रतीक्षा गरिएको कामहरू सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दामी नाम र प्रतिष्ठा कमाउने बेला छ। पेसा व्यापारतर्फ पनि दिएको फाइदाको काम भनेछन् भने खेतीमानी काम गर्ने बन्नाले मूल्यवान वस्तुहरू लाभ हुन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछ भने आँटेका कामहरूमा उत्साहित पाइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। मिथुन राशि मासे काकीको गङ्गा थकेको हो। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ भने व्यापना पनि छ। सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। आजको मेहनती भविष्यमा पनि उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पछि परिनेछ भने अवसरवादीहरूले पनि मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्। कर्कट राशिमा डाडी डुडेडो खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्राने भयले सताउनेछ भने न्यून विरोधीमा चित्त बुझाउनु पर्ला। गोपनीयता भइरहनाले समस्या आइपर्ला। आमदानी रोकिनाले केही योजना पनि रोकिन सक्छ। पहिलेको समस्या दोहोरिनाले अलमल बढ्नेछ भने ठूलो भागको आशाले भएको वस्तु समेत घुम्न सक्छ। कामको अचापले पनि केही तनाव बढ़ाउन सक्छ। सिंहराशि आरन तथा मनोरञ्जनको समय छ। प्रियजनसँग दिन रमाइलो गरी बित्ने छ भने भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनको साथलाई उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिहरूलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदा हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछन् भने पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहारहरू प्राप्त हुन सक्छ। कन्या राशिमा आक्षेर टोपा पिपु सहर ठपेको साहसिक काम गरेर अरूको मन जित्न सकिनेछ भने
प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। रोकिएका कामहरू खोल्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फर्को मान्न सकिनेछ भने उद्योग तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। कामको उच्च मूल्याङ्कन हुनेछ भने लगनशीलताले विभिन्न अवसरहरू दिलाउन सक्छ। मेहनत जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तुलराशि नमाक्ष र रिरु रेरो ताती दुते परिस्थितिवशत आएको काम विलम्ब हुनेछ भने अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुट्नु पर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् भने अरूका विषयमा चासो लिन व्यर्थमा झमेला भ्याउनु पर्ला। तुलराशि वृश्चिक राशि विश्वासमा आशय तो नानी नुने नयाई यो परिवारमा असमझदारी देखिएला। साथीभाइहरूले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने भएर सताउनेछ। पशु धन र जमीनबाट सामान्य लाभ उठाउन सक्नेछ। तर बेसुरमा दिएको वचनले समस्या निम्ताउन सक्छ। महत्वपूर्ण योजना तत्काल सार्वजनिकमा गर्नुहोला। धनुराशि धनराशिमा चाहिँ नयाँ काम प्रारम्भ गर्ने समय छ। मेहनत दिएको फाइदा दिलाउनेछ। प्रतिस्पर्धीहरूले हार्काने छन् भने परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका कामहरू गर्ने र नयाँ कामहरू शुरू गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मेहनत यतिको फाइदा दिलाउनेछ भने गरिएका कर्मले उचित प्रतिफल प्राप्त हुनेछ। मकर राशि मकर राशिमा मात्र भोज जेखीको खेको कागि बोलीको गलत अर्थ लाग्नाले सम्मानमा आघात पुग्नेछ। विचार र सम्प्रेषण गर्नु अघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा उठाउन अरूले खोज्नेछन् भने वाद विवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। शोकले खर्च बढाउनेछ र काममा केही उजनहरू पनि आउन सक्छ। कुम्भराशि कुम्भराशिमा गुगेको सासे सुसे सोध परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नामधाम र इनाम कमाउने बेला छ भने बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। तल लोकचारका लागि फजुल खर्च हुन सक्छ। समुद्र सम्बन्धका लागि विशेष ध्यान दिनु पुर्याउनु होला भने स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अवसर पाइनेछ तर अध्यावधिक गर्न अध्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ। अन्तिममा मिन्दासिमिन्दासिनामा दिदो छ धन्य दिदो छ चाहिँ खर्च बढ्नाले अर्थभाव देखा पर्न सक्छ। आफ्नो स्वामित्वका वस्तुहरूमा अभिदाबी गर्न सक्छन्। सभापट्टि लिने बानीले पनि समस्या निम्ताउनेछ भने आफ्नै बाटो टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको कामहरू बिग्रन सक्छ। समयमा होस् नपुग्नाले व्यापारमा पछि परिएला अब टाढाका यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। राशिफलमा जस्तो भने त पनि भाग्यभन्दा कर्म संस्कार होला। तपाईँको आजको दिन शुभ अनि सुगन्धित जस्तो भएको आजको राशिफल पछि पनि पालन भएको छ। शुभकामना।

आज मिति 2083 साल जेठ महिनाको 25 गते सोमबार तपाईँ दस जन्मदिन परेको छ। तपाईँ दसैँ जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँहरूको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। रफिङ परिवारतर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आँटी चालेका र तपाईँले इच्छाएका काम गर्नुहोस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यदर पनि अब इष्ट मित्र दाजुभाइ साथीसँगै आफ्नो आफन्तकै कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँहरूले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँमा हुँदै गरेको कार्यक्रमको सुनिश्चित भन्न सक्नुहुनेछ। 034 0 1134 1134 1134 1134 1134 1134 1134 1134 1134 1134 1134 1134 1134 1134 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││ 1134││
भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः प्रस्तुत हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु। तपाईँहरूको दिन शुभ अनि सुखद बितोस् भन्ने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 8 बज्यो।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू थोक मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: मेरिया मैले कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
3: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
8: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
12: सुन, होमवर्क देखाउ त।
13: हस् टिचर।
12: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
13: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
12: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
14: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
15: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
16: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
15: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
16: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
15: प्रोप्राइटर रोशनी श्रेष्ठ।
16: मोबाइल नम्बर 9827109066 र 9840694530।
17: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
18: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
19: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
17: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार दुले गौडा वाचिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-62-32-493 र 98-62-38-03
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा
4: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0-65-414-411 मोबाइल 98-65-22-938 र 98-028-22-938
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 98-65-33-398 र 98-465-10-950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
8: कहाँ छ पुन मोबाइल
7: यो दुलीगुडामा तरकारी पसलको आदैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 98-191-74-888 र 98-448-4800
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0-65-570-052 मोबाइल 98-560-28-587
12: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
13: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
9: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
3: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
14: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
3: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
16: ऐनमा पनि त्यो पनि भएन र 10% आफैमा चाहिँ पर्याप्त होइन, होइन यो चाहिँ अब 20-25 त मिनिमम पनि हुन पर्थ्यो, होइन। अब यो हिसाबले भन्ने हो भने हाम्रो चाहिँ 75% हाम्रो जुन लक्ष्य राख्नुपर्ने हुन्छ त्योभन्दा हामी धेरै नै टाढा हुनेछौँ हाम्रो करको स्थिति।
17: अझ चुरोट भन्दा त खैनी गुटकामा एकदमै नगर्ने मात्रा मात्र कर लिएको पाइएको पनि छ, होइन। वास्तवमा यो के पाउनु भएको छ यहाँले चाहिँ?
16: यहाँले ठिक भन्नुभयो, यो कर चाहिँ यो चुरोट अथवा फिल्टर गरिएको आइटमहरूमा चाहिँ यसको मूल्यमा लाग्दै आएको छ कर, होइन। एड भलोरम ट्याक्स भन्छ त्यसलाई, होइन। अब अर्को चाहिँ यो एकदम जुन कमन छ च्युइङ टोब्याको, होइन, पान परागदेखि लिएर खैनी, होइन, विभिन्न किसिमको चाहिँ छ, एकदमै कमन छ। अब त्यसमा चाहिँ वेटमा लाग्छ, अझ भोल्युममा,
17: होइन,
16: किलो अथवा क्विन्टल, अब त्यसमा लाग्दै आएको छ। हामीले त भन्छौँ त्यसलाई अझ त्यसमा पनि मूल्यमै लाग्नुपर्ने हो, होइन, किनभने तपाईँको भोल्युममा अब थोरै अब एक केजी अब रले कति चाहिँ तपाईँको अरू रिफाइन प्रडक्ट बन्छ कति बन्छ भन्छ, त्यस कारण रिफाइन प्रडक्टमा चाहिँ लगाएको भए अझ त्यसमा चाहिँ मूल्यमा ठ्याक असर पर्थ्यो। अब त्यो आयातित रमा लाग्दाखेरि चाहिँ त्यसको चाहिँ कुनै लेखाजोखा नै भएन, कर नलागेको सुसर भयो,
17: कच्चा पदार्थमा लाग्यो, प्रशोधित तयारीमा लागेन। पछिल्लो समयमा हामीले अब यो सुर्तिजन्य पदार्थको कुरा गर्दा भेप, ई सिगरेट, होइन, विद्युतीय चुरोटहरूको, यसमा चाहिँ अलिकति सरकार उदासीन भएको हो कि यसमा लगाउनु पर्ने करमा पनि के पाउनु भएको छ?
16: ठिक भन्नुभयो, यो चाहिँ यो ई सिगरेटको नाममा अहिले यत्रतत्र सबैतिर सर्वत्र चाहिँ देखिएको छ, विशेष गरेर युवाहरूमा, कि अहिले यो ई सिगरेट चाहिँ विभिन्न किसिमको एउटा भ्रम पनि छ मानिसलाई, अब यो नन स्मोकिङ स्मोक आउँदैन यसबाट, यसले असर पनि गर्दैन भन्ने खालको भ्रम पनि छ युवाहरूमा, र एउटा फेसनको रूपमा चाहिँ मान्छे केटाकेटीहरूले चाहिँ सेवन गरिराखेको छ, लिइराखेको छ, विभिन्न डिजाइनमा चाहिँ, कोही कलमको, कोही पेन ड्राइभको, विभिन्न किसिमको, यो चाहिँ अब अभिभावकलाई झुक्याउन नि सजिलो, टिचरलाई झुक्याउन नि सजिलो, लुकाउन नि सजिलो, के हो के हो, होइन,
17: युवालाई चाहिँ
16: आकर्षित गर्ने खालको त्यो खालको आइरहेको छ। नम्बर एक, यो भ्रम मात्रै हो, यो यसले चाहिँ असर चुरोट भन्दा कम गर्दैन, झनै यस असर छ यसको, यसको चाहिँ मल्टिडाइमेन्सनल यसको इफेक्टहरू छ, यसको प्रभावहरू छ, नकारात्मक प्रभावहरू छ, त्यो एउटा चाहिँ भ्रम चिन्न जरुरी छ, होइन। दोस्रो चाहिँ सरकारको उदासीनता यहाँले पनि भन्नुभयो, त्यो एकदमै ठूलो छ। जस्तो हाम्रै छिमेकी मुलुक भारतमा ई सिगरेट ब्यान छ, है, नेपालमा पनि कानूनले ब्यानै गरेको छ, होइन, कानूनले ब्यान गरेको छ, तर यसको चाहिँ अनुगमन नियन्त्रणको कुराहरूमा चाहिँ हाम्रो फितल हो, होइन। जस्तो यहाँलाई सम्झना भएको भए पुरै एउटा नेपाल सरकारको एउटा एउटा एउटा गलत चाहिँ ऊ भयो, के भयो भने नेपालमा नि ई सिगरेट ब्यान हो, तर जुन बजेट भाषण पछि मूल्य सूचीहरू दिइन्छ, होइन, र त्यो अनुसारको दर रेटहरू राखिन्छ, भन्सार शुल्क करहरू राखिन्छ, त्यसमा चाहिँ सूचीकृत भएर आयो क्या ई सिगरेट चाहिँ। अनि यहाँलाई कतिको सम्झना छ सम्झनाजीलाई, अब त्यो सूचीकृत भएपछि चाहिँ कम्पनीहरूले आयात गर्यो है ई सिगरेटहरू, किनभने सूचीमा गरेर कर तिरेपछि त कर तिरेर ल्याउन पाइयो भन्ने जस्तो एलाउ गरेको जस्तो भयो गभर्मेन्टले,
17: यो त घुमाइ फिराई लुकाई लुकाई प्रसाइदिएको जस्तो,
16: प्रोत्साहन गरे जस्तो भयो, प्रशस्त आयो है। अनि त्यस पछाडि पछि त अब यो ब्यान भएको हो भनेर मुद्दा पर्यो पर्न त होइन, तर पनि यति त्यो भित्रिसक्यो कि अब त्यो तपाईँको
17: बजारमा हामीले यो पसलहरू नै मजाले खुलेको
16: देखिन्छ। अनि दोस्रो कुरा सम्झना चाहिँ के छ भने हामी दुईटा देशको बीचमा छौं होइन, चाइना र भारत होइन, यो ओसार पसार त अब भइरहन्छ होइन, भारतमा ब्यान भएको हुनाले भारततिर जाने होइन, उत्तरतिरबाट दक्षिणतिर जाने फ्लो पनि नेपालबाट हुन सक्ने सम्भावनाहरू हुन्छ है, त्यो यहाँले सम्झिनुहुन्छ भने धेरै नै भन्सारमा अथवा चाहिँ पक्रेको होइन गरेको चाहिँ लुकिसिप लगेको कुराहरू पनि सुनिन्छ, त्यो होइन कन्फिस्टिकेट गरेको त्यसलाई चाहिँ गरेको नि पाइन्छ। त्यसकारण के भन्दाखेरि हामीले चाहिँ ब्यान गरेको हो भने स्ट्रिक्टली ब्यान गर्नु पर्यो, ओसार पसारमा पनि उतिकै हामीले कडाईका साथ लागू गर्नु पर्यो, र हामीले त्यस्तो खालको भूल पनि गर्न भएन, सूची बनाउने फेरि कर लिने जस्तो काम पनि गर्न भएन।
17: यसपालि के भएको छ, पोहोर त त्यसरी गल्ती भयो होइन, यसपालि
16: इभेन्ट त बिहानै हो यो, अनि बिहान भएपछि ल्याउन पाइँदैन होइन, अब त्यो भेपमा चाहिँ अब भेप चाहिँ बिहान नै हो, प्रतिबन्धितै हो,
17: एकातिर कानूनले चाहिँ प्रतिबन्ध भनिरहेछ, यो चाहिँ यो प्रतिबन्धको कुरा लेख्या छ भन्या छ, बजारमा छ्यापछ्याप्ती पाउने व्यवहारमा यो कानून र व्यवहार बीच कसरी तालमेल मिल्न सकेन, कहाँ चाहिँ फितलो भयो त?
16: अनुगमनकै कुरा भन्छौ हामी त होइन, जस्तो एउटा चाहिँ स्वास्थ्यसँग जोडिएको यति ठूलो जुनले चाहिँ स्वास्थ्यको सबैतिर असर पार्छ, अब त्यस्तो वस्तुलाई अनुगमन गर्ने हो होइन, कानूनलाई कार्यान्वयनको पक्षलाई चाहिँ कडाईका साथ लागू गर्नको लागि चाहिँ दुर्भाग्य के छ भन्दाखेरि अनुगमन गर्ने जुन चाहिँ मलाई लाग्छ स्वास्थ्य मन्त्रालय अथवा गृह मन्त्रालय अन्तर्गत बढी सम्बन्धित छ, अब त्यो अनुगमनको पक्ष चाहिँ हाम्रो धेरै नै फितलो छ। अब तपाईँ गृहमा अथवा गृहको चाहिँ जिल्ला सिडिओ कार्यालयमा भन्नुहुन्छ भने सिडिओ कार्यालयमा अब साग सिडिओबाट यो चाहिँ अनुगमन गर्ने भन्ने एक किसिमले तोकिएको अवस्था छ पहिलाको नियम अनुसार निर्देशिका अनुसार, अब अहिले गएर संहिता लागू भएपछि स्थानीय निकाय नै त्यसको चाहिँ अनुगमन गर्न सक्छ भन्ने कुरा पनि लेखिएको छ होइन, त्यसकारण अब जुन अनुगमन निकाय तोकिएर उहाँहरूले चाहिँ यो काम गर्नुपर्छ र त्यस एकदम डेजिग्नेटेड मान्छे नै त्यसमा लाग्नुपर्छ भन्ने कुराहरू चाहिँ हो, यथार्थ हो तर त्यो भएको छैन अभ्यासमा।
17: हामी यतिखेर कुराकानी गरिरहेका छौं कार्यक्रम बदलिदो नेपालमा, विशेष गरेर अहिलेको सन्दर्भ जुन जोडेर सुर्तिजन्य पदार्थमा लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा चर्चा गरिरहेका छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तिजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँग, र डाक्टर जस्तो यहाँले चर्चा गर्दाखेरि सुर्तिजन्य पदार्थको बारेमा चाहिँ जुन लगाएको करका बारेमा हामीले चर्चा गरिरहेका छौं, यो रक्सीमा लगाउने करमा चाहिँ सरकार मौन रह्यो यसपालि भनेर पनि आइरहेछ, मौन रहेको हो कि नगण्य रूपमा कर बढाएको हो कि के पाउनु भएको छ त यहाँले?
16: खास हाम्रो प्रतिष्ठानले बढी चाहिँ टोब्याकोमा काम गरिरहेको छ गत 7-8 वर्षमा, यसपालिदेखि हामीले मदिरा पनि जोडेको छौं होइन, अर्को चाहिँ यो चिनी युक्त पेय पदार्थ पनि जोडेको छौं, एसएसबी भन्छ सुगर एण्ड सल्ट बेभरेज होइन, त्यसमा एकदम इनडेप्थ स्टडी त हामीले गरिसकेको छैनौं, तर हाम्रो प्रिलिमिनेरी प्रारम्भिक अनुसन्धानले चाहिँ यसपालि पनि बढेन। एउटा चाहिँ विद्यमान कर पनि एकदमै कम छ यो मदिरामा होइन, दोस्रो चाहिँ यसपालि पनि बढेन, जस्तो यसमा चाहिँ जस्तो विभिन्न खालको मदिराहरू छ, अब स्पिरिट भयो, बियर भयो होइन, अब वाइन भयो, सफ्ट ड्रिङ्क होइन, अलिकति कम भएको, अनि विभिन्न किसिमकोमा फरक फरक छ, त्यो स्वाभाविक होइन, तर हामीले चाहिँ के भन्दाखेरि त्यो स्पिरिट त्यसको कन्सन्ट्रेसन अनुसार होइन कर लगाउनुपर्छ पनि भनिराखेको छौँ होइन, र यसपालि बढेन यो त यहाँले पनि भनिहाल्नु भयो, र समग्रमा कर एकदमै कम छ, यसलाई चाहिँ अझै जसरी हामीले सुर्तिजन्य पदार्थमा हामीले पैरवी गरिराखेको छौँ उत्तिकै यो पनि महत्वपूर्ण छ, यसलाई पनि करको माध्यमद्वारा नियन्त्रण गर्न सकिन्छ र गर्नुपर्छ त्यो भन्दै आएको छौँ हामीले।
17: अब ठ्याक्कै कर नबढ्ने बित्तिकै यी जुन घातक वस्तुहरू जुन चाहिँ हामीले भनिरहेका छौँ, यो घातक वस्तुमा कर नबढ्ने बित्तिकै चाहिँ यसले नागरिक समुदायको स्वास्थ्यलाई अर्थतन्त्रदेखि लिएर रोजगारीदेखि लिएर उसको आर्थिक अवस्थादेखि कहाँ कहाँ चाहिँ असर पार्ने भयो त यसले?
16: असर त यसको भयभक्स सम्झना चाहिँ होइन, पहिलो त यहाँलाई भनौँ, अब जस्तो उदाहरण सुर्तिजन्य पदार्थकै कुरा गर्ने हो भने एक वर्षमा 39,200 मान्छेले चाहिँ मृत्युवरण गर्छ भन्ने आँकडा छ। त्यो आफैमा डरलाग्दो भयावक हो। दोस्रो, यो त मृत्यु हुने कुरा भयो होइन मान्छे, त्यसको असर त धेरैलाई असर भएको हुन सक्छ नि त होइन। जस्तो यहाँलाई एउटा आँकडा म भन्छु, लगभग हाम्रो अनुसन्धानले बताए अनुसार 34% मान्छेले सुतिजन्य पदार्थ सेवन गर्छ नेपालमा। त्यो आफैमा एकदम डरलाग्दो कुरा हो। विश्वमै धेरै कन्जम्सन हुने देशमा पर्छ भन्ने मलाई लाग्छ होइन। त्यो भनेको झन् लगभग 68 लाख मान्छे होइन, 3 करोड जनसंख्यालाई हिसाब गर्ने 67 लाख मान्छेले पिउँछ भन्ने कुरा चाहिँ डरलाग्दो तथ्याङ्क हो। त्यसमा अर्को एउटा एकदमै हामीले जोड गरेको कुरा चाहिँ, महिलाको भन्दा पुरुषको संख्या एकदमै बढी छ, 5 गुणाले बढी छ। अब 5 गुणाले बढी छ, अब कल्पना गरौँ न हाम्रो जस्तो सामाजिक संरचनामा महिला पुरुषसँगै बसिने, बुवा आमा छोरा छोरी होइन अझ जोइन्ट फ्यामिलीमा बस्ने, अनि अब हजुरबाले पिउने अनि बुवाले पिउने होइन अझ आमाले नपिउने होइन। अब हामी जुन पेसिभ स्मोकर भन्छौँ, अनि एउटै घरमा सँगै खाने पिउने सबै हुँदाखेरि त पेसिभ स्मोकर त आमा दिदी होइन बुहारीहरू बने होइन, भनेपछि त एकदम असर त उहाँहरूलाई त्यो सँगै बसेपछि सँगै खाएपछि त त्यो त इनहेल भइरहेको हुन्छ, असर उत्तिकै छ।
17: बाल बालिकालाई
16: यहाँले भन्नुभयो, बाल बालिकालाई उत्तिकै असर छ क्या। त्यस कारण वास्तवमा यो पेसिभ स्मोकरले मैले पिउँदिन र पिउनु हुन्न भन्ने सजगता अथवा नपिएको र अरूकोबाट अरूले पिएकोबाट मलाई असर हुनु हुँदैन भन्ने खालको एउटा अधिकार पनि हननको कुरा पनि ल्याउनु पर्छ भनेर हामी कुरा गरिरहेको छौँ क्या। त्यसकारण के भन्दाखेरि हाम्रो जस्तो चाहिँ हाम्रो समाजमा अब एउटा डेजिग्नेटेड प्लेसमा मात्रै खाने होइन भन्ने कुरा पनि आउँदैन हेर्नुहोस् होइन, घरभित्रै खाइन्छ। अब अझ तपाईँ हामी होटेलमा जाँदाखेरि पनि अब होटेलहरूले स्मोकर र नन स्मोकर जोन छुट्याउनु पर्छ भन्ने नियममा छ प्रष्ट होइन। अब स्मोकिङ जोन एकदमै एउटा राम्रोसँग डिजाइन भएको हुनुपर्छ, बाहिरतिर नजाने खालको होइन, धुवा धुलो। अब त्यो खालको अवस्था छैन। अब हामीले चाहिँ त्यो स्मोक गर्ने मान्छेले प्रयोग गरेकै ठाउँमा हामीले बसेर खानुपर्ने बाध्यताहरू छ, भनेपछि त सेकेन्ड एन स्मोकरको रूपमा हामीले पनि इनहेल गरिरहेको हुन्छौँ होइन। अझ थर्ड एन स्मोकर भन्छ, हजुरले कतिको थाहा छ, हामीले थर्ड एन स्मोकर भनेको चाहिँ अब त्यहाँ उसले चाहिँ प्रयोग गरेको चर्पी अथवा चाहिँ त्यही कोठामा अब पर्दा कार्पेटले पनि लिइरहेको हुन्छ, अब त्यो पनि मान्छेले फेरि हामी गएर बसेर गरेपछि त्यो इनहेल हुने भयो,
17: भनेपछि
16: सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड स्मोकिङको एकदम भयावह स्थिति छ। अब यहाँलाई एउटा आँकडा भनौँ, असरको कुरा गर्नुभयो यहाँले, सुतिजन्य पदार्थले मात्रै यसको स्वास्थ्यमा कति खर्च हुन्छ भनेर अनुसन्धान गर्दाखेरि 45 अर्ब एक वर्षमा खर्च भएको एउटा तथ्याङ्क छ क्या, प्रति वर्ष हेर्नुहोस् है। अब यता अघि कर भनेर भन्नुभयो, कर उठेको चाहिँ त्यस्तै 30-35 अर्बको हाराहारीमा छ होइन। त्यसकारण हामी एउटा झुकिएको अवस्था अथवा नबुझेको हो कि बुझाउन नसकिएको हो, हामीले करको नाममा सुतिजन्य पदार्थको उद्योगलाई प्रमोसन गरिराखेको कुराले उठेको कर चाहिँ 30-35 अर्ब होइन, अथ स्वास्थ्यमा परेको असरको खर्च चाहिँ 45 भनेपछि सिधै यो चाहिँ अब घाटाको व्यापार भइरहेको छ होइन। यो पनि एकदमै नमिल्दो कुराहरू छ, थप पैरवी गर्न पनि जरुरी छ र नीति निर्माताहरूले यो कुराहरूलाई बुझेर करको दायरा चाहिँ र करको मात्रा बढाउनु चाहिँ एकदमै जरुरी छ भन्छौँ हामी चाहिँ।
17: हजुर, अब जुन हामीले कर वृद्धि गर्नुपर्ने भन्दा भन्दै कर चाहिँ कम देखिएको छ यसपालि होइन, यो कर कम हुने बित्तिकै चाहिँ यसले अघि यहाँले भनिसक्नुभयो दुई देश बीचमा हामी छौ होइन, एकबाट अर्कोमा ओसार पसार हुने यो अवैध आयात र तस्करीको जुन कुराहरू छ होइन, यसको जोखिम चाहिँ बढ्ने सम्भावना के छ त अब?
16: हो, यो चाहिँ अब एउटा त सरकारले नियन्त्रण गर्ने कुराहरूमा एकदमै सजग हुनुपर्छ, ओसार पसारको लागि चाहिँ अब नाकामा अनुगमनको कुराहरू कडाइ गरिनु पर्यो होइन। हामीले हाम्रो लागि कन्जम्सनको लागि नल्याए पनि ओसार पसारले गर्दाखेरि अब एकदमै हामी आफै फसिने कुरा भयो। अर्को कुरा युवाहरू त्यसमा लाग्ने सक्ने सम्भावनाहरू हुनुभयो र एउटा हबकै रूपमा डेभलप हुनु भनेको त यो राम्रो होइन. यहाँलाई कतिको थाहा छ, अब अहिले बिहार र उत्तर प्रदेशमा शुद्धिजन्य पदार्थ र मदिरा एकदमै कडा भएर आइरहेको छ. त्यसकारण अब स्थिति कस्तो छ भन्दाखेरि, अब शुद्धिजन्य पदार्थ सजिलै मजाले खानको लागि नेपाल पस्ने मान्छेहरू प्रशस्त छ, मदिरा खानको लागि न्यु इयर सेलिब्रेट गर्न विभिन्न कुराहरू, अनि त्यो चाहिँ एउटा एकदमै भयावहक स्थिति देख्छौँ हामी यो नाका एरियामा हेर्ने हो भने. अब त्यो हिसाबले अब यो अवैध व्यापारलाई रोक्नलाई चाहिँ अब नियन्त्रण गर्नुपर्छ, अनुगमन गर्नु पर्यो, तर हामीले चाहिँ यसलाई महँगो बनाउनु पर्यो सो द्याट भारतको मान्छे नेपालमा होइन सस्तो छ भनेर आउने जुन अहिले स्थिति छ त्यसलाई चाहिँ रोक्नको लागि यहाँ पनि महँगो बनाउनु पर्यो. अनि त्यो भएपछि पाउँछौ कम हुन्छ, यहाँ आउनुको अर्थ हुँदैन, र हामीले चाहिँ अब कडाई पनि गर्दै गर्नु पर्यो.
17: यहाँ त के अवस्था देखिन्छ भने जहाँ कडाई गर्नुपर्ने, जहाँ अनुगमन गर्नुपर्ने जुन भयावह स्थिति छ त्यसलाई चाहिँ नदेखे जस्तो गरेर कहाँ चाहिँ आँखा दृष्टि लगाइरहेछ त
16: यो सरकारको आँखै पुगेन भन्छु म चाहिँ होइन. दुई तिनवटा कुराहरू यसमा हाम्रो अनुभवले बताउँछ, हाम्रो अनुसन्धानले बताउँछ. एउटा कुरा, एकदमै कम गुणस्तरको च्युइङ टोबाकोहरू, यो गुड्खा पान विभिन्न योहरू छ नि, त्यस्तो चाहिँ भारतबाट नेपालमा पनि प्रशस्त आइरहेको अवस्था छ. भारतमा चाहिँ नेपालमा बनेको चुरोट भनेको चाहिँ एकदमै अमूल्य, एकदमै प्रिसियस, एकदमै राम्रो मान्छ, र नेपालबाट कर नतिरी भन्सार नतिरी नेपालबाट अवैध रूपमा चुरोट चाहिँ भारत पनि गइरहेको छ. अब कर तिरेर भन्सार तिरेर हाम्रो चाहिँ गएको भए पनि एउटा राजस्व बढ्ने कुरा आउँथ्यो, त्यो पनि भएन होइन, अवैध रूपमा जाने हाम्रो खुला बोर्डरले गर्दाखेरि. र दोस्रो चाहिँ कम गुणस्तरको चाहिँ उताबाट प्रशस्त आउने होइन, त्यो भएको हुनाले चाहिँ यसलाई चाहिँ अनुगमन गरेर नै नियन्त्रण गर्न सकिन्छ, त्यसको त्योभन्दा अरू उपाय छैन. आउनै दिनु भएन बाहिरको कम गुणस्तरको, एउटा जाने कुराहरूलाई पनि एउटा सिस्टमेटिक जान पर्यो, जाने नै हो भने पनि. तर हामी हाम्रो भनाइ चाहिँ के भन्दाखेरि अनुगमनै भएन.
17: जनकपुर चुरोट कारखानालाई चाहिँ फेरि पुनर्स्थापना गर्ने भनेको छ, धेरै हराएका र मेटिएका उद्योगहरूलाई फेरि पुनर्जीवन दिने कुराहरू आइरहेको छ होइन. सुर्ती उद्योग र व्यवसायलाई चाहिँ यो जुन खालको कर नीति ल्याएको छ नि, यो कर यसले चाहिँ कस्तो खालको फाइदा पुर्याउँछ त अब?
16: हामी त भन्दै आएको छौँ नेपाल जस्तो स्रोत साधनले, प्राकृतिक स्रोत साधनले सम्पन्न भएको देशमा चाहिँ सुर्तीको व्यापार गर्नु पर्दैन, चुरोटको व्यापार गर्न पर्दैन, अरू नै विभिन्न जडीबुटी औषधि विभिन्न कुराहरू गर्न सकिन्छ कल कारखाना नै खोल्ने हो भने. यहाँले भन्नुभएको जस्तै अहिलेको नयाँ सरकारले पनि सातवटा उद्योगहरूलाई पुनर्स्थापना गर्नेमा दुई नम्बरमा नै जनकपुर चुरोट कारखानालाई राखेको छ. यो एउटा विडम्बनापूर्ण निर्णयको रूपमा हामीले हेरेको छौँ, हामीले प्रेस विज्ञप्ति पनि निकाल्यौँ यो राम्रो निर्णय होइन भनेर. सन् 2011 बन्द भयो होइन, यो व्यवस्थापनको कारणले बन्द भएको, कुनै स्वास्थ्यमा सजगताको कारणले हामीले बन्द गरेको पनि होइन. र अहिले यसलाई चाहिँ पुनर्स्थापना गर्नु भनेको चाहिँ यो उल्टो बाटोमा हिँड्नु हो होइन. हामी

0: अर्को चाहिँ यता हामी जनस्वास्थ्यको स्थितिमा हामी अझै खराबको स्थितिमा अलरेडी छौं। अब चुरोट फ्याक्ट्री चाहिँ हामीले पुनर्स्थापना गर्यौं भने फेरि हाम्रो जनस्वास्थ्यको स्थिति झन खराब हुने कुरा निश्चित छ। त्यसमा हामी त भन्दै आएको छौं स्वास्थ्य मन्त्रालय र यो अर्थ मन्त्रालयको बीचमा अन्तर मन्त्रालयको कोअर्डिनेशन र छलफल गर्न पर्न जरूरी छ।
1: अर्को एउटा उद्योग छान्न सकिन्थ्यो होला जसले चाहिँ त्यो देशको अर्थतन्त्रलाई पनि फाइदा पुगोस्, रोजगारीमा पनि फाइदा पुगोस् र स्वास्थ्यलाई नै कुनै नकारात्मक हानि नपुग्योस्, त्यो उद्योग छान्न सकिनेमा चाहिँ हामीले यसरी
0: होइन
1: छनौटमा चाहिँ हामी चुक्यौं।
0: हजुर एकदमै।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा कुराकानी गरिरहेका छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँगको थप कुराकानी बाकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: Michelin, Michelin, Michelin. World's number one tire brand.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा सुर्तीजन्य पदार्थमा सरकारले लगाएको करका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जयकुमार गुरुङ। डाक्टर, फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रममा। हामीले विशेष गरेर यो सुर्तीजन्य पदार्थ मा लगाएको करका बारेमा चाहिँ चर्चा गर्यौं होइन, अलिकति स्वास्थ्यमा पार्ने प्रभावको बारेमा अब हामी छलफल गर्दै जाउँ। जस्तो स्वास्थ्यमा चाहिँ यो सुर्तीजन्य पदार्थको प्रयोगले चाहिँ स्वास्थ्यमा कस्तो खालको प्रभावहरू पर्छ, अझ भनौँ नसर्ने रोगहरू चाहिँ कसरी बढ़ाइरहेको छ यसले?
3: अब यो जनस्वास्थ्यमा पार्ने प्रत्यक्ष असरकै कारणले हामीले यो विषयलाई चर्चामा उठाएको हो र सबैले यसमा पैरवी पनि गरिरहेको अवस्था हो। अब यो यहाँले भन्नुभएको जस्तै नसर्ने रोग, नन कम्युनिकेबल डिजिज, जुन चाहिँ नेपालमा यत्रतत्र छ, सबैतिर, के शहर के गाउँ, त्यसमा अब जस्तो मुटु रोगको कुरा, मृगौलाको कुरा, होइन, श्वास प्रश्वास फोक्सोको कुरा, होइन, क्यान्सर, विभिन्न यो नसर्ने रोग भनेर एकमुष्ट नन कम्युनिकेबल डिजिज भनिन्छ। यो चाहिँ शहरमा पनि उत्तिकै छ, अब गाउँ गाउँमा, होइन, एउटा कसैलाई लाग्न सक्छ गाउँमा त स्वच्छ हावा छ, स्वच्छ पानी खान पाउँछ, होइन, मान्छेलाई कसरी रोग लागेको होला, मृगौलाको रोग प्रशस्त आइरहेछ, होइन, मुटुको रोग भएको चाहिँ प्रशस्त पाउँछ। त्यसलाई यसो हामीले चाहिँ यो देशभरिको सर्वेक्षणहरू गर्यौँ, हामीले देशभरिको सर्वेक्षणहरू गर्दाखेरि चाहिँ गाउँतिर पनि उत्तिकै पेय पदार्थ, मदिराको, टोबाको, होइन, सुतिजन्य पदार्थको सेवन अत्यधिक छ, प्रशस्त छ। खानपान आरबीआरको कुराहरूले गर्दाखेरि चाहिँ एकदमै ठूलो असर छ। र अब नन कम्युनिकेबल डिजिजबाट नेपालमा 72% मान्छेको मृत्यु हुन्छ, अथवा मृत्यु हुनेको कारणको 72% चाहिँ एनसिडी नै हो, नन कम्युनिकेबल डिजिज। र त्यो डिजिजबाट यत्रो असर भइरहेको छ र यो रेट चाहिँ अरू देशको तुलनामा हाम्रो धेरै नै हो, होइन, र अब यत्रतत्र त्यो यसरी असर परिरहेको हुनाले कारक पनि हो र प्रिभेन्टेबल पनि हो क्या। अब जस्तो यो हेबिटसँग अब यो अखाद्य वस्तुको सेवन भन्ने कुरा त हामीले प्रिभेन्सन गर्न सक्छौ, होइन, चेतनाको कुरा, बजार व्यवस्थापनको कुरा, उद्योगको चाहिँ प्रशस्त व्यापारी उनीहरूको चाहिँ व्यापारलाई हामीले नियन्त्रण अनुगमन गर्न सकेको खण्डमा यसलाई चाहिँ हामी नियन्त्रण गर्न सक्छौ, प्रिभेन्सन गर्न सक्छौ, होइन, त्यो कुराले हेर्दाखेरि चाहिँ यसको असर चाहिँ भयावह छ।
2: हजुर, जुन यहाँले

0: यसको असर चाहिँ भयावह छ भनेर हामीले कुराकानी गरिरहेका छौं। अलिकति युवाहरू र किशोर किशोरीमा चाहिँ स्वास्थ्यको यसको परेको प्रभावबारे अलिकति कुराकानी चर्चा गरौं। जस्तो पछिल्लो समयमा जुन खालको यो ई सिगरेट भेपको चाहिँ प्रयोग चाहिँ युवा पुस्तामा बढ्दो छ भनेर हामीले अघि पहिलो चरणमा पनि कुराकानी गरिसक्यौं होइन। अब एकातिर युवा पुस्ता यसमा आकर्षित भइरहेछ, अर्कोतिर करलाई चाहिँ हामीले एकदम उदासीन भयौं कर बढ़ाउन। अब यसले चाहिँ कर नबढ़ाउने बित्तिकै चाहिँ जुन आकर्षित भइरहेको जहाँ लगाम लगाउनु पर्ने थियो त्यहाँ नलगाइसकेपछि यसले चाहिँ भविष्यमा चाहिँ कस्ता खालका अझ घातक अवस्था चाहिँ निम्त्याउन सक्छ?
1: ठिक भन्नुभयो। यो विशेष गरेर नयाँ किसिमको आइटमहरू यहाँले नै भन्नुभएको ई सिगरेट र भेप र यो हुक्का है, अब यहाँले देख्नुहुन्छ जहीँ तहीँ अहिले हुक्का बिनाको च्या पसलै हुँदैन, चाहे त्यो सानो एउटा होस् होइन अथवा स्ट्रिटमै भए पनि हुक्का चाहिँ विभिन्न थरीको सजाएर राखिरहेको देखिन्छ। अनि विडम्बना त अर्को के पनि लाग्छ भने विभिन्न भोज भतेरतिर पनि हुक्का बार राखेको हुन्छ। हेर्नुहोस् है, यो हुक्का प्रतिको मान्छेको एउटा अवधारणा, अब उहिले हजुरबाले पनि हुक्का पिउनुहुन्थ्यो है, अर्कै खालको होइन, माटोको तामाको के हो, अहिले चाहिँ अब थरी थरीको छ, अहिलेको चाहिँ सुन्दर सुन्दर। अनि खासै अब हाम्रो हजुरबा पनि 90 वर्ष बाँचेकै हो, यस्तो यस्तो कुराहरू पनि जोड्छ मान्छेले, कुतर्क गर्छन्। बाउ आमाले पनि एक दुई सरका लिएकोलाई उनीहरूले सामान्यकरण गरिरहेको, सामान्य रूपमा लिइरहेको अवस्था,
0: उनीहरूलाई बुझाउन पनि
1: सकेको छैन होइन। त्यो हिसाबले चाहिँ अब यता अनुसन्धान स्वास्थ्य विशेषज्ञ चिकित्सकहरूको भनाइअनुसार असर विभिन्न डिटेल विस्तृत अध्ययन गरेको अनुसार यसको असर चाहिँ कम छैन, यसको चाहिँ व्यापक असर छ होइन, सबैतिरको असर छ। अनि त्यो असरले गर्दाखेरि चाहिँ यो कुरा बुझाउन जरुरी छ र यसलाई पनि हामीले नियन्त्रण उत्तिकै सजग भएर चिन्तित भएर हामीले लाग्नुपर्ने अवस्था छ। अब विशेष गरेर सहरी एरियामा यो ई सिगरेटको कुराहरू होइन, र हामीले यो अनुसन्धान गर्दाखेरि चाहिँ विशेष गरेर भनौँ न यो तल्लो मध्यम स्तर अथवा लेबर क्लासको मानिसहरूमा चाहिँ यो सुर्तिजन्य पदार्थको सेवन गर्ने चाहिँ एकदमै हाई छ, पर्सेन्टेज हाई छ, उच्च छ होइन। त्यो हिसाबले अब उनीहरूले चेतना पनि हामीले सचेत पनि गराउन सकेको छैनौं, लिटरेट पनि गर्न सकेको छैनौं, शिक्षा दिन सकेको छैनौं, भनेपछि यसको प्रत्यक्ष असर चाहिँ लेबर क्लासको मानिसहरू परिवारलाई अथवा त्यो खालको मानिसहरूलाई हुने भयो क्या। त्यो भएर अब यो चाहिँ भयावहको स्थिति छ, यसमा चाहिँ सरकारको हामी सबैको नजर जान जरुरी छ।
0: अब एकातिर जुन कर बढ़ाउनु पर्ने थियो त्यहाँ चाहिँ नबढ़िसकेपछि अर्को कुन तरिकाबाट कसरी चाहिँ हामीले यो जुन उपभोग छ नि, उपभोग वृद्धि गर्न नहोस् भन्नको लागि कानूनमा पनि फेरि छ, कानूनमा पनि यसलाई बन्देज गरेका छन् के कतिपय कुराहरू, कसरी चाहिँ हामीले यसमा लगाम लगाउन सक्छौ त?
1: होइन, करको कुरामा त सरकारको सजग हुनैपर्छ र कर बढ़ाउनै पर्छ, यसमा चाहिँ दुई मत हुन सक्दैन। कर सरकारले पनि यसमा ध्यान पुर्याउनै पर्छ,
0: यसमा केही संशोधन गर्न सकिन्छ, जस्तो बजेटमा बढ़ाउन सकिएन अब कहीँ केही गरेर यसलाई बढ़ाउन,
1: होइन अरू धेरै उपाय छ, जस्तो कर मात्रै होइन होइन, डब्ल्यूएचओको विभिन्न यो एम्पावर भन्छ त्यसमा चाहिँ अनुगमन गर्ने, त्यस पछाडि अब चेतना दिलाउने होइन, सचेत गराउने, त्यस पछाडि अब अघि पेसिफिक स्मोकरको कुरा गर्ने, पेसिफिक स्मोकरहरूलाई पनि हामीले प्रोटेक्ट गर्न सक्नु पर्यो होइन, त्यस्तै गरेर अब यो विशेष गरेर उद्योगहरूको जाल हुन्छ है, यो सुर्तिजन्य पदार्थहरूको चाहिँ अब प्रोड्युसरहरू होइन, उनीहरूले त बढी भन्दा बढी युवाहरूलाई कसरी फसाउने होइन, यङहरूलाई कसरी फसाउने होइन, उनीहरूको एकदम डिटेल हिसाब किताब हुन्छ, उनीहरूको चाहिँ 13-14 वर्षको उमेरमा चाहिँ उनीहरूलाई फसाउन सकियो भने लामो समयसम्मको ग्राहक बन्छन् उनीहरू, छोड्न पनि सक्दैनन् उनीहरू नानीहरूले, अनि पछि चाहिँ अब ऊ 60-70 वर्षसम्मको उसको चाहिँ एउटा व्यापारको लागि निश्चित भयो होइन, एउटा उपभोक्ता बन्यो। त्यो भएर यो उद्योगको जाल चाहिँ रोक्न सक्नुपर्छ होइन। जस्तो तपाईँलाई म एक दुईवटा उदाहरण दिउँ, नेपालको ऐन नीति निर्देशनले चाहिँ उद्योगहरू त्यसरी प्रभाव पार्न पाउँदैन भन्ने कुराहरू छ, कानूनमा छ, तर त्यो हाम्रो एउटा अनुगमन पनि फितलो भएको अवस्थालाई मौका छोपेर उनीहरूले चाहिँ प्रशस्त प्रचार प्रसार र उनीहरूलाई चाहिँ फसाउने लोभ्याउने कुराहरू गरेको छ, प्रचारै गर्न पाउँछ।
0: कार्यक्रमहरूमा कुनै पनि त्यस्तो सांगीतिक कार्यक्रमहरूमा चाहिँ चुरोट वितरण गरेको, उसको नम्बर लिएर पछि फेरि उसलाई त्यो मेसेजहरू पठाएर वितरण गरेको त्यस्ता खालकाहरू पनि छन्। त्यहाँनिर नै हामीले लगाम लगाउन सक्छौँ।
1: जस्तै होइन, जस्तो अब गाउँ गाउँमा तपाईँलाई एक दुईवटा उदाहरण लिऊ, जस्तो गाउँतिर स्रोतको अभावमा होइन, चाहिँ अब सबै स्रोतको अभावै हुन्छ गाउँतिर, स्कूल विद्यालय के अरे स्वास्थ्य चौकी होइन, त्यस पछाडि विद्यालय होइन, विभिन्न कार्यक्रम गर्नको लागि अब स्रोतको अभाव, आर्थिक स्रोतको अभाव भइरहेको हुन्छ। त्यो अभावको कुरालाई फाइदा उठाउँदै सुतिजन्य पदार्थको उद्योगहरूले चाहिँ होइन उनीहरूलाई चाहिँ हाम्रो सामाजिक उत्तरदायित्व सीएसआर भन्छ नि, सीएसआरको नाममा उनीहरूलाई सपोर्ट गर्छन् है। अब विद्यालयको अब छाना छैन, विद्यालयको छाना हालिदिन्छु भन्छ होइन, अथवा चाहिँ खेलकुद विद्यालयमा चाहिँ खेलकुदको आयोजना गर्नको लागि पैसा दिन्छ होइन। त्यति मात्र होइन, तपाईँको सहर एरियामा यो साहित्यिक कार्यक्रमहरू गर्छन् आयोजना गर्छन् श्रुति कम्पनीहरूले, अनि त्यहाँ चाहिँ अब कति प्राय अब एकदम वरिष्ठ लरेट एकदमै बुद्धिजीवी मान्छेहरूलाई पनि फँसिराखेको हुन्छ र ब्याकग्राउन्डमा उसको चाहिँ के भन्छ स्पोन्सर गरिरहेको हुन्छ र स्पोन्सर त्यस्तो कम्पनीले गर्नुहुन्छ हुँदैन भन्ने कुरा याद पनि भइरहेको हुँदैन होइन। अनि चिफ गेस्टको रूपमा मान्छेहरू गइरहेको हुन्छ अनि उनीहरूले चाहिँ अदृश्य रूपमा प्रभाव पारिरहेको हुन्छ अनि ओहो भनेर चाहिँ मान्छेलाई सम्झिन साथ ए यो कम्पनीको हो यो भन्न साथ मान्छे लोभ बिने उसको प्रभाव त्यसरी बढाइरहेको छ। खेलकुद तपाईँको काठमाडौँमा चाहिँ गल्फ चाहिँ एकदमै ठुलो धनड्याहरूले खेल्ने खेलकुदहरू पनि आयोजना श्रुति कम्पनीहरूले गर्छ होइन। त्यसो गर्दाखेरि चाहिँ उनीहरूले एउटा समाजमा एकदमै छाप पार्छ क्या उनीहरूले, अनि छाप पारेपछि एउटा समाजको डिट्याच हुनै नसकिने अपरिहार्य एउटा चाहिँ एउटा अङ्ग बनेर बसेर यस्तो प्रभाव पारिरहेको अवस्था छ। यसलाई चाहिँ रोक्न सक्नु पर्यो र अब चेतना जगाउनु पर्यो, अनि हामीले चाहिँ अब चेतना मार्फत अब विद्यालयमै अहिले यहाँले अघि भन्नुभएको जस्तो विद्यालयमै यो विभिन्न किसिमको सुतिजन्य पदार्थ सेवन गर्नेको संख्या बढ़िराखेको चाहिँ झन् डर लाग्दो स्थिति छ। त्यसलाई नियन्त्रण गर्नको लागि स्कूलमै हामीले केही गतिविधिहरू सञ्चालन गर्नुपर्छ।
0: नीतिगत कुराहरू चर्चाहरू गरौं, जस्तो अब समग्रमा भन्नुपर्दाखेरि चाहिँ सुर्ती नियन्त्रणको लागि करै बढाउने नीति, अघि यहाँले भनिसक्नुभयो करै एउटा महत्वपूर्ण विकल्प हो भनेर होइन, यो नीतिलाई चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि के गर्नु पर्ला सरकारले?
1: हामी त के भन्छौँ एउटा थिङ्क ट्याङ्क, हामी अनुसन्धान गर्ने संस्था भएको हुनाले हामी चाहिँ नीति निर्माता होइन, यसमा राजनीतिज्ञ मञ्चतिर पनि होइन हामीले कुराहरू राखिराखेको छौँ उहाँहरूलाई कि हामीले यदि यहाँहरूले सही निर्णय गर्नको लागि यहाँलाई गाह्रो भएको भए अथवा प्रमाणहरू नपुगेको भए ती प्रमाणहरू चाहिँ हामी जुटाउन सक्छौ होइन, अनुसन्धान गरेर ती प्रमाण हामीसँगै सहकार्य गरेर होइन ठोस प्रमाणहरू जुटाउँ, ठोस प्रमाणहरू जुटाइसकेपछि एउटा सही ऱ्यासनल डिसिजन गर्न सकोस् गभर्मेन्टले कुराहरूमा चाहिँ हाम्रो जोड छ। अनि त्यो गर्यौं भने किनभने हामीलाई हामी एज अ थिङ्क ट्याङ्क हामी कसैको पक्ष विपक्ष भन्ने कुराहरू हुँदैन होइन, हामीले त जनस्वास्थ्यको लागि सरकारले अपनाएको हाम्रो संविधानमा लेखेको स्वास्थ्य र शिक्षा एउटा आधारभूत सेवा हामीले दिन सक्नुपर्छ, यत्रो 40,000 मान्छे वर्षमा मर्ने कुराहरूलाई चाहिँ हामीले प्रोटेक्ट गर्न सक्नुपर्छ भन्दै आएको, यो त सबैको पक्षमा छ, राज्यको पक्षमा छ होइन, समाजको पक्षमा छ, यो गर्ने हाम्रो पनि दायित्व हो, सबैको दायित्व हो। यसको लागि चाहिँ पहल कदमी सहकार्य सबैजना होइन, अब योलाई सही ठाउँमा सही सूचना पुर्याउने तपाईँहरूको जस्तो मिडिया होइन सबै सर्वपक्षीय चाहिँ सहकार्यको आवश्यक छ जस्तो चाहिँ मलाई लाग्छ।
0: कार्यान्वयनकै सवालमा भनौँ होइन, सुर्तीको कर जुन बढाउने नीति बाहेक चाहिँ अरू कुन कुन नीति चाहिँ प्रभावकारी हुन सक्छ?
1: अब एउटा चेतना जगाउने कुरा नै एउटा हो, चेतना चाहिँ मैले सबैलाई भन्छु है, यो चाहिँ नपढेको मान्छेलाई चेतना जगाउने कुरा मात्रै होइन होइन, अब निर्णय त तपाईँले चाहिँ बुद्धिजीवी वरिष्ठ विज्ञ विशेषज्ञहरूले नै गरिरहेको छ नि त, भनेपछि त्यो लेभलमा चेतना जगाउने काम पनि चेतना नै हो, भने एउटा सुतिजन्य पदार्थ यसले स्वास्थ्यमा हानि गर्छ है पिउनुहुन्न भन्ने पनि चेतना नै हो होइन, त्यस कारण सबै तह तब्कामा बढाउनु पर्ने चेतनाको कुरा हो। अर्को कुरो चाहिँ नीति नियम निर्देशिकालाई कार्यान्वयन गर्नको लागि सरकारले चाहिँ एउटा संयन्त्र छ पनि एउटा, तर किताबमा मात्रै भयो, कानूनमा मात्रै भयो, है, निर्देशिकामा मात्रै सीमित भयो। त्यसलाई कार्यान्वयनमा लाउने फंक्सनल एउटा चाहिँ संयन्त्र चाहियो, मेकानिजम चाहियो, मसिन चाहियो क्या, होइन, नत्र भए हामी कराइरहेका हुन्छ, यो नहुने भयो, होइन। वास्तवमा त्यो अनुगमनको कुराहरूमा जे जे लेखिएको छ त्यो त्यसलाई कार्यान्वयन गर्नको लागि स्रोत साधन सम्पन्न खालको चाहिँ संयन्त्र कथा आवश्यक पर्छ, होइन, नत्र भए त अब यो भनिरहन्छ, लेखेकै छ। त्यस कारण एउटा मैले संयन्त्रको कुरा गरेँ, स्रोत साधन सम्पन्न, अर्को चेतनाको कुरा गरेँ, अर्को अनुगमन, अनि तीनटा कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ।
0: यो सँगसँगै चाहिँ अब सोर्तीजन्य पदार्थ नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू चाहिँ कार्यान्वयन गर्नु कतिको जरुरी छ, जुन चाहिँ भएको छ कि छैन?
1: एकदम महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी। हाम्रो यो कमिटमेन्ट छ, है, इन्टरनेशनल कमिटमेन्ट छ, होइन, एफसीटीसी भन्छौ हामी, चुरोटको कुरा गर्दाखेरि, टोब्याकोको कुरा गर्दाखेरि, यो अनुसार नै हामीले हाम्रो नीति ऐन नियम कानून निर्देशिका बनेको पनि छ, होइन, समय समयमा नीति नियम बनाउने कुरामा नेपाल एउटा पुरस्कृत पनि हो विश्वमै। तर अब नीति नियम बनाएर पुरस्कृत भनेको कुनै औचित्य भएन। यता यसको सेवन गर्नेको संख्या नघट्नु, कर नबढ्नु, होइन, यसको चाहिँ अनुगमन नहुनु, होइन, गुड गभर्नेन्स नहुनु भनेको कुरा चाहिँ नीति नियम बनेर कमिटमेन्ट गरेर भएन। र अहिले चाहिँ डब्ल्यूएचओले यो चाहिँ सन् 2035 भित्रमा, होइन, यो तीनवटा कुरा, एउटा मदिरा, एउटा सुतिजन्य पदार्थ, अर्को चाहिँ यो सुगर बेभरेज, तीनवटा कमोडिटीलाई 2035 यसको खुद्रा मूल्यमा लाग्ने करलाई 50% वृद्धि गर्ने भन्ने एउटा चाहिँ माइलस्टोन राखेर एउटा यो पहल कदमी गरिराखेको छ। र नेपाल पनि एउटा डब्ल्यूएचओको एउटा मेम्बर कन्ट्री भएको हुनाले हामीले पनि यो कुरालाई हाम्रो रणनीतिक योजनामा पारेर हामीले काम गर्न जरुरी छ। त्यो सँगसँगै अब हामीले सन् 2030, होइन, सस्टेनेबल डेभलपमेन्ट गोल एचिभ गर्नुपर्ने कुराहरू पनि अर्को माइल स्टोन हामीले नै बनाएको छौं। रणनीतिक योजना छ सुतिजन्य पदार्थ नियन्त्रण गर्ने नै। अब यो कुराहरू पूरा गर्नु त हाम्रो कर्तव्य पनि हो र हाम्रै जनताको लागि त्यो गर्न पनि पर्यो, होइन। त्यो गरेन भने वास्तवमा यो इन्टरनेसनल कमिटमेन्ट मात्रै गर्ने अनि त्यस पछाडि पूरा नगर्ने हो भने चाहिँ हामी अब ब्ल्याकलिस्टेड पनि हुन सक्छौं, त्यो फेरि अर्को खराबी, अर्को दुर्भाग्य हुनेछ।
0: अब जुन अघि यहाँले शुरूमा भनिसक्नुभयो कि यो स्वास्थ्य जोखिम कर भनेर जुन 60 पैसा उठाउने गरेका छ प्रत्येक खिल्ली चुरोटबाट पनि, होइन, यो लगायतका विभिन्न करहरू जुन उठाइरहेछौ, राजस्व उठाइरहेछौ, होइन, तर ती उठाएको राजस्वलाई चाहिँ हामीले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने थियो, त्यो चाहिँ कतिको भइरहेको छ र त्यसको जुन चाहिँ गर्न नसकेको अवस्था चाहिँ छ?
1: एकदमै महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी, होइन, यो जुन यसको अवधारणा चाहिँ यो पाप कर भनेर जुन 60 पैसा प्रति खिली उठाइन्छ अहिले पनि, अब यसको आँकडाले चाहिँ के बताउँछ भन्दाखेरि राम्रो रकम जम्मा भएको छ, राजस्व संकलन भएको छ, होइन, एउटा स्वास्थ्य कर कोष भन्ने पनि छ, अब स्वास्थ्य कर कोषबाट त्यो रकमलाई बेसिकली यो प्रिभेन्सनको काममा, होइन, यो सुतिजन्य पदार्थलाई रोकथामको लागि हो त्यो खर्च गर्नुपर्ने, र त्यो चाहिँ रोकथामको लागि भन्दा पनि एउटा त त्यो कोष सक्रिय रूपमा सञ्चालन हुन नसकेको कुरा पनि म यहाँलाई जानकारी गराउँछु, होइन, हामीले सोचेको जस्तो, होइन, र अर्को चाहिँ त्यो प्रिभेन्सन रोकथाममा बढी प्रयोग गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ सल्लाह पनि हो, हाम्रो सुझाव पनि हो, त्यो वास्तविकता पनि हो, र त्यो चाहिँ अलिक बढी क्योरमा बढी खर्च भएको छ, क्यान्सर हस्पिटलमा उपचार गर्ने अथवा पूर्वाधारहरू निर्माण गर्ने, अब क्योर त अब प्रिभेन्सन भन्दा दोस्रो स्टेजको कुरा भयो, सफर हामीले प्रिभेन्सनमा खर्च गर्न पाए हुन्थ्यो। क्योरको लागि त नेपाल सरकारको आफ्नै कार्यक्रम, नीति कार्यक्रम अनुसार बजेटहरू पनि भइहाल्छ, र हामीले रोकथाममै त्यो कमसेकम यो पापकरलाई सदुपयोग गर्न सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ भन्ने हो। त्यसमा यहाँलाई म जोडिहालौं, त्यसको केही अंश, स्वास्थ्य करको केही अंश चाहिँ यो सिभिल सोसाइटी, नागरिक समाज, होइन, मिडिया कर्मीहरूलाई चाहिँ प्रोत्साहनको रूपमा, सहयोगको रूपमा दिने र उहाँहरूले चाहिँ यो कुराहरू प्रचार प्रसार, होइन, यसको चाहिँ जनचेतना फैलाउने काम गर्नुपर्छ भन्ने नीति नियम निर्देशिकामा पनि उल्लेख छ। अब त्यो चाहिँ विभिन्न कारणले त्यो कहिले दिइन्छ कहिले दिँदैन होइन, अथवा एकदमै थोरै रकम छ त्यसमा पनि कुनै एउटा सुनिश्चित किसिमको एउटा प्रणाली देखिराखेको छुइनँ मैले, हामीले छैन त्यो होइन, त्यो भएर यसलाई चाहिँ सकेसम्म प्रभावकारी रूपमा यसलाई चाहिँ नियमित रूपमा त्यो स्रोतलाई त्यसरी उपयोग गर्न पाइयो भने जनचेतना फैलाउने काममा चाहिँ एकदमै प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई लाग्छ।
0: अब आउने वर्षहरूमा चाहिँ सुर्तिजन्य पदार्थको प्रयोग घटाउन चाहिँ सरकारले के कस्ता कदमहरू चाल्नुपर्छ जुन चाहिँ यसपालि अलिकति चुक्यो सरकार?
1: अब हामीले यो जहिले पनि बजेटकै सेरोफेरोमा मात्रै एकदम तातिन्छ यो कुराहरू, यो वास्तवमा 365 दिन नै गर्नुपर्छ। जस्तो हामीले अहिले हाम्रो संस्थाले बसहरू चलाइराखेको छ अर्को वर्षको नेक्स्ट बजेट साइकलको लागि, हामीले कस्तो खालको तयारी गर्नुपर्छ, के काम गर्नु पर्यो, त्यो अनुसन्धान संस्थाले के गर्नु पर्यो, संचारकर्मीहरूले के गर्नु पर्यो, यसमा अभियानमा लाग्नेहरूले के गर्नु पर्यो, यदि प्रमाणको कमी हो भने त्यो प्रमाण जुटाउनलाई आजदेखि काम गर्नु पर्यो होइन, र सरकारले पनि यो कुराहरू सबै सुन्ने तर चाहिँ नसुने जस्तो गरेर आफ्नो निर्णय गर्ने कुराहरू गलत निर्णय त्यसमा पनि फाइनली गलत निर्णय लिने कुराहरूलाई चाहिँ सजग हुनु पर्यो, र अर्को साल यसरी यहाँसँग बसिराख्दाखेरि यसरी नै गभर्मेन्टको होइन चाहिँ कमी कमजोरी भयो भन्ने कुराहरू भन्न नपरोस् होइन, हामी सबैजना मिलेर यो राज्यको एउटा उत्तरदायित्व जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैजना काम गरेर केही न केही एचिभमेन्ट गर्नुपर्छ भन्ने हामीलाई लाग्छ, र आजदेखि सरकारले पनि यो विषयमा बहस छलफलहरू गर्नुपर्छ र आवश्यक प्रमाणहरू जुटाउनुपर्छ र सही निर्णय लिनुपर्छ भन्ने हामीलाई लाग्छ।
0: अबको पाँच वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरुरी छ?
1: तपाईँले ठिक भन्नुभयो, पाँच वर्ष भने अहिले 2026 जाउँ सनको हिसाबले, ठ्याक्क एसडीजी सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ, त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरूको रिभ्यू होइन समीक्षा गर्नुपर्ने बेला पनि हो, र त्यतिखेर चाहिँ आजैदेखि भनौँ न 4-5 वर्ष समय छ हामीलाई भनेर अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौ। डब्ल्युएचओले रिकमेन्ड गरेको जस्तो करकै कुरा गर्दाखेरि 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो, जस्तो हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै बिस्तारै बढाउँदै लाने हामीले अनुसन्धानबाट आएको एउटा बाटो पनि देखाएको छ, एउटा ट्राजेक्टरी एउटा रूट यसरी अगाडि बढ्दै जान सकिन्छ, कम्तीमा नै भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौँ, त्यो भनेको 54-55% छ, 58% छ यसपालि। बाई द वे भारतले एकदमै राम्रो गरिरहेको छ, उनीहरूले चाहिँ यसमा रिभ्यू गरेर धेरै प्रोग्रेस गरिरहेको छ, र त्योबाट पनि हामीले सिक्न सक्छौ क्या, र भारतले यता नीति नियम कार्यान्वयनमा अनुगमनमा पनि कडाइका साथ लागू गर्दै ल्याएको छ, करमा पनि एकदमै प्रगतिशील उनीहरूको चाहिँ एचिभमेन्ट छ, हामी चाहिँ न करमा न अनुगमनको कुराहरूमा छ क्या, त्यसकारण कम्तीमा नि हामीले चाहिँ आउँदो 5 वर्षमा भारतको लेभलमा पुर्यायौं भने होइन बिस्तारै अगाडि बढ्न सकिन्छ भन्ने चाहिँ हामीलाई लाग्छ।
0: अब अन्त्यमा यो जति हामी कुराकानी गरिरहेका छौँ उपभोगलाई चाहिँ घटाउने सन्दर्भ नै होइन, उपभोग घटाउने भनेको प्रयोगकर्तालाई नै हामीले फोकस गरिरहेका छौँ, प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
1: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउँ, यो एकदमै घातक हुने होइन, यसलाई हामी जेनेरेसन किलर, कसै मान्छेलाई क्यान्सर, फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन, हेर्नुहोस् उसको उपचारदेखि लिएर ठाउँ ठाउँमा गर्नको लागि होइन, अब हाम्रो अनुसन्धानले के भन्छ भने 13-15% जति बराबर यो पकेटको खर्चले भ्याउँछ, बाँकी आउट अफ पकेटको खर्च हुन्छ जम्मै, उसको चाहिँ घर घरेडी अथवा चाहिँ पैतृक सम्पत्ति उपयोग गर्नुपर्ने हुन्छ, प्रयोग गर्नुपर्ने हुन्छ, र गरिबी सामान्य परिवार थियो भने उसलाई उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या, त्यसकारण यो जेनेरेसन पुस्तालाई नै असर गर्ने, पुस्ता जेनेरेसन क्लियरको रूपमा यो देखिराखेको छ, हामीले सबैले भोगेको पनि छ, यो सबैलाई छिम्बेक के अरे यसमा नबुझेको कसैले पनि छैन, त्यसकारण यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई चाहिँ कम गरौं अथवा उपभोग गर्दै नगरौं, र तपाईँले पनि सबै हामी सबैले हरेक व्यक्तिले इन्डिभिजुअलले र यो उपभोग यसलाई निरुत्साहित गर्नको लागि केही न केही योगदान गरौं, अभियान चलाउ राष्ट्रव्यापी, अनि हामीले केही न केही एचिभमेन्ट गर्नै पर्छ, नत्र भए हामीले चाहिँ यो एकदमै बढी उपभोग गर्ने देशको नाममा सूचीबाट हामी चाहिँ बाहिर निस्किन एकदमै जरुरी छ, त्यो हाम्रो देशकै गरिमालाई तल झार्ने अवस्था तपाईँ हामीले शुद्धिजन्य पदार्थ सेवन गरेर भइराखेको छ। यो कुरालाई मध्यनजर राखेर हामीले चाहिँ केही न केही योगदान गरौं र आजदेखि गरौं भन्ने चाहिँ मलाई लाग्छ।
0: भनेको कसैले प्रयोग गरिरहनु भएको छ भने आजैबाट चाहिँ संकल्प गरौं होइन। म डाक्टर साहब धेरै धन्यवाद दिन चाहन्छु। एकदमै महत्वपूर्ण विषय देशको अर्थतन्त्र र व्यक्तिको स्वास्थ्यसँग जोडिएको प्रसंग हामीले आज चर्चा गर्न पायौं तपाईँसँग बसेर धेरै धन्यवाद दिन चाहन्छु।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा शुद्धिजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङ। उहाँसँग हामीले शुद्धिजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका बारेमा कुराकानी गर्यो। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना।
4: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
5: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार।
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार।
5: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको।
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: विस्तृत जानकारीको लागि फोन नम्बर 9855-50834।
8: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
9: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।

0: 97.6
1: Shuklaganda KFM 97.6
2: Shuklaganda ki time check.
3: यति बेला बिहानको ठिक 9 बज्यो.
4: गर्नेलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने. फिलिपिन्समा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प. प्रशान्त क्षेत्रका केही देशहरूमा सुनामीको चेतावनी. र फिफा विश्वकपको तयारी स्वरूप भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाद्वारा जोर्डन पराजित. नेपाल खबरमा अब पूरा खबर. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ. समसामयिक राजनीतिक विषयमा छलफल गर्न वहाँले अहिले केही बेरमा सर्वदलीय बैठक आह्वान गर्नुभएको हो. बैठक सार्वजनिक लेखा समितिको हल संसद सचिवालय सिंहदरबारमा बस्नेछ. बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ. परराष्ट्र मन्त्री शिशिर खन्नालले नेपाल भारत बीच रहेका सीमा लगायतका विषयमा वार्ता र कूटनीतिक संयन्त्र मार्फत समाधान खोजिने बताउनु भएको छ. भारतको 3 दिने औपचारिक भ्रमण सकाएर हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै वहाँले भारतसँगको सीमाना लगायत विषयमा दुई देशबीच गठित कूटनीतिक संयन्त्रले समाधानका लागि काम गरिरहेको जानकारी दिनुभयो. लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका सम्बन्ध सोधिएको जिज्ञासामा परराष्ट्र मन्त्री खन्नालले त्यो भूमि नेपालको रही आएको ऐतिहासिक अडान दोहोर्याउँदै यसबारेमा भारत र चीनलाई कूटनीतिक नोट मार्फत आधिकारिक रूपमा स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो. भारतसँगको सीमानाका विषयमा समाधानका लागि नेपाल सरकारले तेस्रो पक्ष वा मध्यस्थताको आवश्यकता नखोजेको बताउँदै वहाँले तथ्य र ऐतिहासिक प्रमाणका आधारमा वार्ता मार्फत समाधान खोजिने सरकारको धारणा रहेको बताउनुभयो. स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी केही सहज हुन थालेको छ. पछिल्लो हप्ता मात्रै सरकारले स्वास्थ्य बीमा बापत 1.3 अर्ब रूपियाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ, जसबाट 155 सरकारी, 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन्। सरकारले अघिल्लो वर्षको बक्यौता बीमा रकम समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्था पटक पटक गरी 1.3 अर्ब रूपियाँ पठाएपछि स्वास्थ्य बीमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको छ. स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बापतको रकम भुक्तानी गर्ने गरिएकोमा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिनुभएको छ. भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रमको भविष्य अन्योलमा छाउने अवस्था आउन नदिन सरकारले यसपटक 15 अर्ब रूपियाँ रकम छुट्याएको छ. यसका साथै स्रोतको परिधिभित्र आउने गरी बीमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कड़ा अनुगमन गर्ने जस्ता उपाय अपनाउने सरकारले जनाएको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा जस्तो कल्याणकारी कार्यक्रमलाई अन्यलमा पर्न नदिन सरकारले अहिलेसम्मका बक्यौता रकम भुक्तानी गर्दै जाने बताउनुभयो. समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बीमालाई कडाईका साथ निगरानी र नियमन गरिने उहाँको भनाइ छ. थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानूनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकलाई यही जेठ 29 गते भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ. दूतावासले सूचना निकालेर विभिन्न प्रलोभनमा परी कानूनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानूनी व्यवस्था अनुसार तत्काल पक्राउ परी कठिन कानूनी सजाय बिहोर्नुपर्ने अवस्था रहेको भन्दै यस्तो आग्रह गरेको हो. दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेर आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका 602 जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गरी

0: नेपाल फर्कन सहजीकरण गरिएको थियो। तर इमेल, फोन तथा वाट्सएप मार्फत सम्पर्क गर्दा ती नेपाली नागरिकले नेपाल फर्किन तदारूकता नदेखाएको पाइएको दूतावासले जनाएको छ। तोकिएका समयमा आफ्नो देश नफर्कने विदेशी नागरिक उप कम्बोडिया सरकारले त्यहाँको नयाँ कानून अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार 5 लाख अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन कारावासको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बञ्चाङ भित्रका खबरहरू सँगै अरू खबरहरू पनि बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमाली क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा बदली भई एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। विश्वका 70 भन्दा बढ़ी देशका विद्यार्थी सम्मिलित एआई, रोबोटिक र कोडिङ सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्। इण्डोनेशियाको राजधानी जकार्तामा यही जेठ 2 र 3 गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने 6 विद्यार्थी टोली पुरस्कार जित्न र 3 टोली 30 उत्कृष्टभित्र पर्न सफल भएका हुन्। संयुक्त राष्ट्र संघले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भई वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापन जस्ता विषयमा नवीनतम अवधारणा पेश गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन्। सूचना प्रविधिको क्षेत्रमा क्रियाशील निमा एजुकेशन फाउण्डेशनले यस वर्ष पनि विभिन्न विद्यालयसँग समन्वय गरेर 8 वर्षदेखि 18 वर्षसम्मका 98 विद्यार्थीलाई प्रतियोगितामा समावेश गराएको थियो। यसै सन्दर्भमा निमा एजुकेशन फाउण्डेशनले जकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसहित नेपालको प्रतिष्ठा बढ़ाउने विद्यालय तथा विद्यार्थीलाई हिजो काठमाडौँमा सम्मान तथा पुरस्कृत गरेको छ। अब विदेशको खबर, फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको जनरल सान्तोस सिटीको समुद्री तट नजिक 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट कम्तीमा 1 जनाको ज्यान गएको र अरू 4 जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ। धेरै घरहरू भत्किएका छन्। उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन्। आज बिहान गएको भूकम्पको तीव्र कम्पन दक्षिणी फिलिपिन्सका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत प्रशान्त क्षेत्रका केही देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ। अब खेल खबर। फिफा विश्वकप 2026 को तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा कोलम्बियाले जोर्डनलाई 2-0 गोलले हराएको छ। अमेरिकाको स्न्याप डार्गन रंगशालामा आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई जित दिलाउन जोन एरियास र जामिन्टन काम्पाजले एक एक गोल गरे। यो सँगै कोलम्बियाले लगातार दोस्रो मैत्रीपूर्ण खेलमा जित हात पारेको छ। यसअघि कोलम्बियाले कोस्टारिकालाई 3-1 गोलले हराएको थियो। जोर्डनले भने लगातार दोस्रो हार बेहोरेको हो। विश्वकपको तयारीका क्रममा जोर्डन यसअघि स्विजरल्याण्डसँग 4-1 गोलले पराजित भएको थियो। जोर्डन फिफा विश्वकपको समूह जेमा रहेको छ। जोर्डनले समूह चरणमा अस्ट्रिया, अल्जेरिया र अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बिया भने समूह केमा रहेको छ। कोलम्बियाले समूह चरणमा पोर्चुगल, कंगो र उज्बेकिस्तानसँग खेल्ने तालिका छ। विश्वकप शुरू हुन केही दिन मात्र बाँकी रहँदा दुवै टोलीले अन्तिम तयारीका रूपमा यो मैत्रीपूर्ण खेल खेलेका हुन्। फ्रेन्च ओपन टेनिस प्रतियोगितामा जर्मनीका एलेक्जेन्डर ज्वेरेबले ऐतिहासिक सफलता हासिल गर्दै आफ्नो जीवनकै पहिलो ग्राण्ड स्लाम उपाधि जितेका छन्। गैराती सम्पन्न पुरूष एकल फाइनलमा ज्वेरेबले इटलीका फ्लाभियो कोबोलीलाई 6-1, 6-4, 6-4, 6-7 र 6-1 पराजित गर्दै पहिलो पटक ग्राण्ड स्लाम ट्रफी उचालेका हुन्। निर्णायक सेटमा ज्वेरेबले लगातार दुई पटक सर्भ ब्रेक गर्दै 3-0 अग्रता बनाएका थिए। त्यसपछि खेल आफ्नो नियन्त्रणमा राख्दै उनले करियरकै सबैभन्दा ठूलो सफलता हात पारे। यो ज्वेरेबको व्यावसायिक करियरको 25 उपाधि हो। यसै गरी फ्लाभियो कोबोलीका लागि भने यो पहिलो ग्राण्ड स्लाम फाइनल थियो। यसैबीच महिला एकलतर्फ रूसी किशोरी मिरा आन्द्रेयभाले उपाधि जितेकी छिन्। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने। स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज, विगतको वक्यौता क्रमशः पठाइँदै। कम्बोडियामा गैर कानूनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध, भिसा नवीकरण नगर्नेलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने। फिलिपिन्समा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त क्षेत्रका केही देशहरूमा सुनामीको चेतावनी र फिफा विश्वकपको तयारी शुरू भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाद्वारा जोर्डन पराजित।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका
5: शुक्ला गण्डकी एफएम 97.6।
6: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
6: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
6: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिनसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9811411178, 9850600778।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
9: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0565905065, मोबाइल 98166343.
11: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा। नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिका को कार्यालय अगाडि
12: जुनसुकै कंपनी को पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नया चढेर जानुहोस्। नया किन्दा रु 6000 क्याश डिस्काउंट, फास्ट एन्ड बेस्ट फाइनेंस को व्यवस्था। हेलमेट फ्री, पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला। सम्पर्क सुन्दर अटोक्स दुलेगौडा, यामाहा शोरूम। फोन 0565414221, मोबाइल 98560535921 र 98058294290।
13: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
14: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
13: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
15: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0565702090, मोबाइल नम्बर 98460814057 र 98136260. स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
16: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
16: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0565414142, मोबाइल 98560231128 र 98462014726।
18: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडिपी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0564142545, 0564143445। सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
18: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
16: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर
2: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
21: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलंग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरी को व्यवस्था रहेको छ।
22: विगत लामो समय देखि दुलेगौंडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन सेवा प्रदान भइरहेको जानकारी गराउँदछौं। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी चार भित्री बजार
21: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206630।
2: विगत लामो समय देखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एंड डेकोरेशन
23: आज पनि खाना काट्छ होइन कहाँ जान्छ कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ कतिले सामान किनेर ल्याउने भए पो
23: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
24: दुलेगौंडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
23: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बन्केवा चोक
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टिएमपी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको स्विस स्टीलको साथ जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय हरू उत्पन्न दिनुहोस् स्विस स्टील टिएमपी प्रविधिको आठको दमको साथमा
28: गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
29: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
28: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
30: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
29: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
31: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
30: ओम एम आभूषण सुनचाँदी दोकान
28: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0656570537 मोबाइल नम्बर 98460769246 98058 0008
32: शुक्ला गण्डकी एफएम 97.6
33: उकारी चढ्दै ओह्राले चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
34: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्भीर्यका भाका
33: कार्यक्रम गाम्भीर्यका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नु

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्समा कार्यक्रमका बेसिक भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ। हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म तपाईँको माझ हामी रहने गर्दछौ। हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मिनाभूषण सुन चाँदी उद्योगले दुलेगौड़ामा रहेको छ। गर्गना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश विज्ञानका गर्गनाहरू, सेन्सर पत्थर राखिएका गर्गनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापाला सुनका गर्गनाहरू आवश्यक परेको छ भने तपाईँहरू मिनाभूषण सुन चाँदी उद्योगमा गएर रुक्काका साथ गर्गनाहरूको कारोबार गर्न सक्नुहुनेछ। आज भने हामी रहेका छौं सोमबारको बसाईमा तपाईँको फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिने गर्छ। हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखिएको फेसबुक आईडी छ, त्यहाँ मैले कार्यक्रमको बारेमा लेखेर पोस्ट गरेको छु। त्यो पोस्टमा गएर तपाईँहरूले आफूलाई मनपर्ने लुक भाकाहरू रोजेर लेखेर पठाउन सक्नुहुन्छ अनि आफ्नो इष्टमित्र दाजुभाइ साथी संघीयहरूलाई पनि सम्झना समर्पणहरू चाहिँ छोड्न सक्नुहुन्छ। विशेष आजको बसाईमा तपाईँहरू कमेन्ट गर्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखिएको फेसबुक आईडी छ, त्यहाँ मैले कार्यक्रमको बारेमा लेखेर पोस्ट गरेको छु। त्यो पोस्टमा गएर चाहिँ तपाईँहरूले कमेन्टहरू गर्न सक्नुहुनेछ। आफूलाई मनपर्ने लुक भाका रोजेर लेखेर पठाउन सक्नुहुन्छ, कमेन्टहरू गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक सांगीतिक शैली स्वरूपमा तपाईँहरूको माझमा यो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु। बद्री सापकोटा ज्ञानु परियारको आवाजमा रहेको छ भने लय शब्द रमेश परियारको रहेको छ। यति बेलाको क्रममा हे माया भनिरहेको छ, यो भाका स्वीकार्नुहोस्।

हजुर, यसो मधुरबाटमा तपाईँको माछा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रम अनि कमेन्टमा स्थान दिन्छ हामीलाई लेख्नु भएको छ। हजुर शुभ बिहानी बोक्रेली नमस्कार, सन्चय हुनुहुन्छ हजुर भन्नुभएको छ। एकदमै सन्चय आरामै छु हजुर, एकदम सन्चय आरामै हुनुहुन्छ। कार्यक्रम सुन्दैछु है, पोखराबाट मनको साथी भन्नुभएको छ हाम्रो मनको साथीजी। हाल खबर के छ? सन्चय आरामै हुनुहुन्छ होला पक्कै पनि। पोखरातिरको नयाँ नयाँ हाल खबर के छ? हाम्रो त्यसैमा जाने घाम लागिराखेको छ, तपाईँहरूकोतिर पनि पक्कै पनि घाम लागिराखेको छ होला भन्ने विश्वास रहेको छ। कार्यक्रम एकदमै राम्रो लाग्छ, नेपाली गीत संगीतलाई माया गर्नुहोला भन्नुभएको छ। एकदमै धेरै धेरै धन्यवाद। रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीहरूलाई सम्झेको छु, शुभ दिन, फेरि भेटौला भन्नुभएको छ। मिठो कमेन्टको लागि तपाईँलाई एकदमै धेरै धेरै धन्यवाद। हाम्रो मनको साथीजीलाई आगामी दिनमा पनि कमेन्ट गर्दै गर्नुहोला भन्दै, यति बेलाको क्रममा भने तपाईँको माझमा फेरि पनि अर्को सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि कमेन्ट गर्नुहोला। हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखेको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ। यति बेलाको क्रममा भने कान्छी बजार भन्ने रहेको छ, यसमा आवाज रहेको छ कमल खनाल र पूर्णकला विषयको लय शब्द कमल खनालको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, यो सुमधुरबाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू पनि कमेन्ट गर्दै गर्नुहोला। हाम्रो शुक्ला गण्डकी एफएम तनहुँमा देखिएको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँले कमेन्ट गर्नुभयो भने तपाईँको कमेन्टलाई मैले कार्यक्रममा स्थान दिन्छु। यति बेलाको क्रममा भने अर्को सुमधुर लोकवाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। यति बेलाको स्वीकार्नुहोस् यो सुमधुर।

हजुर, यसमा दुर्गाकमल तपाईँको माझमा स्थान लिएपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर लोकबाट आएर तपाईँहरूको कमेन्टलाई कार्यक्रममा स्थान दिएर ल्याउने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। एटेन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमेना भूषण संसदीय उद्योगलाई पनि भनेदेखि आभार प्रकट गर्दै अन्तिममा सांसदै गण्डकी भन्ने सुमधुर लोकबाटलाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि विदा हुन्छु। तपाईँको बाँकी पर्छ भने सुखदिदोसँग सुन्दै गर्नुहोला। शुक्ला गण्डकी FM 97.6 MHz। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 9860469240 9898।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बम सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656575225, मोबाइल 9855338। 9841356558।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563943952 र 98066656।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना, दुर्घटना,
6: कला, संस्कृति,
5: स्थानीय, राष्ट्रिय,
7: अन्तर्राष्ट्रिय खेलकुद,
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सभापति रवि लामी छानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सहभागी नहुने भएका छन्। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबाट पार्टी अध्यक्ष सभापति सहित दुईजनालाई सहभागिताका लागि आग्रह गरिएको थियो, तर कांग्रेस र एमालेका शीर्ष नेताहरू उक्त सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्। कांग्रेसका तर्फबाट संसदीय दलका नेता विष्णुराज आङदापे सहभागी हुने प्रमुख सचेतक बासना थापाले बताउनुभयो। साथै एमालेका तर्फबाट प्रमुख सचेतक एन बहादुर सहभागी हुनुहुने भएको छ। बैठक सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको बैठकमा अहिले चलिरहेको छ। सर्वदलीय बैठक समसामयिक राजनैतिक विषयमा छलफल गर्न आह्वान गरेको राष्ट्रपा महामन्त्री कविन्द्र बुढलाकोटीले जानकारी दिनुभयो। स्रोतको अभाव जस्ता कारणहरूले अघिल्लो वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी केही सहज हुन थालेको छ। पछिल्लो हप्ता मात्रै सरकारले स्वास्थ्य बीमा बापत 1 अर्ब 3 करोड़ रूपियाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ। यसबाट 155 सरकारी, 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन्। सरकारले अघिल्लो वर्षको मस्यौदा बीमा रकम समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटक पटक गरी 1 अर्ब 3 करोड़ रूपियाँ पठाएपछि स्वास्थ्य बीमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो। स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेहरूलाई मात्र बीमा बापतको रकम भुक्तानी गर्ने गरिएकोमा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरूलाई पनि भुक्तानी गरा दिएको जानकारी दिनुभयो। भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमा अन्यल छाउने अवस्था आउन नदिन सरकारले यसपटक 15 अर्ब रूपियाँ रकम छुट्याएको छ। यसका साथै स्रोतको परिधिभित्र आउने गरी बीमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कड़ा अनुगमन गर्ने जस्ता उपाय अपनाउने सरकारले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा जस्तो कल्याणकारी कार्यक्रमलाई अन्यलमा पर्न नदिन सरकारले अहिलेसम्मका बकेउदा रकम भुक्तानी गर्दै जाने बताउनुभयो। समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बीमालाई कडाईका साथ निगरानी र नियमन गरिने उहाँको भनाई छ। हिमाली क्षेत्रमा असुरक्षा बढ़दै गएको प्रति चिन्ता व्यक्त गरेको छ। संघले जसका कारण विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको हो। संघले आइतबार एक विज्ञप्ति जारी गर्दै 2085 सालमा नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोहण मर्माहित भएको जनाएको छ। नेपाल सरकार समक्ष आफूलाई पनि पर्न गएको समस्याप्रति धारणा सार्वजनिक गर्न सम्पूर्ण आरोहीहरूलाई अनुरोध गरिएको छ। संघले सगरमाथा शिविरभन्दा माथि कार्यरत ओखलढुङ्गा जिल्ला खिजी देम्बा गाउँपालिका 6 स्थायी ठेगाना भएका आरोही 57 वर्षीय दावा शेर्पाको जीवनमा आइपरेको घटनाप्रति आरोही संघ सहित सम्पूर्ण आरोहीको गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ। हिमाली क्षेत्रमा कार्यरत आरोहीहरूको सुरक्षाप्रति संघ सदैव चाहनाखो रहने भएको जनाउँदै यस किसिमको दुर्घटनाबाट मानवीय जीवनमा परेको असरप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ। साथै शेर्पाको परिवारमा संघले केबद्धता जनाउँदै संघको भविष्यमा पुनः यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक कानूनको निर्माण गरिदिनका लागि माग सरकार समक्ष गरेको छ। तनहुँ प्रहरीले जिल्लाका विभिन्न नदी तथा घाटबाट अवैध रूपमा नजिल्ने पदार्थ उत्खनन तथा अवसर पसार गर्ने कार्य विरूद्ध निगरानी र कार्यवाहीलाई तीव्र बनाएको छ। यसै क्रममा व्यास नगरपालिका सब कलेस्थित दुले पानीबाट कलेस्थीतर्फ आउँदै गरेको एक ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कार्यवाही गरेको छ। प्रहरी चौकी कलेस्थीबाट खटिएको चेकिङ टोलीले आइतबार जाँच गर्ने क्रममा आवश्यक कानूनी कागजात बिना अवैध रूपमा बालुवा उत्खनन गरी रूवानी गर्दै गरेको अवस्थामा उक्त ट्रयाक्टर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार अनुसार नियन्त्रणमा लिएको सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि व्यास नगरपालिकामा पठाइएको थियो। नगरपालिकाले 12,000 रूपियाँ जरिमाना गरेपछि उक्त सवारी साधन छोड़िएको उहाँले जानकारी दिनुभयो। यसैबीच स्थानीय नदी तथा घाटबाट नियम विपरीत नदीजन्य पदार्थ सरपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले निगरानी बढ़ाएको छ। सोही क्रममा शुक्रबार शुक्ला गण्डकी नगरपालिका 2 स्थित सुरौदी घाट र वडा नम्बर 7 स्थित दोभान खैरिन्टार क्षेत्रबाट अवैध नदीजन्य पदार्थ सहित 5 सवारी साधन नियन्त्रणमा लिएको थियो। सूचना अधिकारी घिमिरेले स्थानीय प्राकृतिक स्रोतको अवैध दोहन रोक्न प्रहरीले कड़ा कदम चालेको बताउँदै नियन्त्रणमा लिएका 5 सवारी साधनलाई शुक्ला गण्डकी नगरपालिकामा बुझाइएको जानकारी दिनुभयो। नगरपालिकाले प्रत्येक सवारी साधनलाई 12,000 रूपियाँका दरले कुल 60,000 रूपियाँ जरिवाना गरेको उहाँले बताउनुभयो। पूर्व पश्चिम राजमार्गको मध्यभागको पहिचान झल्काउने मध्यविन्दु स्तम्भ निर्माणको काम भइरहेको छ। राजमार्ग अन्तर्गत डण्डा चोर मारा बीचमा पर्ने वन क्षेत्रमा मध्यविन्दु स्तम्भ निर्माण गरिन थालिएको हो। पूर्व पश्चिम राजमार्गको करिब 1,028 किलोमिटर दूरीको ठिक मध्यविन्दु 514 किलोमिटर पूर्वमा मेची पुल र पश्चिममा गट्टा चौकीबाट बराबर पर्ने क्षेत्रमा सो स्तम्भ निर्माण हुन थालेको हो। नारायणघाट बुटवल सड़क खण्डको डण्डा चोरमा र जंगल बीचको यो स्थानमा नेपालको मध्यविन्दु भएको विशेष स्तम्भ तयार हुन लागेको हो। 2083 असार 14 गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदारसँग ठेक्का सम्झौता भई काम शुरू गरिएको थियो। चैत्र 30 गते निर्माण शुरू गरिएको यस स्तम्भको काम 80% सम्पन्न भएको ठेकेदार कम्पनीको सम्राट बोगटीले जानकारी दिनुभयो। उहाँको अनुसार आयोजनाको पूर्वी खण्ड र मध्यविन्दु नगरपालिकाको लगानीमा मध्यविन्दु स्तम्भ निर्माण भएको हो। कुल लागत सड़क आयोजनाको 80% र नगरपालिकाको 20% लगानी रहेको छ। करिब 35 लाख रूपियाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको नगरपालिकाका इन्जिनियर विवेक पोखरेलले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सको दक्षिण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 7 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन्। आज बिहान फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित शहरको तटीय क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। शक्तिशाली भूकम्पसँगै समुद्रमा ठूला छालहरू आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन्। फिलिपिन्सका राष्ट्रपतिले सम्बन्धित सरकारी निकायलाई तत्काल उद्धार तथा सुरक्षा तयारीमा जुट्न निर्देशन दिएका छन्। अहिलेसम्म ठूलो मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन, तर प्रशान्त क्षेत्रका विभिन्न शहरहरूले समुद्री सतहमा असामान्य गतिविधिहरू हुन सक्ने भन्दै निगरानी बढ़ाएका छन्। सरकारी अधिकारीहरूले आधिकारिक सूचनालाई मात्र विश्वास गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेका छन्। खेल समाचार। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो 12:15 शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमनलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्। जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजय भएको छ। 2 खेल नतिजा विहीन सकिए यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमन बीच बिहान 7:15 प्रतिस्पर्धा हुँदैछ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित आज खेल मैदानमा उत्रिँदैछ। नेपालसँगै मलेसिया, हङकङ, ओमन एसियाली खेलकुदको लागि छनौट भइसकेको छ। हवस् साम्राज्यसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम मेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUK lagandeki@gmail.com.
2: शुक्ला गण्डकी एफएम 97.6
3: हाम्रो मोबाइल पसल दुलेगौंडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा Samsung, Redmi, Poco, MI, Vivo, Realme, Oppo, Benko ब्रांड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन प्रोपाइटर संतोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 98560 56996
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
6: बिरामी परीक्षण
5: निशुल्क औषधि वितरण
6: प्रयोगशाला सेवा
5: पञ्चकर्म पूर्वकर्म
6: बस्ती कर्म
5: शिरोधारा
6: नस्य कर्म जलनीति
5: छार सूत्र सेवा
6: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
5: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
5: अग्निकर्म मर्म चिकित्सा
6: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0 65 63 483
7: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन् डराज हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
8: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
7: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
8: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरम्याट तन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
9: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
9: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0 65 570 225 मोबाइल 98 560 33 878 98 4 61 56 58
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
11: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
13: तर महँगो होला नि
12: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
13: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065414411 मोबाइल 9855228938 र 9808822938
15: यामाहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिका को कार्यालय अगाडि
16: जुनसुकै कम्पनी को पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नया चढेर जानुहोस् नया किन्दा रु 6000 क्याश डिस्काउन्ट फास्ट एन्ड बेस्ट फाइनान्स को व्यवस्था हेलमेट फ्री पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला
17: सम्पर्क सुन्दर अटो सुले गौडा यामाहा शोरूम फोन 065414221 मोबाइल 9855235921 र 9958984290
18: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको साभा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी साभा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई स्याङ्जा
19: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840694543
20: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तनै थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-2311।
4: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
5: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
4: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
5: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
4: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
5: थप जानकारीको लागि 0635-63-130।
4: कृषि विकास कार्यालय तनहुँ, दमौली।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ। त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
6: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6 A complete call for Hello Shukla Gandaki. Hello, hello.
2: Come on everybody. Hello Shukla Gandaki.
1: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् only on 97.6 a complete call show
3: program hello Shukla Gandaki only on Shukla Gandaki FM 97.6 megahertz

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरङ्ग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस मण्डेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु है। र समय त छ बिहानीको, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छ। रेडियो सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। आउने गर्छौं हामी हप्ताको सातै दिन छुट्टी एपिसोड त छँदै नै छ। र आजको एपिसोड भनेको चाहिँ तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन जोडिन सक्नुहुन्छ 9842279111 र 9806636111 को बाटो भएर। स्टुडियोको लाइन त यही नै भइहाल्यो। र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरण मोबाइल इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखिएका छन् भने अनि सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। त्यहाँ गएर तपाईँले सेवा सुविधा लिन सक्नुहुन्छ। सँगसँगै कार्यक्रममा चाहिँ आफ्नो प्रतिभा सुनाउनुको लागि जोडिनु होला। यति बेला तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म, हाँसी हाँसी लजाउने बोलको गीत चाहिँ रहेको छ यति बेला प्रोग्रामको ओपनिङ सङ स्वरूप। यो गीत राख्दैछु अब मोबाइलको समस्या समाधान गर्नको लागि। मोबाइलमा जान सक्नुहुन्छ भने आफ्नो गायन प्रतिभालाई उजागर गर्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। यति बेला भने हाँसी हाँसी लजाउने बोलको यो गीत स्वीकार्नुहोस् है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि मनैमा सानो माया बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब तपाईँको लागि मिठा मिठा गीतहरू त राख्ने नै छु, सँगसँगै तपाईँको गायन प्रतिभालाई पनि कार्यक्रममा चाहिँ राख्ने नै छु। जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर त भनिराखेको नै छु। र अब गर्मी त बढ़िराखेको छ, हिजो भन्दा आज गर्मी, आज भन्दा भोलि है लगातार गर्मी बढ्ने क्रम जारी नै छ। अब यो समयमा चाहिँ स्वास्थ्यको ख्याल राख्नुहोला, स्वास्थ्यभन्दा ठूलो धनहरू केही हुनै सक्दैन है। अब आफू स्वस्थ भयो भने त अरूलाई पनि स्वस्थ रहन सुझाव दिन सकिन्छ, आफू नै स्वस्थ भइएन भने त अरूलाई भन्न पनि गाह्रो नै हुन्छ होइन। अब कार्यक्रममा जोडिनुहोला 9842279111 र 9806636611 बाटो भएर चाहिँ जोडिन सक्नुहुन्छ है भनेर भनिराखेको नै छु। अब हामी कार्यक्रममा त उपस्थित हुने गर्छौँ हप्ताको साथै दिन छुट्टी श्रृङ्खला। तजको श्रृङ्खला भनेको चाहिँ विशेष त तपाईँको रोजाइको गीत होइन, तपाईँले आफूले गाउने गीत

आफ्नो रोजाईको आफूलाई मनपर्ने गीत चाहिँ तपाईँले उजागर गर्नको लागि कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। अब स्टुडियोको लाइन खुला रहेको जानकारी त गराइ नै राखेको छु, जोडिँदै गर्नु होला यति बेला भने तपाईँ सम्पूर्णको लागि जुन नहेरे तिमीलाई हेरौँला बलको गीत चाहिँ राख्छु, गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि जुन नहेरि बलको यो गेट मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला अर्को गेट लगाएको म राख्दैछु। डोको बुन्ने निगालो चोयाले बलको कुमारी मुभीबाट यो गीत यति बेला भने स्वीकार्नुहोस् है त।

0: बाँकी छ।
1: ओके त्यो बेला भने तपाईँ सम्पूर्णको लागि डोको बुन्ने निगालो चोया लेभलको यो गीत मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म रुकुमैको टबलको यो गीत रहेको छ अनि यो गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा अनि विश्रामसँगै जान्छु 11 बजीको टाइम चेकमा। टाइम चेक पछि आउने नै छु सुन्दै गर्नुहोला है त।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टिकाराम श्रेष्ठ, कान्छा। मोबाइल 98460-67-645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रसन्न, होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
8: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0635414484, मोबाइल 98560-33384 र 98560-67988।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको साभा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी साभा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने व्यवहार समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, स्याङ्जा।

0: ओइ वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदैछ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
3: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
4: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु।
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0565709704, मोबाइल नम्बर 98460261268,
8: 98560261268।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर वान चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628727 र 98644530031।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

0: अल राइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्रामहरू शुक्ला गन्तकीमा। प्रोग्रामहरू शुक्ला गन्तकी लिएर आजकै एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मैले मिठा मिठा गीतहरू राखिराखेको छु। कार्यक्रममा जोडिनुहोला, आफूलाई मनपर्ने कुनै पनि गीत छ, आफ्नै आवाजमा गुनगुनाउन चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। जसको लागि हाम्रो स्टुडियोको लाइन 98 4 22 72 911 र 98 66 36 111 को बाटो भएर चाहिँ जोडिन सक्नुहुन्छ है। अब बिहानीको समय त छँदै नै छ, दिउँसो कामको योजना के बनाउनु भएको छ त्यसबारेमा पनि जानकारी गराउनु होला। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँ बाटोको हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो, नमस्कार हजुर। हजुर नमस्कार, सन्च्यारोमा हुनुहुन्छ क्यारे है? हजुर, म पनि एकदमै सन्च्यारोमै छु भन्नु पर्यो। अनि खाना खानुभयो त? हजुर, मेरो पनि भइसक्यो है। हजुर, अहिले कस्तो आएको छ? हजुर हजुर, त्यही त नि, कहिले काहीँ मधुरो जान्छ, कहिले काहीँ चर्को जान्छ, यस्तै छ है। त्यही त नि, ल आज चाहिँ तपाईँले कुन गीत गुनगुनाउनुहुन्छ त नि? गाउँ खाने कथा भनिरहनु भएको थियो क्या?
1: हजुर, म त मगनाको नाथे नि त।
0: हजुर हजुर
1: हजुर हजुर, गीत त गाउँ त थाहा त थियो भनेर, के गीत आउने गीत चाहिँ जम्मै कलाकारहरूले गाएर चाहिँ गाइसक्नु भयो, फेरि उहाँले पनि त नजाने र फेरि दोहोऱ्याउनु लाउनु
0: थाहा
1: छ। त्यस्तै अब म एउटा रहेन गाउँ
0: ल हुन्छ सुरु गर्नु।
1: कस्तो हुन्छ त रोइल हुँदैन र पो कुपेली अमिलो नबोलेर जमिलो, हुँदैन र पो त कुपेली अमिलो न बोलेर गमिलो।
0: ल हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद छ। अब दिन प्रतिदिन अब प्रयास चाहिँ सफल हुँदैछ है। त्यही त नि, हजुरले अब गाउनु खासै अब एउटै लयमा चाहिँ गाइरहनुहुन्थ्यो, आजकल अब फरक फरक लयमा चाहिँ प्रयास गरिरहनु भएको छ। अब त्योभन्दा ठुलो कुरो त केही हुनै सक्दैन कि होइन? त्यही त नि, प्रयास गर्न छोड्नु हुँदैन, एक दिन न एक दिन त सफल जसरी नै भइन्छ कि। त्यही त नि, जान्दैन गर्दै गर्दैन भनेर बस्यो भने त कहिले पनि जान्दैन कि, त्यही भएर जान्छु भन्ने आश चाहिँ हुनुपर्छ क्या। हो ल, अब म एकछिनमा चाहिँ गीत राख्छु ल, साथीहरूलाई सम्झनुहोस् न त है। हजुर धन्यवाद।
1: सुब्बाजी, चन्द्रबहादुरजी, हाम्रो बहिनी इन्द्रजी, नरेन्द्रजीहरू भन्दै सम्पूर्ण दर्शन गर्दै बिदा भयो। हजुर
0: हुन्छ, नमस्कार।
1: नमस्कार
0: हजुर, यति बेला भने फोन गर्नुभएको थियो हामीलाई ऋषि रामजी हुनुहुन्थ्यो, आफू कसरीबाट चाहिँ फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफूलाई मनपर्ने गीत गाएर गइ नै सक्नु भयो भनौ है, अब रोइला भाका चाहिँ उहाँले गाउनु भएको थियो। र अब मैदानमै नउत्रिकन मलाई आउँदैन भनेर टाढै बस्नुभन्दा मैदानमा उत्रिसके पछाडि चाहिँ कस्तो हुँदो रहेछ भन्ने अनुभव पनि एउटा त हुने नै भइहाल्यो, सँगसँगै अब प्रयास गरिसके पछाडि चाहिँ अब अर्को पटकलाई चाहिँ सक्षम भइन्छ कि, त्यही भएको भएर पनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब मैदानमै नउत्रिनु भन्दा मैदानमा उत्रिसके पछाडि होइन, उत्रेर चाहिँ प्रयास गर्नु नै सबैभन्दा ठुलो कुरा हो जस्तो चाहिँ मलाई लाग्छ। अब तपाईँलाई के लाग्छ, तपाईँले आफ्नो विचार चाहिँ राख्न सक्नुहुन्छ है। र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। यति बेला तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु, फुलथुङ्गे रानी बलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि फूलथुङ्गे रानी बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिँदै गर्नुहोला। यति बेला गीत राख्दैछु, नाच फेरि बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।
1: के नि

0: 문제 있어요. 그러니 의미하는 거예요.
1: 게 뭐할래?
2: 아니 얘 떨어 러래라. 보시라서 또 멀리 우탈래.
1: 어떻게요?
2: 아니 말라고 대할 테니.
1: 뭐또 그게 몇으로 가요? 우리 만나는 게 아니라.
3: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तिमी नाच फेरि रेबरको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ. सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ. र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु. गीत रहेको छ सुन्तला बोलको गीत चाहिँ रहेको छ ए मेरो हजुर फोरबाट. यति बेला भने यो गीत स्वीकार्नुहोस् है त.

ओके यति बेला पनि तपाईँ सम्पूर्णको लागि सुन तला बोलको यो गीत मैले राखिसकेँ। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु। ए है माया बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: माया, ममता र स्नेहले रोगसँग लड्न सघाउँछ, ज्यानमा परेको प्रभावलाई राहत दिलाउँछ।
1: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि है माया बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो, नमस्कार हजुर।
2: नमस्कार
1: हजुर, सन्चै आरामै हुनुहुन्छ? हजुर, म पनि एकदमै आरामै छु। अनि के गर्दै हुनुहुन्थ्यो? खाना खानुभयो कि खानुभएको होइन? आज चाहिँ कुन गीत सुनाउनुहुन्छ त नि हामीलाई? ल हुन्छ, सुरु गर्नुहोस् है त। हजुर,
2: लोकगीत गाउँछ है त।
1: हुन्छ ल, सुरु गर्नुहोस्।
2: कसलाई सुनाइ के आइराको बेथाको चगार शरीवनमै छ शरीवनमै छ जाना के छ मनमै छ मित्रको लेखाको सागर शरीवनमै छ शरीवनमै छ सानो के सुन वेदना जे छ मनमै छ। त्यति नै
1: हुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद छ यो गीतको लागि है। हुन्छ, अब साथीहरूलाई सम्झन सक्नुहुन्छ हजुरले?
2: सर्वप्रथम हजुरलाई अनि रेडियो शुक्ला गण्डकी हो ल्याउने अनि अनि म अन्दा अगाडि आउने पछाडि आउने साथीहरू र मलाई लक्ष्मी लन्चल भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दैछ तिमी। नमस्कार भाइ भाइ।
1: हुन्छ, नमस्कार भाइ भाइ। यति बेला भने फोन गर्नुभएको थियो लक्ष्मीजी हुनुहुन्थ्यो बागमाराबाट, उहाँले गीत गुनगुनाएर गइ नै सक्नु भएको छ, पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई लिन्छु, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्कार हजुर।

हजुर दर्शन नमस्ते दिदी। हेलो हजुर, यति बेला भने रोसिका दिदी चाहिँ हुनुहुन्थ्यो, ठ्याक्क गीत पनि गाउनुभयो अनि कुराकानी चाहिँ हुनै पाएन कि, मैले बोलेको सुन्नु भएन कि, मैले उहाँ बोलेको सुनिनँ है, आवाज नै आएको थिएन यतातिर त। र अब तपाईँको पालो रहेको छ है भनेर त भनिराखेको नै छु। यति बेला भने छोटो व्यापारिक विश्रामतर्फ जानुपर्ने भएको छ है, बेला दोस्रो व्यापारिक विश्राममा यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म त अलपत्रै पढ्छु बलको गीत चाहिँ रहेको छ यति बेला स्वीकार्नुहोस् अनि यो विश्राम पछि आउने नै सुन्दै गर्नु।

0: 97.6 Shuklagandha KFM 97.6
1: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरीजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, सेरिजाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटानिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलगौडा ढोरफ्रिजी मान्द्रे 26 साखे हुँदै मगयाम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मगयाम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटानिक, गोमगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461 16 878, 98235 5773।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
14: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
14: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0565705052, मोबाइल 98560828587।

0: अब तो एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनसानी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
1: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-6299।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी तिरेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565-70-676, मोबाइल 98560-62-676।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0465-414-050, मोबाइल 98463-23811।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु, सँगसँगै तपाईँको गायन प्रतिभालाई चाहिँ कार्यक्रममा राखिराखेको छु। आफ्नो गायन प्रतिभालाई उजागर गर्न चाहनुहुन्छ भने स्टुडियोको लाइन 98422 72911 त्यस्तै गरी 98066 3611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु पिरतीको मिठो तीर्थ नावलको गीत रहेको छ। यो गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि पीरतीको मिठो तिर्सना बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्दा राख्दै अब कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई मस्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै चाहिने जो जिन्दा गानीमा बोलको उनको स्वेटर मुभीबाट यो गीत राख्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गर्नु भएको पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सका प्रोभाइडर विनोद पोखरेलदाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: शुक्ला गन्धकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सस्तो मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहालेँ,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268,
7: 9850607268।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850703384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9850607343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
18: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला मध्याहको ठिक 12 बज्यो।
3: वित्तीय संस्था लिमिटेड।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल। अंकमा विपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्त नभत्काउन सुझाव। गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान। आज पनि पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना। नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू। भारतमा रहेका नेपालीले सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने। फिलिपिन्समा भूकम्पबाट 3 जनाको ज्यान गएको पुष्टि। 5 जना घाइते। केही ठाउँका भवन तथा पूर्वाधारमा क्षति। र एसियाली खेलकुद छनौटमा मलेसिया तेस्रो। उपाधिका लागि नेपाल र हङकङ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकमा लामिछानेको भारत भ्रमण र सरकारको अहिलेसम्मको काम कारवाही बारे छलफल भएको छ। हालै भारतको भ्रमणबाट फर्कनुभएका लामिछानेले यी दुईवटा विषयमा छलफल र सुझाव लिनका लागि बैठक बोलाएको जानकारी गराउनु भएको बैठकमा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो। बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग बोल्दै अध्यक्ष लिङदेनले भारत भ्रमणको सन्दर्भमा जानु अगाडि नै भेट भएको भए राम्रो हुन्थ्यो भनेको र यस सरकारका केही कामहरू ठिक नभएको भन्दै सुझाव दिएको बताउनुभयो। गणितीय हिसाबले प्रतिपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई भत्काउने काम नहोस् भनेर विपक्षीहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिलाई लिएर राम्रो नभएको पनि विपक्षी दलले बताएका छन्। साथै परराष्ट्र मन्त्री सुशील खनालको भारत भ्रमणको क्रममा पुरानो भारी नबोक्ने भन्ने अभिव्यक्तिमा पनि आफूहरूले प्रश्न उठाएको लिङदेनले बताउनुभयो। अब केही दिन गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मधेसदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रमा तातो दिन हुनेछ। भोलि मधेस बाहेक मध्य र पश्चिम तराईमा मात्रै तातो दिन हुने सम्भावना छ। पर्सि बुधबार लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा मात्रै तातो दिन हुने महाशाखाले जनाएको छ। यस अवधिमा पूर्वी र मध्य भेगमा भने विस्तारै गर्मी कम हुने महाशाखाले अनुमान गरेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको केही तराई भेगसहित हिमाली र पहाड़ी भूभागमा बदली भए एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। भोलि र पर्सि भने देशका धेरै जसो भागमा पानी पर्ने सम्भावना छ। भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भएको पी2पी क्रस बोर्डर रियल टाइम ट्रान्ज्याक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था शुरू भएको छ। 3 वर्ष अघि नेपाल र भारत बीच भएको अन्तर सीमा भुक्तानी सम्झौता अन्तर्गत यो सेवा शुरू भएको हो। भारतको युनिफाइड पेमेन्ट इन्टरफेयर र नेपालको नेशनल पेमेन्ट इन्टरफेयरलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ गरिएको हो। यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपालमा रहेको आफ्नो वा अन्य नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ। आज पनि सुनको भाव घटेको छ। आज तोलामा 900 रूपियाँले घटेर सुन 2,79,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुन तोलामा 8,200 रूपियाँले घटेको थियो। गएको 21 गतेदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 335 रूपियाँले घटेको चाँदी आज भने 10 रूपियाँले बढ़ेको हो। आज तोलाको 4,905 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा निजामती कर्मचारी अस्पतालको सेवा अब चितवन र पर्सामा पनि विशेषज्ञता हासिलका लागि मेडिकल काउन्सिलको विशेष परीक्षाको फारम खुल्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 0153519990 53519990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल, गर्मी क्रमिक रूपमा कम हुँदै जाने, आज पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। निजामती कर्मचारीले पाउने स्वास्थ्य सम्बन्धी सेवा सुविधा चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल वीरगंजबाट पनि उपलब्ध हुने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल काठमाडौँले उपलब्ध गराउने छूट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल र नारायणी अस्पतालमा पनि उपलब्ध हुन लागेको हो। छूट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा निजामती कर्मचारी अस्पतालबाट परिचय पत्र प्राप्त गरेका निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा उनीहरूको आश्रित परिवारलाई तोकिए बमोजिमको सेवा उपलब्ध हुनेछ। यो सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा लिई जानुपर्ने मन्त्रालयले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले साउनमा हुने विशेष परीक्षाका लागि फारम खुलाएको छ। आउने साउनको 7 र 8 गते सञ्चालन हुने विशेष परीक्षा का लागि फारम खुलेको हो। काउन्सिलले असार 23 गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिने र त्यसपछिका थप दुई दिन विलम्ब शुल्क तिरेर फारम भर्न सकिने जनाएको छ। चिकित्सा विषयमा स्नातकोत्तर विशेषज्ञता हासिल गरेका चिकित्सकहरू यस परीक्षामा उत्तीर्ण भएपछि विशेषज्ञ चिकित्सकको दर्जा पाउनेछन्। कैलालीको टिकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ। पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विद्यालय तथा समुदाय स्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको जनाएको छ। अहिलेसम्म 20 वटा विद्यालय र 10 वटा समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिसकेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो। कक्षा 8 देखि 10 अध्ययन विद्यार्थी र टोल विकास संस्था आबद्ध स्थानीयलाई मानसिक स्वास्थ्यबारे सचेतना दिइएको उहाँले जानकारी दिनुभएको छ। मानसिक स्वास्थ्य सेवाका लागि टिकापुर नगरपालिकामा 2 जना परामर्शदाता छन्। अब विदेशको खबर। फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक आज बिहान गएको 7.8 म्यागनिच्युडको शक्तिशाली भूकम्पका कारण 3 जनाको ज्यान गएको छ, अरू 5 जना घाइते भएका छन्। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायतका देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर पछिल्लो मूल्याङ्कनपछि जारी गरिएको चेतावनी हटाइएको छ। भूकम्पका कारण केही क्षेत्रमा भवन तथा पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। उद्धार तथा राहतको काम भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। सरकारी अधिकारीहरूले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँ र उच्च भूभागतर्फ जान आग्रह गरेका छन्। अब खेल खबर। एसियाली खेलकुद छनौट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको ओमान 19 ओभर 2 बलमा 90 रनमै अल आउट भयो। ओमानले दिएको 91 रनको सामान्य लक्ष्य मलेसियाले 10 ओभरमै मात्र 2 विकेट गुमाएर पूरा गर्यो। जीतसँगै मलेसियाले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ। आज हुने फाइनलमा नेपाल र हङकङ खेल्दैछन्। नेपाली समय अनुसार खेल दिउँसो केही बेरमा शुरू हुनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान आगामी एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल, अंकमा विपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्त नभत्काउन सुझाव, गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान, आज पनि पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना। नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू, भारतमा रहेका नेपालीले सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने। फिलिपिन्समा भूकम्पबाट 3 जनाको ज्यान गएको पुष्टि, 5 जना घाइते, केही ठाउँका भवन तथा पूर्वाधारमा क्षति। र एसियाली खेलकुद छनौटमा मलेसिया तेस्रो, उपाधिका लागि नेपाल र हङकङ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
0: मोबाइल 9850505770।
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
4: बिरामी परीक्षण,
3: निशुल्क औषधि वितरण,
4: प्रयोगशाला सेवा,
3: पञ्चकर्म, पूर्वकर्म,
4: बस्ती कर्म,
3: शिरोधारा,
4: नस्य कर्म, जलनीति,
3: छार सूत्र सेवा,
4: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
3: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
4: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
3: अग्निकर्म, मर्म चिकित्सा,
4: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634783।
5: आज पनि खाना काँच है? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत त्यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
8: यो चम्सुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
9: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
8: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
0: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702525, मोबाइल 9855338698 9461656558।
11: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गरगहना,
10: शुद्ध सुन तथा चाँदीका गरगहना,
12: छापावाला सुनचाँदीका गरगहना,
10: राशि अनुसारका पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
14: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
13: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
13: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161069, 9807625229,
14: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
15: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
16: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
15: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
16: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
15: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9171196902।
17: यामाहा बेस्ट एक्सचेंज, अझै ज्यादा अझै धेरै, विश्वास साथमा चाबी हातमा, नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
18: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनान्सको व्यवस्था, हेलमेट फ्री, पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला।
19: सम्पर्क सुन्दर अटोक्स दुलेगौंडा, यामाहा शोरूम, फोन 0564142121, मोबाइल 9856035921 र 9008584290।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

सम्झनाले सताउँछ भन म त्यसैमा खुसी, हल्का माया लाउँछ भन म त्यसैमा खुसी, बिर्सिएरै बसे पनि मेरो मन राख्दिन बरु, बेला बेला याद आउँछ भन म त्यसैमा खुसी। राम्रै चलिरहेको थियो आँखा लागेको खुनको।

0: को जहर दिए हुन्थ्यो।
1: के गरौ, अरूले बेहोली बनाइ लाने दि अनि दुनियाँले खटि बोका तन्न खाने दि। कति माया गर्छु भने मलाई नसोधन माया, मेरो घरमा लामी हुन्छ तिम्रो जन्ती जाने दिन। मुटु मरे मर्छ ज्यान मर्त छैन मेरो, तिमी आफू खुसी जे गर केही शर्त छैन मेरो। तिमीले बिहे गर्छु भने मैले धम्की दिएको होइन बस।

तिमीलाई कल्पनाको बाहिर जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यो। साँझ पख चुलोमा टक्क आगो बाली अनि हामी दुईलाई पुग्ने जति खाना त्यहाँ बसाले। जब हाँसिदिन्थ्यो तिमी ठ्याक्कै खुवाइदिन्थे सानो।

0: हाम्रो मोबाइल पसल दुले गौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ
0: प्रोपाइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुले गौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 98560 56996
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
5: घरमा सुख शान्ति कहिल्यै भएन आँटेको काम पनि बन्दैन
6: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
7: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
5: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
8: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै
9: हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श

0: स्वास्थ्य सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोपाइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847739839।
2: ए सनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 23 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहुँ, फोन नम्बर 0654143777, मोबाइल नम्बर 9856443443।
3: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दुलेगौड़ा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक गोङगोबु बसबार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
6: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल पत्तै छैन है तिमलाई, दुलेगौड़ा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
6: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौड़ा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ, प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0654141142, मोबाइल 9856023128 र 9462614726।
9: आहा कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
10: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौड़ा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
9: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
6: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौड़ा यानै एमबी ब्याङ्क र दुलेगौड़ा पोलिक्लिनिकको बीचमा, प्रोपाइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827103966 र 9840094543।
11: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
12: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
11: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
12: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
11: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
12: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

तपाईँलाई के चाहियो लिनुहोस् त झ्याङ्गालाई के अरे मोती ला अर्को को हो यो छैन भाइ सक्यो मन यता भयो भने सबै नै फ्री केटाहरूलाई काम नै नगरी सुविधा खानपिन चट्ट घरमै बसी बसी कागज नै पैसा लु जे सुकै किन्छ जे पनि पाए जो पनि राजा रोक टोक तला भए एकदै नै हुँदैन सुस्तै अल्छी भातेर लु त तिमीहरूलाई पनि ला सुतेकै पैसा पढाइको टेन्सन भोलि के हुने छोड

साल के चाहियो तँलाई हिरा ला तपाईँलाई के चाहियो सुन लिनुहोस् त झ्याक्नेलाई के अरे मोती ला अर्कोको हो यो छैन भाइ सक्यो म नेता भयो भने सबै नै फ्री केटाहरूलाई काम नै नगरी सुविधा खानपिन चट्ट घरमै बसी बसी कागज नै पैसा लु जे सुकै किन्छ जे पनि पाए जो पनि राजा रोक त कलाई एकदै नै हुँदैन सुस्ते औची भातेर लु त तिमीहरूलाई पनि ला सुतेकै पैसा पढाइको टेन्सन भोलि के हुने छोड्दैन भाइ।

नै महिनाको 10 लाख मिलेन भने यसै नै भगवान्लाई अर्को साल के चाहियो तँलाई? तपाईँलाई के चाहियो? लिनुहोस् त झ्याक्नेलाई के अरे मोती ल अर्कोको हो यो छैन भाइ सक्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 587।
6: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
7: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
6: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
7: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
6: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
8: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
7: थप जानकारीको लागि 0 65 5 63 130।
8: कृषि विकास कार्यालय तनहुँ, दमौली।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
11: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
12: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
11: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
13: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना, चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, स्याङ्जा।
14: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
15: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
16: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: Yes, Yamaha.
10: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
18: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
19: रिमाल हार्डवेयर, सम्पर्क 0564142045, 0564143।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: 97.6
1: Shuklagandha KFM 97.6
2: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँसा वनमा आगो लाग्यो भने जीव जन्तुको नाशा वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164-34372।
5: पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको?
5: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
7: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0-65-590-511।
8: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
10: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0-65-570-744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98-5-60-77-987।
13: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
14: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
15: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
13: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
16: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन, न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहार रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
17: सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
18: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847739839।
19: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
20: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
21: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
20: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
21: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
20: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
21: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
20: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
21: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
20: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
22: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
20: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
23: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
20: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: Shukla Ganda KFM 97.6
2: कृषि विकास कार्यालय तनहुको अनुरोध
3: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं
2: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
3: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं
4: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
3: थप जानकारीको लागि 0-65-563-130
4: कृषि विकास कार्यालय तनहुँ दमौली
5: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ
6: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
5: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाली अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
5: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक

0: चौबिसै घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लो तँलाई थाहा छैन, दुलेगुणाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
8: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
9: बिरामी परीक्षण,
8: निशुल्क औषधि वितरण,
9: प्रयोगशाला सेवा,
8: पञ्चकर्म, पूर्वकर्म,
9: बस्ती कर्म,
8: शिरोधारा,
9: नस्य कर्म, जलनीति,
8: छार सूत्र सेवा,
9: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
8: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
9: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन योग,
8: अग्निकर्म, मर्म चिकित्सा,
9: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकुट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0635364383।
2: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुँका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98644530031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 09।
9: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
9: अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460 61268
10: 98560 60268।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461 16878 98235 52 7063।
16: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिक को लागि मासु चाहिएमा सम्झनुहोस्,
18: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: हजुर, दान गरौं।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
4: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
5: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार।
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार।
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TNT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TNT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
11: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
14: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
15: सम्पर्क 0654142121, मोबाइल 9856035921।
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
16: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
17: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
11: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
18: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
19: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
20: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
19: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
21: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
22: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाऊ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9846194378, 9111796902।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्प चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
23: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 0।

0: विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्लागण्डकी 4 बीपी चोक तनहु, फोन 065414377, मोबाइल नम्बर 98564443।
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, होइन हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
2: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर सोरुम दिल्लीगौडा तनहु।
2: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 065570974, मोबाइल नम्बर 98460268
1: 98560268।
4: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी पाइन्छ।
5: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 065414050, मोबाइल 98463823811।
1: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
1: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560078।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।
9: सुर में गाना सीखिए पाधानीसा ऐप के साथ, AI powered पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9860-26617 र 9811-38981।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु, तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामधाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-41160 र 9840-78022।
6: रितु, सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुले गौडा।
6: मोबाइल 9855-055-77।
8: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा। नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिका को कार्यालय अगाडि
6: जुनसुकै कंपनी को पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6000 क्याश डिस्काउंट, फास्ट एन्ड बेस्ट फाइनेंस को व्यवस्था, हेलमेट फ्री। पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला।
9: सम्पर्क सुन्दर अटोक्स दुलेगौडा, यामाहा शोरूम। फोन 0658-414-221, मोबाइल 9855-35921 र 9008-5984-290।
10: यही 2000

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
2: बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ नि भनिदिएको अभिव्यक्ति बारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामी छानेलले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। लामी छानेलले परराष्ट्र मन्त्रीले जवाफ दिएपछि आवश्यकता परेमा आफूले पनि जवाब दिने तर प्रधानमन्त्री आउन नसक्ने जानकारी गराउनु भएको हो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका छन्। देशसँग जोड़िएको विषय रहेकाले प्रधानमन्त्रीले जवाब दिएर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने विपक्षीहरूको माग छ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा एक हप्ता अघि मन्त्री परिषद पुनर्गठन गरिएको थियो। पुनर्गठित मन्त्री परिषदको नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसी प्रसाद चौधरी, दिल्लीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्न बहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारी लाल अहिर रहनु भएको छ। अहिर प्रदेशसभाको 4 वर्ष कार्यकालमा यो समेत चौथो पटक मन्त्री बन्नु भएको हो। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्यूमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्यूमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढ़ी 30-50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्यूमरका प्रमुख लक्षण हुन्। विश्व ब्रेन ट्यूमर दिवसको यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। आज विश्व समुद्र दिवस, जसले हामीलाई जीवित राखेको छ त्यसैलाई जीवित राखौं भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधाभन्दा बढ़ी अक्सिजन उत्पादन गर्ने तथ्य औल्याउँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार अक्सिजन उत्पादनसँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झण्डै 30% शोषेर जलवायु सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर अत्यधिक कार्बन उत्सर्जन कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ, जसले कोरल रिफ लगायत समुद्री जीवजन्तुमाथि प्रत्यक्ष खतरा निम्ताइरहेको छ। प्लास्टिक प्रदूषण अर्को गम्भीर समस्याको रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झण्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन, कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन, जैविक विविधता, खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउनु सबैको जिम्मेवारी रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333-493-555।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 56 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। 12 जिल्लामा अधिवेशन प्रक्रियामा रहेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। 12 मध्ये केही जिल्लामा चुनाव भएर मतगणनाको प्रक्रियामा छ। मध्य प्रदेशका सबैजसो जिल्लामा अधिवेशन हुन बाँकी छ। महोत्तरी, रौतहट, सिराहा, पर्सा, सर्लाईको अधिवेशन चुनावको चरणमा छ। सप्तरी र बाराको अधिवेशन भोलिका लागि तोकिएको छ। धनुषाको अधिवेशन पर्सि बुधबार तय भएको छ। सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व चयनमा पुगेर अवरूद्ध बनेको प्रवक्ता झाले बताउनुभयो। रासोपाका अधिवेशन भएका मध्ये अर्घाखाँचीमा सीता पराजुली र बर्दियामा शान्ता पुढा छेत्री गरी दुईजना महिला नेतृत्व निर्वाचित भएका छन्। रासोपाले पार्टीका तल्ला कमिटिको अधिवेशन सम्पन्न गरेर आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ। अब विदेशको खबर। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिण फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेका र 134 जना घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनेरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भुल्कानोलोजी एण्ड साइन्स मोलोजीले मिन्डानाओका 6 क्षेत्रका सुनामीका छालहरू रेकर्ड गरिएको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरै जसो अब हटाइएका खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। अब खेल खबर। एसियाली खेलकुद छनौटको फाइनलमा हङकङले नेपाललाई 189 रनको लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, साहिद वासिफले 55 रन बनाए। नेपालका शेर मल्लले 4 विकेट लिए। हङकङले दिएको 189 रनको लक्ष्य नेपालले पछ्याइरहेको छ। सेमी फाइनलमा नेपालले ओमनलाई र हङकङले मलेसियालाई हराउँदै फाइनलमा पुगेका हुन्। नेपाल र हङकङ अपराजित रहँदै उपाधि नजिकै पुगेका हुन्। यस्तै ओमनलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। यसैबीच नेपाली टी20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गरेका छन्। आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। दिपेन्द्र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गर्ने पहिलो नेपाली खेलाड़ी हुन्। उनले सन् 2018 नेदरल्याण्डसँगको खेलमा टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यस्तै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र पछि सोमपाल कामीले 92 र करण केसीले 91 खेल खेलेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठकको सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवादबारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रसभा सभापति लामिछानेको भनाई। नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ़दै प्रारम्भिक उपचारले जीवन बचाउन सकिने। आज विश्व समुद्र दिवस, प्लास्टिकको प्रयोग घटाउन र कार्बन उत्सर्जन कम गर्न बिग्रिएको सुझाव, फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गयो, 7 जना बेपत्ता, 134 जना घाइते, र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 189 रनको लक्ष्य पछ्याउँदै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा।
7: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
11: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
12: छापावाला सुन चाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
12: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
13: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
14: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864975056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: स्वदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
19: बिरामी परीक्षण,
18: निशुल्क औषधि वितरण,
19: प्रयोगशाला सेवा,
18: पञ्चकर्म, पूर्व कर्म,
19: बस्ती कर्म,
18: शिरोधारा,
19: नस्य कर्म, जलनीति,
18: छार सूत्र सेवा,
19: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
18: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
19: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
18: अग्निकर्म, मर्म चिकित्सा,
19: स्तन पाए आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
20: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
21: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
20: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
21: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
20: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98 5 60 62 452।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार पुले गौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9862342493 र 9862338073।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
5: शुक्ला गण्डकी एफएम 97.6।

0: हामी प्रेमको यो सीमासम्म पुगिसक्यौं र वसन्त,
1: प्रेमको पनि कुनै सीमा हुन्छ र शान्ति? प्रेम त स्वतन्त्र हुन्छ, चराहरू जस्तै, फुलहरू जस्तै, आकाश, झुन, काम र ताराहरू जस्तै। प्रेमको कुनै सीमा हुँदैन शान्ति।

0: शुक्लागन्ध केएफएम 97.6
1: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाहेक होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनु

0: लिएदिनुहुन्छ। अनि मा हो मार्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856603384 र 9856607988।
3: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
4: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
5: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
8: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
9: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560231128 र 9462014726।
12: हाम्रो मोबाइल पसल दुलेगौडामा
13: ₹100 टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
12: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
14: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
12: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
15: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्था

0: साबुनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
1: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
0: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
0: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
1: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
0: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बब ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
14: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, स्याङ्जा।
15: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
16: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
15: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
17: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
16: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
18: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
17: ओम एम आभूषण सुनचाँदी दोकान,
15: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-246-98-058-00-8।
19: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
20: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
19: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
21: दीर्घायु फर्निचर सोरुम,
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
21: साथै पुरानसँग साफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
22: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
20: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु,
21: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 065-570-9 मोबाइल नम्बर 98-460-61-268
20: 98-560-60-268।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: यामाहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
5: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस् नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट फास्ट एन्ड बेस्ट फाइनान्सको व्यवस्था हेलमेट फ्री पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला
6: सम्पर्क सुन्दर अटोक्स दुलेगौडा यामाहा शोरूम फोन 0965414221 मोबाइल 9855359921 र 9508584290
7: ए गर्मीमा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635-70-676, मोबाइल 98-560-62-676।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
6: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
5: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
6: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
5: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98-4-61-94-378, 98-1-71-96-902।
7: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
7: मोबाइल नम्बर 98-2-61-52-0-67। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
11: शुक्ला गण्डकी FM 97.6।

0: कृषि विकास कार्यालय तनहुँको अनुरोध
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-563-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेबडेमा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0-65-590-511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
4: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
5: सम्पर्क 0-65-414-221, मोबाइल 98-560-35-921।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोजे त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सर्टिङ, सुटिङ, कोट, प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
9: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98-461-80-29। दमौली शाखाको लागि सम्पर्क 98-067-13-425।
10: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
11: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
10: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा

0: आर्ट।
1: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
2: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
1: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
2: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
1: प्रोप्राइटर रोशनी श्रेष्ठ।
2: मोबाइल नम्बर 9827109066 र 9840694043।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
3: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856602030।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
10: एकान्छी
11: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बस्तार पछाडि पट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोस्ते महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गङ्गोबु बस्पार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9235552763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6
1: हजुर दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ्तन हो।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
7: बाराही एल्मुनियम अब युपीभीसीको साथमा।
6: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही युपीभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
9: घर आएसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
10: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
13: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
14: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
14: मोबाइल 98560043952 र 98066656586।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 98463283811।

0: नयाँ जडानको लागि सम्पर्क 98028-13424।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
2: शुक्लगण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

0: नमस्कार। साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। तनहू प्रहरीले जिल्लाका विभिन्न नदी तथा घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गर्ने कार्य विरूद्ध निगरानी र कार्यवाहीलाई तीव्रता दिएको छ। यसै क्रममा ब्यास नगरपालिका साथ कलेस्ती स्थित दुले पानीबाट कलेस्तीतर्फ आउँदै गरेको एक ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कार्यवाही गरेको छ। प्रहरी चौकी कलेस्तीबाट खटिएको चेकिङ टोलीले आइतबार जाँच गर्ने क्रममा आवश्यक कानूनी कागजात बिना अवैध रूपमा बालुवा उत्खनन गरी ढुवानी गर्दै गरेको अवस्थामा उक्त ट्रयाक्टर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार नियन्त्रणमा लिएको सवारी साधनलाई आवश्यक कार्यवाहीको लागि ब्यास नगरपालिकामा पठाइएको थियो। नगरपालिकाले 12,000 रूपियाँ जरिवान गरेपछि उक्त सवारी साधन छाडिएको उहाँले जानकारी दिनुभयो। यसैबीच स्थानीय नदी तथा घाटबाट नियम विपरीत नदीजन्य पदार्थ ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले निगरानी बढ़ाएको छ। सोही क्रममा शुक्रबार शुक्ला गण्डकी नगरपालिका 2 स्थित चुरौदी घाट र वडा नम्बर 7 स्थित दोभान खैरीनिटारबाट अवैध नदीजन्य पदार्थ सहित 5 सवारी साधन नियन्त्रणमा दिएको थियो। सूचना अधिकारी घिमिरेले स्थानीय प्राकृतिक स्रोतका अवैध दोहन रोक्न प्रहरीले कड़ा कदम चालेको बताउँदै नियन्त्रणमा लिएका 5 सवारी साधनलाई शुक्ला गण्डकी नगरपालिकामा बुझाइएको जानकारी दिनुभयो। नगरपालिकाले प्रत्येक सवारी साधनलाई 12,000 रूपियाँका दरले कुल 60,000 रूपियाँ जरिवाना गरेको उहाँले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय तनहुको चेकजाज टोलीले पृथ्वी राजमार्ग अन्तर्गत ब्यास नगरपालिका 5 चापाघाटबाट असंवेदनशील रूपमा ओसार पसार गरिएका 5 गोरू सहित टाटा योद्धा पिकअप नियन्त्रणमा लिएको छ। जेठ 24 गते राति 9:25 बजे गरिएको चेकजाजको क्रममा आवश्यक कागजात बिनै गोरू बोकेको सवारी फेला परेपछि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तनहु लगिएको थियो। पछि ब्यास नगरपालिकामा पठाइएको उक्त मुद्दामा रू 10,000 जरिवाना गरी सवारी तथा पशु छाडिएको प्रहरी नायब परीक्षक डीएसपी एवं सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। पृथ्वी चौक स्थित पोखरा बस पार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरू र पोखरा महानगरपालिका बीच लामो समयदेखि विवादित बस पार्क निर्माणको विषयमा सहमति भएको छ। साथै बस पार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने समझदारी समेत गरेका छन्। साथै भविष्यमा निर्माण हुने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्ड बमोजिम निर्माण गर्ने सहमति पनि भएको छ। पोखरा महानगरका अनुसार उक्त क्षेत्रका जग्गाधनीहरूले महानगर पालिका विरूद्ध उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सोमबार सहमति भएको हो। रिट निवेदनमाथि अदालतले अन्तरिम आदेश दिएको र भोलि मंगलबार दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो। सहमति अनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्ड बमोजिम निर्माण गरिनेछ। यस्तै हाल सञ्चालनमा रहेका सटर तथा कवलहरू आजैबाट लागू हुने गरी 7 दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। वहाँले लामो समयदेखि रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बस पार्क निर्माणको मार्ग प्रशस्त भएको जनाउनुभयो। वहाँले बस पार्क निर्माणलाई अघि बढ़ाउन सहयोग पुग्ने सम्पूर्ण जग्गाधनी स्थानीयवासी सरकारवाला पक्ष तथा सम्बन्धित सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको छ। महानगरपालिकाले सहमतिसँगै बहुप्रतीक्षित पोखरा बस पार्क निर्माण कार्यले गति दिने विश्वास व्यक्त गरेको छ। नेपाली कंग्रेसका हिन्दूवादी नेता तथा पूर्व मन्त्री शंकर भण्डारीले पोखरामा पार्टीका हिन्दूवादी विचारधाराका नेताहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रममा कंग्रेसका पूर्व केन्द्रीय सदस्य शारदा पौडेल लगायत महासमिति सदस्य महाधिवेशन प्रतिनिधि तथा विभिन्न तहका हिन्दूवादी अभियन्ता र तरूण नेताहरूको सहभागिता रहेको थियो। भेटघाट तथा अन्तर्क्रियामा नेपाली कंग्रेसले आगामी दिनमा बोक्नुपर्ने राजनैतिक एजेण्डा, संगठन सुदृढीकरण तथा पार्टीको वैचारिक दिशाबारे छलफल थियो। सहभागीहरूले कंग्रेसका संस्थापक नेता बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्तबाट पार्टी विचलित हुँदै गएको धारणा राख्नु भएको थियो। सत्ता प्राप्तिको लागि सिद्धान्त भन्दा बाहिर गएर गरिएको राजनीतिक सहकार्यको कारण कंग्रेस वर्तमान अवस्थामा पुगेको निष्कर्ष समेत बैठकले निकालेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी हुनुभएको छ। आइतबार भएको मतगणनाका अनुसार बास्तोलाले 187 मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी डाक्टर सेठ श्रमण न्यौपानेले 64 मत मात्रै पाउनुभयो। उपसभापतिमा झिनो अन्तर्ले विष्णु बहादुर पन्त विजयी हुनुभएको छ। उहाँले 131 मत पाउँदा उहाँका प्रतिस्पर्धी पदमराज न्यौपानेले 124 मत पाएका छन्। सह सचिवमा दुर्गा कुमार श्रेष्ठ मात्रै एक मत अन्तरले विजयी भए। उनले 127 मत पाए भने प्रतिस्पर्धी पदम बहादुर सुनारले 126 मत पाए। सचिव अनिल श्रेष्ठ सर्वसम्मत भए भने सदस्यहरूमा पनि सबै सर्वसम्मत भएका छन्। सदस्यहरूमा सीताबिक अम्बिका वागले, सीता अधिकारी अन्जु दाहाल, केश बहादुर थापा, शशी रूपा खेती र सुन्दर बस्याल सर्वसम्मत भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा लमजुङको प्रथम जिल्ला अधिवेशनबाट अशोक सापकोट जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सभापति पदको लागि पहिलो चरणमा 5 जना उम्मेद्वार बीच मतदान भएको थियो, तर कुनै पनि उम्मेद्वारले 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेपछि सर्वाधिक मत प्राप्त गर्ने अशोक सापकोट 79 मत र भोलानाथ शर्मा 50 मतबीच पुनः मतदान हुने तय गरिएको थियो। पुनः मतदान अघि शर्माले उम्मेद्वारी फिर्ता लिएपछि आइतबार राति सम्पन्न अधिवेशनले सापकोटालाई निर्विरोध जिल्ला सभापति घोषणा गरेको निर्वाचन समितिले जनाएको छ। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पर्वतको प्रथम जिल्ला अधिवेशनबाट जलबहादुर पूर्जा पुनसभापतिमा निर्वाचित भएका छन्। नेतृत्व चयनको लागि सर्वसम्मतिको प्रयास सफल हुन नसकेपछि मतदान मार्फत नयाँ नेतृत्व चयन गरिएको थियो। सभापति पदको लागि भएको प्रतिस्पर्धामा पुनले गंगालाल रिमालाई पराजित गर्दै नेतृत्व सम्हालेका हुन्। 10 सदस्य जिल्ला कार्य समितिको उपसभापतिमा शारदा कुमारी शर्मा, सचिवमा रामेश्वर गौतम तथा सह सचिवमा नारायण प्रसाद भूषाल निर्वाचित भएका छन्। दिनेश बसियाल, वीरेन्द्र विक्रम मल्ल ठकुरी, रसिला पौडेल मल्ल, प्रतिमा शर्मा, सुवेदी ठक्कर प्रसाद शर्मा र गणेश प्रसाद शर्मा निर्वाचित भएका छन्। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गोर्खा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा छेत्री विजयी भएका छन्। सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचन मार्फत क्षेत्रीय सभापतिमा विजयी भएका हुन्। पार्टीका गोर्खा नगर पार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनबाट जिल्ला पार्टी उपसभापतिमा शोकबहादुर तामाङ, सचिवमा मिलन रामा र सहसचिवमा योगेन्द्र जंग बस्नेत विजयी भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नवलपुरको जिल्ला अधिवेशनमा नेतृत्वको लागि उम्मेद्वारी दर्ता प्रक्रिया सकिएको छ। निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयनको लागि भएको मनोनयन दर्तामा सभापति पदको लागि मात्रै 6 जनाले उम्मेद्वारी दिएका छन्। नवलपुरको नेतृत्व लिन कृष्ण प्रसाद शर्मा, गोकुल सापकोटा, दोमन बहादुर भण्डारी, सीता कुमारी अर्याल, नरेश्वर लामिछाने र नेत्र प्रसाद भूषालले सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। तनहू गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुको आयोजना तथा भीमहाट आयुर्वेद औषधालयको समन्वयमा भीमहाटमा 2 दिवसीय गुदारोग एनोरेक्टल सम्बन्धी विशेष आयुर्वेद स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। भीमहाट आयुर्वेद औषधालय भीमहाट तनहुको प्राङ्गणमा यही जेठ 23 र 24 गते सञ्चालन भएको शिविरमा गुदारोग अन्तर्गत पर्ने पाइल्स, फिस चुला र फिसर लगायतका समस्याबाट पीड़ित बिरामीहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको थियो। उक्त शिविरमा नरदेवी आयुर्वेद अस्पताल काठमाडौँमा कार्यरत अनुभवी शल्य चिकित्सक डाक्टर रमेश पौडेल तथा प्रदेश आयुर्वेद चिकित्सालयका आयुर्वेद चिकित्सकहरूको प्राविधिक टोलीले प्रत्यक्ष सेवा प्रदान गरेको थियो। शिविरबाट कुल 50 जना बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। सेवा लिनेहरूमा 25 जना महिला, 22 जना पुरूष, 2 जना बालिका र 1 जना बालक रहेका छन्। शिविरमा आएका बिरामी मध्ये स्वास्थ्य अवस्था हेरि थप उपचारको आवश्यकता भएको 15 जना बिरामीको आयुर्वेदिक छारसूत्र विधिबाट सफल शल्यक्रिया समेत गरिएको प्रदेश आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापा गाईले जानकारी दिनुभयो। चिकित्सकहरूका अनुसार गुदारोग सम्बन्धी समस्याहरू समाजमा धेरै भए पनि लोकलाजका कारण मानिसहरू समयमै अस्पताल आउन हिचकिच्याउने गरेका छन्। यस प्रकारका विशेषज्ञ शिविरले रोगको समयमै पहिचान, शल्यक्रिया बिना वा सुरक्षित आयुर्वेदिक पद्धतिबाट प्रभावकारी उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै पछिल्लो समय गोपनीयतापूर्ण सेवा र उचित परामर्शको कारण आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको विश्वास र पहुँच विस्तार गर्न समेत यस्ता कार्यक्रम प्रभावकारी देखिएका छन्। गोर्खाको आरूघाटमा गाउँपालिका स्थित आरूघाट आधारभूत अस्पतालमा संचालित मोतीबिन्दुको निशुल्क शल्यक्रिया शिविरबाट 85 जना लाभान्वित भएका छन्। आरूघाट गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, गोर्खा लाइन शाखा सेवा केन्द्र रायकेयरको प्राविधिक सहयोगमा शिविर संचालन भएको गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो। 2 दिनसम्म संचालन भएको शिविरमा आँखा जाँचको लागि आएकाहरूको आँखाको स्क्रिनिङ, जाँच र शल्यक्रिया गरिएको उहाँले बताउनुभयो। हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डाक्टर कृष्ण गुरुङको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्य कर्मीको टोलीले शिविरमा उपचार सेवा प्रदान गरेका थिए। उक्त शिविरबाट विपन्न तथा दुर्गम क्षेत्रका नागरिकले आफ्नै घर दैलोमा आँखाको गुणस्तरीय उपचार सेवा पुर्याउन सहज भएको गाउँपालिकाले जनाएको छ। लामो समयदेखि आँखाको समस्या झेल्दै आएका बिरामी निशुल्क उपचारबाट आँखा देख्न सक्ने भएपछि खुशी भएका छन्। अवस्था हामीलाई 3 जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गन्तकी समाचार लिएर पनि उपस्थित हुने नै छौं। 3 जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुविना थापा भने बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी शुक्ला गन्तकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0564143377, मोबाइल नम्बर 98564443।
4: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
5: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
6: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
4: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
5: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
7: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
8: होइन, कति पुन मोबाइल भन्दै कराएको?
7: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो के?
8: कहाँ छ पुन मोबाइल?
7: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
8: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
8: प्रोप्राइटर हेमराज पुन। मोबाइल 9811974888 र 9848480000।
9: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
9: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
3: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
11: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
12: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
11: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
3: मोबाइल 9855055770।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह
15: चपास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिम्सना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिम्सना। मोबाइल 9811411178, 9560007078।
18: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
17: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9840-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
20: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
21: सुख दुःखका बिसाउने भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग संघ इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकीएफएम.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस सोमबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको आजकै श्रृंखलामा रहेर तपाईँको लागि मैले मिठा मिठा भाकाहरू लिएर उपस्थित भएको छु अनि सँगसँगै तपाईँको गायन प्रतिभालाई चाहिँ कार्यक्रममा राख्छु भनेर त भनिराखेको नै छु। जोडिन चाहनुहुन्छ भने 98 4 22 72 9 11 त्यस्तै गरी 98 0 66 36 11 को बाटो भएर चाहिँ तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। अब मौसम के कस्तो छ त्यसबारेमा पनि जानकारी गराउनुहोला। हाम्रो यतातिरको मौसम को बारेमा कुराकानी गर्नु पर्दाखेरि चाहिँ अघि चाहिँ एकदमै पानी परिराखेको थियो होइन, छड्के पानी, अनि अहिले चाहिँ अलि पानी चाहिँ बसेको छ। अब तपाईँको ठाउँतिर के कस्तो छ, सिमसिम त परिराखेको छ, त्यही पनि अब अघिको तुलनामा चाहिँ अहिले बसिराखेको छ भन्नु पर्यो है। अब कार्यक्रममा जोडिनको लागि स्टुडियोको लाइनको बारेमा त जानकारी गराइ नै हाले, दिउँसो कता जानुभयो होला है, अनि अहिले के गर्दै हुनुहुन्छ। अब सबै पनि सबैजना चाहिँ घर यसै काममै व्यस्त हुनुहुन्छ होला पक्कै पनि होइन, के कस्तो छ त्यसबारेमा चाहिँ जानकारी गराउनु होला। र अब कार्यक्रममा जोडिनको लागि स्टुडियोको लाइनको बारेमा जानकारी त गराइ नै हाले, कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दाखेरि चाहिँ कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भन्ने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। यो पसल रहेको छ खैदेनी टाढको वडा कार्यालयको घाडी, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने कार्यक्रमको सुरुवात स्वरूप तपाईँ सम्पूर्णको लागि भाका राख्दैछु म छैन र माया बोलको भाका चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि छैन र माया बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ है यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत मैले राख्दैछु गीत रहेको छ झलीको बोलको गीत रहेको छ स्वीकार्नुहोस्
1: सामान राम्रोसँग बाँधे खला

हजुर, यति बेला भने तपाईँ सम्पूर्णको लागि झलीको बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु, रेशम बोलको गीत चाहिँ रहेको छ र यो गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्रामपछि आउने नै सुसन्ध गर्नुहोला है त।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
2: पुराना गरगहनासँग नयाँ साथ फेर,
3: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562124474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: शासिनेमा शासिना यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा धेरै त्यस्तै, लोबेट धेरै त्यस्तै, सोफा पर्दा कार्पेट धेरै सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98573388, 98416056।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 98460072।

0: हजुर श्रोता मित्र, एकछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा भाकाहरू राखिराखेको नै छु। यति बेला भने अर्को भाका राख्दैछु म, फर्स्ट आयो नि मिठो बोलेर बलको यो भाका चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।
1: तिम्रै लागि यो रोदी बस्न आउने हामी आँखा लाउँदैनौ क्यारे।

हजुर श्रोता मित्र, बामाले मार्छन् भोतो केबलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र आजको श्रृंखलामा रहेर तपाईँको लागि नेपालका राख्दा राख्दै अब पनि कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। एजेन्जलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सञ्चारी पसलका प्रोपाइटर भक्त बहादुर रामधाम सरपती हार्दिक आभार व्यक्त गर्दै अन्तिममा कन्या राशि बोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्रागण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
3: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 065-75-974, मोबाइल नम्बर 98-460-268
2: 98-560-268।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्लागण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर काराम श्रेष्ठ, कान्छा, मोबाइल 98-460-67-645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आफ्ना अभिव्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै, विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित।
0: बजेटमा प्रस्तुत करका दर हेरफेरबारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग, स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वाग्लेको भनाई।
1: नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक पहिचानमा चिकित्सकको जोड।
0: चिनिया राष्ट्रपति श्री 7 वर्षपछि उत्तर कोरियाको भ्रमणमा, द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने।
1: र नेपालले एसियाली खेलकुद छनौटको उपाधि जित्यो। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। आउँदो बिहिबार रातिदेखि शुरू हुने विश्वकप फुटबल धेरै हिसाबले फरक हुने।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी आफ्नो अभिव्यक्तिबारे सदनमा जवाफ नदिने अडान कायमै राखेपछि आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री शाहले गएको 17 गते आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर त्यो भनाई सच्याई अभिलेखबाट हटाउनुपर्ने माग गर्दै बैठक अवरूद्ध गर्दै आएका छन्। एक हप्तादेखि अवरोध खुलाउने प्रयासमा आज पनि प्रगति नभएको हो। आज संसद बैठक अघि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भएको थियो। बैठकमा राष्ट्रपाले दलका नेताहरूलाई सरकारका काम कार्यवाहीबारे पनि सुझाव दिन भनेको थियो। बैठकमा विपक्षी दलले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे सदनमा जवाफ दिन माग गरे, तर सभापति लामिछानेले आफ्नो अभिव्यक्तिको जवाफ दिन प्रधानमन्त्री शाह संसदमा नआउने जानकारी दिनुभयो। त्यसपछि बसेको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीको मुखबाट निस्किएको शब्द लाई उहाँकै मुखबाट सच्याउनु पर्छ भन्ने आफूहरूको माग रहेको बताउनुभयो। यस्तै नेकपा एमालेकी सचिव पद्मा अरियालले सदनबाट संकल्प प्रस्ताव पारित गर्ने विकल्प अघि सार्नुभयो, तर सभामुख डोलप्रसाद अरियालले बैठकको कार्यसूची अघि बढ़ाउन खोजेपछि विपक्षी दलले उभिएर विरोध गरे। त्यसपछि 15 मिनटका लागि स्थगित भएको बैठक पुनः नबसी सूचना टाँसेर भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको छ।
1: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटनमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा एक हप्ता अघि मन्त्री परिषद पुनर्गठन गरिएको थियो। पुनर्गठित मन्त्री परिषदको नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसी प्रसाद चौधरी, दिल्लीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिर रहनु भएको छ। अहिर प्रदेश सभाको 4 वर्ष कार्यकालमा यो समेत 4थो पटक मन्त्री बन्नुभएको हो।
0: पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेश मानसिंह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नो छोरी दावी गरी झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंह सहित सातजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सिंह सहित वीरगंज तीनका तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत षड कुमार पोखरेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोकी रीता भट्टराईलाई प्रतिवादी बनाएको थियो। यसअघि लिखित कृत्य सम्बन्धी कसुरमा पक्राउ परेका वीरगंजका मेयर सिंह गएको हप्ता झरोटीमा छुटेका थिए। अख्तियारले त्यसबारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल विरूद्ध पनि मुद्दा चलाएको छ। वीरगंज महानगरपालिकाका मेयर सिंह गएको हप्ता पक्राउ परि धरोटीमा छुटेका थिए। भ्रष्टाचारको मुद्दा खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर बनेका छन्।
1: हुम्ला बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले विवाद तत्काल शान्त देखिए पनि दीर्घकालीन समाधान नभएको भन्दै दुवै जिल्लाका जनप्रतिनिधि, पालिका प्रशासन र सरकारवाला पक्षबीच निरन्तर समन्वय तथा संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले गृह मन्त्रालयलाई सीमा विवाद समाधानका लागि निरन्तर पहल गर्न, तीनै तहका जनप्रतिनिधिबीच समन्वय बढ़ाउन र स्थानीय बासिन्दाको मानव अधिकार, शान्ति र सुरक्षा सुनिश्चित गर्न निर्देशन दिनुभयो। यस्तै बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विवादित सीमा क्षेत्रमा प्रहरी प्रधान कार्यालयको स्वीकृति बिना प्रदेश सरकारले बजेट विनियोजन गरी चौकी निर्माण थालिएपछि झडप भएको जानकारी दिनुभयो। प्रहरीको प्रारम्भिक अध्ययन अनुसार यो सीमा विवादको पृष्ठभूमिमा जड़ीबुटी व्यापार, ओसार प्रसार र चीनतर्फको व्यापारिक पहुँच सम्बन्धी विषय मुख्य कारण रहेको देखिएको छ। यसअघि कार्तिक महिनामा पनि चरीचरण विषयमा दुई पक्षबीच झडप भएको उहाँले बताउँदै विवादको स्थायी समाधानका लागि प्रहरी चौकी स्थापनाको सुझाव आएको जानकारी दिनुभयो।
0: बजेटमा प्रस्तुत गरेका करका दरमा हेरफेर गरेको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ। सांसदले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग समेत गरेका छन्। आजको बैठकमा बोल्दै सांसदले करका दरमा हेरफेर गरेको विषय बाहिर आएको भन्दै संसदमा टेबल भएको प्रस्तावका विषयमा संसद बाहिर थपकट गर्न नपाइने बताए। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वदेशी उद्योगलाई संरक्षण गर्न अन्तर्राष्ट्रिय अभ्यास अनुसार आलोचना खेप्नुपर्ने अवस्था आए पनि कर पुनर्संरचना गरेको बताउनु भएको छ। उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उहाँले आन्तरिक उत्पादन संरक्षणका लागि कर संरचनामा परिवर्तन गरेको बताउनुभयो। अन्तशुल्क हटाएर आन्तरिक उत्पादन संरक्षण शुल्कको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले यस्तो शुल्क आयातित वस्तुमा मात्रै लाग्ने र स्वदेशी उत्पादनमा नलाग्ने भएकाले आन्तरिक उत्पादनलाई संरक्षण पुग्ने बताउनुभयो। उहाँले लामो समयदेखि छुन नसकेका संस्थाहरूको पुनर्संरचना गर्न पनि सरकारले हात हालेको बताउनुभयो। उहाँले देशको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ अगाडि बढ़िरहेको बताउनुभयो। पुराना अभ्यासबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन लागेको जिकिर गर्दै उहाँले यो अन्तिम छटपटी रहेको र धेरै नटिक्ने दावी गर्नुभयो।
1: अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत नेपाललाई 4,29,00,000 डलर अर्थात 6.5 अर्ब रूपियाँ भन्दा धेरै सहायता उपलब्ध गराउने निर्णय गरेको छ। आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण नेपालले संरचनागत सुधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले सहायता उपलब्ध भएको आईएमएफले निकालेको विज्ञप्तिमा उल्लेख छ। मौद्रिक संचालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानीमा सुधार, ऋण पोर्टफोलियो समीक्षा सम्पन्न गरेको, वित्तीय ढाँचा तथा पारदर्शितामा सुधार, सार्वजनिक लगानी व्यवस्थापन, सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी संरचना सुदृढ बनाउने, कानूनी सुधार गर्ने तथा सार्वजनिक संस्थाहरूको जवाफदेहिता बढ़ाउने कार्यले सुशासनका क्षेत्रमा पनि सुधार भएका विज्ञप्तिमा भनिएको छ। यो सहित विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत नेपालले प्राप्त गर्ने कुल सहायता 38,41,00,000 अमेरिकी डलर पुगेको छ। आईएमएफले चालू आर्थिक वर्ष 2025-26 नेपालको आर्थिक वृद्धि 3% रहने प्रक्षेपण गरेको छ। राजनैतिक प्रदर्शनका कारण सृजित अवरोध, कृषि उत्पादनमा कमी, निजी लगानीमा सुस्तता तथा मध्य पूर्व युद्धको प्रभावका कारण अपेक्षाकृत न्यून वृद्धि हुने अनुमान गरिएको हो।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
5: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333 493-555
9: एचएल अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको पानी लाग्छ
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ यतिजेल हामीले आफ्नो अभिव्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित लुम्बिनी प्रदेशको मन्त्री परिषद पुनर्गठन नवनियुक्त 5 जना मन्त्री शपथ लिए वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर बजेटमा प्रस्तुत करका दर हेरफेर बारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना
1: नेपाल दर्पणमा अब बाँकी खबर बढ़दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाले आजदेखि 3 दिनका लागि विद्यालय बन्द गरेको छ केही दिन यता बाँके सहित तराईका जिल्लामा अत्याधिक गर्मी बढ़दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा विदा दिने निर्णय गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिनुभयो उहाँका अनुसार पानी नपरेमा भने बिहिबार र शुक्रबारका लागि पनि थप हुन सक्छ उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो जल तथा मौसम विज्ञान विभागका अनुसार आज बाँकेका विभिन्न ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ पछिल्लो 12 घण्टामा गण्डकी प्रदेशभन्दा पूर्वका क्षेत्रमा केही ठाउँमा सामान्य पानी परे पनि पश्चिम तराईमा पानी परेको छैन मौसम पूर्वानुमान महाशाखाले मधेस र कोशी प्रदेशका तराई मा भोलिदेखि केही शीतल अनुभव भए पनि पश्चिम तराईमा आउँदो 3 दिनसम्म नै तातो दिन हुने भन्दै शरीरलाई शीतल राख्न र गर्मीबाट जोगिने उपाय अपनाउन आग्रह गरेको छ
0: नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढ़ी 30 देखि 50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। स्टेज 1 र स्टेज 2 शल्यक्रिया मार्फत उपचार सम्भव हुने भए पनि स्टेज 3 र 4 शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन्। वीर अस्पतालले 2 वर्षदेखि प्रदान गर्दै आएको निशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा आउँदो जून महिनासम्म उपलब्ध रहने डाक्टर झाले जानकारी दिनुभयो। विश्व ब्रेन ट्युमर दिवसको अब यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ।
1: आज विश्व समुद्र दिवस, जसले हामीलाई जीवित राखेको छ त्यसलाई जीवित राखौ भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधा भन्दा बढ़ी अक्सिजन उत्पादन गर्ने तथ्य औंलाउँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार अक्सिजन उत्पादनसँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झण्डै 30% सोसेर जलवायु सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर अत्याधिक कार्बन उत्सर्जनका कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ, जसले कोरल रिफ लगायत समुद्री जीव जन्तुमाथि प्रत्यक्ष खतरा निम्ताइरहेको छ। प्लास्टिक प्रदूषण अर्को गम्भीर समस्याका रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झण्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन, कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन, जैविक विविधता, खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउन सबैको जिम्मेवारी रहेको छ।
0: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 20.27 अंकले घटेर 2735.14 बिन्दुमा झरेको छ। आज फाइनान्स बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.77% ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 5,62 करोड़ रूपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 92,36,000 किता शेयर 4,08 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बक्यौता असुली अघि बढ़ाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। उहाँले बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। डेडिकेटेड फिडर र ट्रंकलाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। उहाँले कानूनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिन नहुने बताउनुभयो। महालेखा परीक्षकको 63 प्रतिवेदनमा विद्युत महसुल बक्यौता 50,01,00,000 रूपियाँ रहेको छ।
0: धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर 1 चित्रपुरमा आउँदो असार 5-7 गतिसम्म 3 दिने आँप महोत्सव हुने भएको छ। चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा हुने यस महोत्सवमा स्थानीय जातका आँप तथा आँपजन्य परिकारको प्रदर्शनीमा राखिनेछ। पर्यटकले बगैंचा अवलोकन गर्न, रूखबाट आँप टिप्ने अनुभव लिन तथा ताजा आँप खरिद गर्न पाउनेछन्। नेपाल दर्पणमा विश्वकप फुटबलमा यस पटक भएका नयाँ व्यवस्थाहरूको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
15: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
16: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
15: हाम्रा सेवाहरू:
16: ओपिडी सेवा,
15: विशेषज्ञ ओपिडी सेवा,
16: निशुल्क औषधि वितरण,
15: सशुल्क फार्मेसी सेवा,
16: फिजियोथेरापी सेवा,
15: अकुपंचर सेवा,
16: योग परामर्श सेवा,
15: क्रियाकल्प सेवा,
16: पूर्व कर्म पञ्चकर्म सेवा,
15: छार सूत्र सेवा,
16: जलौका सेवा,
15: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
16: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
15: विस्तृत जानकारीका लागि
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98-514-24063।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनका राष्ट्रपति शी जिङपिङ 7 वर्षपछि उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नु भएको छ। 2 दिने राजकीय भ्रमणका क्रममा उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा उच्च स्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ। समाचार संस्था सिन्हाओका अनुसार सीसँग उनकी पत्नी पेङ लियुआन, विदेश मन्त्री वाङ यी तथा कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीहरू पनि प्योङयाङ पुग्नु भएको छ। गएको वर्ष बेजिङमा भएको भेटपछि सी र किम बीचको यो पहिलो औपचारिक शिखर वार्ता हो। यो भ्रमण अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनसँगको शिखर वार्तापछि भएको हो। चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार र कूटनीतिक समर्थक रहँदै आउनु भएको छ भने यस वर्ष दुवै देश बीचको पारस्परिक रक्षा सन्धिले 65 वर्ष पूरा गरेको छ। विश्लेषकका अनुसार यो भ्रमणलाई केवल नियमित कूटनीतिक भेटवार्ता नभई उत्तर पूर्वी एशियाको बदलिदो शक्ति समीकरणलाई प्रभावित पार्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
0: फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेका र 134 जना घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड साइजलोमोलोजी मिन्डानोआका 6 वटा क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरेको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरै यसो अब हटाइएका खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ। सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो। नेपालका कुशल भुर्तेलले 65, रोहित पौडेलले नट आउट 35 रन बनाए। हङकङका आयुष शुक्ला र एहसान खानले 1-1 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, शाहिद बासिफले 55 रन बनाए। नेपालका शेर मल्लले 4 विकेट लिए। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। यस्तै नेपाली टी20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गरेका छन्। आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। दिपेन्द्र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गर्ने पहिलो नेपाली खेलाड़ी हुन्। उनले सन् 2018 नेदरल्याण्डसँगको खेलमा टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यस्तै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रपछि सोमपाल कामी 92 र करण केसी 91 खेल खेलेका छन्।
0: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 आउँदो बिहिबार रातिदेखि शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिता यसैका संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक हुने भएको छ। प्रतियोगितामा सहभागी टोली, खेल संख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन भएको छ। विश्वकपको इतिहासमै पहिलो पटक 48 टोली सहभागी हुँदैछन्। यस्तै नयाँ प्रविधिहरूको पनि प्रयोग हुँदैछ। थप चर्चा साथी विकास चापागाईबाट।
17: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 यस अघिका संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक हुने भएको छ। आउँदो बिहिबार रातिदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगितामा सहभागी टोली, खेल संख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन गरिएको छ। विश्वकपको इतिहासमै पहिलो पटक 48 टोली सहभागी हुँदैछन्। यसअघि सन् 1998 2022 32 टोलीले खेल्दै आएका थिए। टोली संख्या बढेसँगै विश्वका थप देशले विश्वकप खेल्ने अवसर पाउने भएका छन्। त्यस्तै प्रतियोगिता तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो विश्वकप पनि हुनेछ। खेलहरू अमेरिका, क्यानाडा र मेक्सिकोका 16 शहरमा सञ्चालन हुनेछन्। नयाँ ढाँचा अनुसार 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टोली रहनेछन्। समूहका शीर्ष 2 टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने 8 तेस्रो स्थानका टोली पनि नक आउट चरणमा पुग्नेछन्। पहिलो पटक राउण्ड अफ 32 समावेश गरिएको छ। त्यसपछि राउण्ड अफ 16, क्वार्टर फाइनल, सेमी फाइनल र फाइनल हुनेछ। यसका कारण उपाधि जित्ने टोलीले अब 7 होइन 8 खेल खेल्नुपर्नेछ। टोली संख्या बढेपछि प्रतियोगिताका खेल पनि उल्लेख्य रूपमा बढ़ेका छन्। सन् 2022 कतार विश्वकपमा 64 खेल भएका थिए भने यसपालि 104 खेल हुनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो। यसै गरी प्रतियोगिताको अवधि पनि लम्बिएको छ। अघिल्ला विश्वकप भन्दा लामो समय चल्ने यो प्रतियोगिता झण्डै 39 दिनसम्म सञ्चालन हुनेछ। फिफाले विश्वकप 2026 इतिहासकै सबैभन्दा ठूलो, सबैभन्दा धेरै देश सहभागी भएको र सबैभन्दा धेरै खेल भएको संस्करणका रूपमा प्रस्तुत गरेको छ। विश्व फुटबलको नियम बनाउने निकाय आईएफएबी र फिफाले विश्वकप अघि नियमहरूमा महत्वपूर्ण परिवर्तन गरेका हुन्। विश्वकपमा अब अफसाइड निर्णय अझ छिटो हुने भएको छ। नयाँ सेमी अटोमेटेड अफसाइड प्रविधि मार्फत सहायक रेफ्रीले तत्काल सूचना प्राप्त गर्नेछन् र स्पष्ट अफसाइडमा तुरन्त झण्डा उठाउन सक्नेछन्। साथै अत्याधुनिक क्यामेरा, बलमा जडित सेन्सर तथा 3D अवतार प्रविधिको प्रयोग गरिनेछ। समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न गोलकिपर र खेलाड़ीमाथि कड़ाई गरिएको छ। थ्रो इन द गोलकिक 5 सेकेण्ड भित्रै लिनुपर्नेछ। समय सीमा नागेमा विपक्षी टोलीलाई बलको अधिकार दिइनेछ वा कर्नर प्रदान गरिनेछ। प्रतिस्थापन गरिएका खेलाड़ीले 10 सेकेण्ड भित्र मैदान छाड्नुपर्नेछ। ढिला गरेमा मैदान प्रवेश गर्ने नयाँ खेलाड़ीलाई अतिरिक्त 1 मिनट कुर्नुपर्ने व्यवस्था गरिएको छ। VAR को अधिकार क्षेत्र पनि विस्तार गरिएको छ। अब गलत कर्नर निर्णय, दोस्रो पहेँलो कार्डका घटनाहरू तथा कर्नर वा फ्रीकिक अघि भएका फाउलहरूको समेत समीक्षा गर्न सकिनेछ। खेलाड़ीको व्यवहार सम्बन्धी नियम पनि कड़ा बनाइएको छ। विवादका क्रममा मुख छोपेर कुरा गर्ने खेलाड़ी वा प्रशिक्षकलाई सिधै रातो कार्ड देखाउन मिल्नेछ। रेफरीको निर्णय विरूद्ध प्रदर्शन स्वरूप मैदान छाडेमा पनि रातो कार्डको व्यवस्था गरिएको छ। घाइते खेलाड़ीको उपचार सम्बन्धी नियम पनि परिवर्तन गरिएको छ। उपचारका लागि मैदान बाहिर गएका खेलाड़ी कम्तीमा 1 मिनटसम्म मैदानमा फर्किन पाउने छैनन्। यसले नकली चोट देखाएर खेल रोक्ने प्रवृत्ति नियन्त्रण गर्ने अपेक्षा गरिएको छ। फिफाका अनुसार यी परिवर्तनले खेलको गति बढ़ाउने, रेफ्रीका निर्णयलाई थप विश्वसनीय बनाउने तथा दर्शकको अनुभव सुधार गर्ने लक्ष्य राखिएको छ। सन् 2026 फिफा विश्वकपमा 3 फुटबल सुपरस्टारले नयाँ इतिहास रच्ने भएका छन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी र मेक्सिकोका गुइलेर्मो ओचोआ लगातार 6 पटक विश्वकप खेल्ने दुर्लभ उपलब्धिको संघारमा पुगेका छन्। विश्व फुटबलका धेरै जसो स्टार खेलाड़ी उपस्थित भए पनि केही चर्चित नाम भने प्रतियोगिताबाट बाहिरिएका छन्। केही खेलाड़ीको देश नै छनौट हुन नसक्दा, केही चोटका कारण र केही प्रशिक्षकको अन्तिम टोलीमा नपर्दा विश्वकप गुमाएका हुन्। केही चर्चित खेलाड़ीहरूको अनुपस्थितिले प्रतियोगितामा केही खल्लोपन महसुस हुने देखिन्छ।
0: विश्वकप फुटबलमा यसपटक भएका नयाँ कुराहरू बारेको चर्चासँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आफ्ना अभिव्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै, विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित।
0: बजेटमा प्रस्तुत करका दर हेरफेरबारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग, स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वाग्लेको भनाई।
1: नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक पहिचानमा चिकित्सकको जोड।
0: चिनियाँ राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरियाको भ्रमणमा, द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने।
1: र नेपालले एसियाली खेलकुद छनौटको उपाधि जित्यो। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। आउँदो बिहिबार रातिदेखि शुरू हुने विश्वकप फुटबल धेरै हिसाबले फरक हुने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु फोन 065-414-377 मोबाइल नम्बर 98560-44-343। गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
2: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
1: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
2: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
1: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98-4-61-94-378 98-1-71-96-902
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
4: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
1: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
5: चिकन ससेज बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 065-570-052 मोबाइल 98-560-28-587
7: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाउ न
8: हो त नि त सुन्नु नपर्ने सिङ्गो बनिसका पनि हो
9: हाम्रो वन हाम्रो धन डरेलो बाटो जोगाउन गरौँ जतन वनमा डरेलो लगाउने कानुनी अपराध हो डरेलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू
11: बिरामी परीक्षण
1: निशुल्क औषधि वितरण
11: प्रयोगशाला सेवा
1: पञ्चकर्म पूर्वकर्म
11: बस्ती कर्म
1: सिरुधारा
11: नस्य कर्म जलनीति
1: छार सूत्र सेवा
11: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
1: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम
11: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
1: अग्निकर्म मर्म चिकित्सा
11: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरिनटार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 065-463-483
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
0: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: हजुर दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तनहुँ।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
4: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: आज पनि खाना काँच है? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
10: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
11: चिसापानी, चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
3: तपाईं सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।

0: No! No! No!
1: Yamaha Best Exchange. Ajhai jyada, ajhai dherai. Bishwas saathma, chabi haathma. No guarantor or no home visit. Or no income statement. Yehi jet 22 kate dekhi 28 kate samma. Bhimad Nagarpalika ko karyalaya gaadi.
2: Junsukai company ko purano motorcycle lier aun hos. Ra noya chade ra janu hos. Noya kinda ru 6000 cash discount. Fast and best finance ko byabastha. Helmet free. पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनु होला। सम्पर्क सुन्दर अटोक्स दुलेगौडा यामाहा शोरूम। फोन 0657414221, मोबाइल 9856035921 र 9008584290।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
7: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै सारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
9: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
10: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
11: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
10: सम्पर्क मोबाइल 9857065119 र 9869475056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843238011।
14: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, स्याङ्जा।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: भट्ट र अग्रवाललाई तीन दिन थुनामा राख्न विभागलाई अनुमति। नयाँ संसद आएपछि पहिलो पटक सूचना टाँस गरेर प्रतिनिधि सभा बैठक स्थगित। सीमाको अभिव्यक्तिबारे जवाब दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने रासोपा सभापति लामिछानेको प्रस्तुति। गण्डकी प्रदेशको प्रमुख सचिवमा भूपाल बराल आउने। पोखरा बस पार्क निर्माणको बाटो खुल्यो। रिट फिर्ता लिने र संरचना हटाउने सहमति। दमौली बजारका अवैध संरचना 35 दिनभित्र हटाउन ब्यास नगरपालिकाको सूचना। साउनदेखि नागडुङ्गा सुरुमार्ग सञ्चालन हुँदै 24 घण्टा खुलाउन 150 कर्मचारी भर्ना। र हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि। समाचार विस्तारमा सुन्नुहोस्। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवाललाई अनुसन्धानका लागि जनै 3 दिन म्याद थप गरेको छ। सोमबार थपिएको म्याद भट्टको हकमा 9 पटक र अग्रवालको हकमा 8 पटक हो। विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले दुवैजनाको 3-3 दिन अनुसन्धान म्याद थप भएको जानकारी दिनुभयो। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र उमेश कोइरलाको इजलासबाट थुना म्यादको आदेश भएको हो। यसअघि 7 दिन थुनामा राख्न अनुमति प्रदान भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निवेदन र प्रतिवादीका कानून व्यवसायको बहसपछि थुना म्यादको आदेश भएको हो। मिसिलमा संलग्न कागजात र प्राप्त प्रतिवेदन अनुसार मुद्दाको अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको र राय प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि थप समय आवश्यक देखिएको भन्ने आधारमा अदालतबाट पुनः म्याद थप भएको छ। सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन 2064 को दफा 17 को उपदफा 4 बमोजिम म्याद थपको आदेश भएको हो। यसअघि अदालतले अनुसन्धानको बाँकी कार्य पूरा गरी रायसहितको प्रतिवेदन पेश गर्न विभागलाई निर्देशन समेत दिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले गलत लिखत सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। अख्तियारले मुद्दा दायर गरेका अन्यमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका 10 की रीता भट्टराई, वीरगंज महानगरपालिका 3 का तत्कालीन वडा सचिव भिकारी राय, तत्कालीन वडा सदस्य तुफैल अख्तर ठकुराई, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल रहनु भएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाब दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँमा मिचेको छ भनी दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। लामिछानेले परराष्ट्र मन्त्रीले जवाब दिएपछि आवश्यकता परेमा आफूले पनि जवाब दिने तर प्रधानमन्त्री आउन नसक्ने जानकारी गराउनु भएको हो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाब दिनुपर्ने अडान राखेका छन्। नेकपा एमाले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति र आर्थिक विधेयकमा गरिएको करका दर हेरफेरको विषयलाई लिएर संसदीय छानबिनको माग गरेको छ। एमाले संसद दलकी उपनेता पद्मा आर्यले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच पुर्याएको र बजेट निर्माणमा गम्भीर आर्थिक अपराध भएको भन्दै उच्चस्तरीय छानबिनको आवश्यकता उल्याउनु भएको हो। सत्तापक्ष र प्रतिपक्ष बीच सदन सुचारू गर्ने विषयमा संवाद जारी रहे पनि एमाले आफ्ना मागहरूमा अडान कायम राखेको छ। उपनेता आर्यले आर्थिक विधेयक संसदमा पेश भइसकेपछि मन्त्रालयमा लगेर करका दर र अंकहरू हेरफेर गरिनुलाई आर्थिक अपराधको संज्ञा दिनुभएको छ। पूर्व अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमाथि हेरफेरको विषयमा संसदीय छानबिन समिति आवश्यक पर्न सक्ने बताउनु भएको छ। आज संसद भवन सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै नेता पुनले संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध भएकोले संसदीय छानबिन समिति आवश्यक पर्न सक्ने बताउनुभयो। उहाँले आर्थिक विधेयकमा भएको हेरफेरका विषयमा अर्थमन्त्रीले संसदमा आएर स्पष्ट पार्नुपर्ने बताउनुभयो। संसदमा प्रस्तुत आर्थिक विधेयकमाथिको आफू खुशी चाहिँ करेक्सनले चुहाट आशंका उत्पन्न भएको उहाँको भनाई छ। प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख दलप्रसाद आर्यले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो। सो समय सकिँदा पनि बैठक बस्न सकेन र सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ। 2082 फागुन 21 निर्वाचन पछिको यो नयाँ प्रतिनिधि सभामा पहिलोपटक सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो। प्रधानमन्त्री बालिन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि प्रमाण पेश गर्न वा उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी दलहरूले माग गर्दै आएका छन्। राष्ट्रपतिले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले पनि थप प्रश्न पार्ने बताए पनि विपक्षी दलहरूले अडान नछर्दा बैठक चल्न नसकेको हो। अर्थमन्त्री डाक्टर सोनी मोहले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढ़ेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उहाँले विगतमा जस्तो नीतिगत तहमा हुने पोलिसी कब्जा र म्याक्रो सिन्डिकेटहरूको अन्त्य गर्ने गरी सरकार अघि बढ़ेको बताउनुभयो। पुराना अभ्यासहरूबाट फाइदा लिएकाहरू अहिले अत्तालिएर भ्रम फैलाउन लागेको उल्लेख गर्दै उहाँले त्यसमा अन्तिम छटपटी भएको बताउनुभयो। डाक्टर वाघेले अबको अर्थतन्त्र लेभल प्लेइङ फिल्ड र प्रतिस्पर्धामा आधारित हुने बताउँदै त्यो छटपट्टि धेरै नटिक्ने पनि बताउनुभयो। उहाँका अनुसार अब नियामक निकायहरूमा स्वच्छ सफा र सक्षम मान्छेहरू आउँछन्। राजनीतिक संयन्त्र आर्थिक संरचना र नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन आवश्यकिएको उहाँले उल्लेख गर्नुभयो। गण्डकी प्रदेशको प्रमुख सचिवमा भूपाल राई भूपाल बराल आउने हुनु भएको छ। गत शुक्रबार बसेको मन्त्री परिषद बैठकको निर्णयका आधारमा 10 सचिवको सरूवा हुँदा बराललाई गण्डकी पठाइएको हो। अर्थ मन्त्रालयको राजस्व सचिव रहनुभएका बराल गत जेठ 15 प्रस्तुत संघीय सरकारको बजेट निर्माणमा सक्रिय हुनुहुन्थ्यो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा 3,62,05,22,160 रूपियाँ भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशका तत्कालीन प्रमुख सचिव डण्डुराज घिमिरेसहित 23 उच्च सरकारी अधिकारी र चिनिया निर्माण कम्पनीका पदाधिकारी विरूद्ध अत्याले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि घिमिरे गत वैशाख 24 निलम्बनमा पर्नु भएको थियो। घिमिरे नागरिक उड्डयन प्राधिकरणमा सहसचिव भएका बेला पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छूट दिएर आर्थिक अनियमितता भएको भन्दै उजुरी परेको थियो। सो उजुरीपछि छानबिन गरी अख्तियारले घिमिरे सहित 23 विरूद्ध आरोप पत्र दायर गरेको थियो। डण्डु घिमिरे निलम्बनमा परेकाले जगेडामा राख्दै अतिरिक्त समूहमा सरूवा गरिएको थियो। मन्त्रालय समायोजन अघि वन तथा वातावरण मन्त्रालयका सचिव रहेका गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरूवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मेवारी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको छ। त्यस्तै उपराष्ट्रपति कार्यालयमा कार्य डाक्टर कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छ। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, स्वाथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141194, मोबाइल 9856206630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हाम्रो मोबाइल पसल दुलेगौंडामा
17: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
7: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
20: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
21: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा। नो ग्यारेन्टर अर नो होम भिजिट अर नो इन्कम स्टेटमेन्ट। यही जेठ 22 गतेदेखि 28 गतेसम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
22: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनेन्सको व्यवस्था, हेलमेट फ्री। पुरानो बाइक लिएर आउँदा अनिवार्य बिलबुक लिएर आउनुहोला।
14: सम्पर्क सुन्दर अटोक्स दुलेगौंडा, यामाहा शोरूम, फोन 0564142121, मोबाइल 9856035921 र 9008584290।
23: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
24: किन आमा, के भएर?
23: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
24: ल आमा,
0: किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 9856043952 र 9806656586।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: बाँकी समाचार। पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गा धनीहरू र पोखरा महानगरपालिका बीच लामो समयदेखि विवादित बसपार्क निर्माणका विषयमा सहमति भएको छ। पोखरा महानगरपालिकाका अनुसार उक्त क्षेत्रका जग्गा धनीहरूले महानगरपालिका विरूद्ध सम्मानित उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको हो। अदालतले अन्तरिम आदेश दिएको थियो। दुवै पक्षलाई 26 गते छलफलको लागि अदालत बोलाएको थियो। साथै बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने समझदारी समेत गरेका छन्। सहमति अनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्ड बमोजिम निर्माण गरिनेछ। यस्तै हाल संचालमा रहेका सटर तथा कवलहरू आजको मितिले 7 दिनभित्र पुनर्पण हटाउने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाले करिब आधा शताब्दीदेखि विभिन्न कारणले रोकिदिएको सुविधा सम्पन्न पोखरा बसपार निर्माणको मार्ग प्रशस्त भएको जनाएको छ। महानगरपालिकाले बसपार निर्माणलाई अघि बढ़ाउन सहयोग पुर्याउने सम्पूर्ण जग्गा धनी, स्थानीयवासी, सरकारवाला पक्ष तथा सम्बन्धित सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। महानगरपालिकाले यस सहमतिसँगै बहुप्रतीक्षित पोखरा बसपार निर्माण कार्यले गति लिने विश्वास व्यक्त गरेको छ। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङ मार्ग भएर आवाजात गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राप्ति काम भइरहेको उहाँले जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालनका लागि तयारीको सबै काम भइरहेका छन्। हामी सकेसम्म साउनभित्रै आयोजना सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं, आयोजना प्रमुख नेपालले भन्नुभयो। सुरुङ मार्गभित्र उद्धार प्रयोजनका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा लाइट एवं भेन्टिलेसनको अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई शिफ्टका आधारमा परिचालन गरिनेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आजको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 99.5% र वित्तीय प्रगति 96% रहेको जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनको लागि आयोजना र सेवा प्रदायक युसिन एआरटी जेबी बीच यसअघि औपचारिक सम्झौता भइसकेको छ। सेवा प्रदायक कम्पनीले आगामी 5 वर्षसम्म सुरुङ मार्ग सञ्चालन तथा मरमतको औपचारिक रूपमा जिम्मा पाएको हो। ब्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सड़क अधिकार क्षेत्र तथा सड़क पेटी अवरूद्ध हुने गरी निर्माण गरिएका पक्की संरचना, बरण्डा तथा तीनका संरचनाहरू 35 दिनभित्र हटाउन सम्बन्धित घरधनी तथा सरकारवालालाई आग्रह गरेको छ। नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षणसँगै नगरवासीको दायित्व भएकोले गर्दै नगर क्षेत्रको केन्द्र दमौली बजारमा सड़क अतिक्रमण गरी बनाइएका संरचनाका कारण आवागमन तथा सार्वजनिक उपयोगमा समस्या उत्पन्न भएको जनाएको छ। ब्यास नगर कार्यपालिकाको गत 22 गते बसेको 238 बैठकले यस्तो संरचना हटाउने निर्णय गरेपछि आज 35 दिने सार्वजनिक सूचना जारी गरिएको हो। सूचना अनुसार सम्बन्धित घरधनीले तोकिएको अवधिभित्र आफ्नै पहलमा संरचना हटाउनु पर्नेछ। निर्धारित समयभित्र संरचना नहटाएमा प्रचलित कानून बमोजिम आवश्यक प्रक्रिया पूरा गरी ब्यास नगरपालिकाले आफै हटाउने जनाएको छ। नगरपालिकाका इन्जिनियर अमृत केसीद्वारा जारी सूचनामा सार्वजनिक हित र सड़क व्यवस्थापनलाई प्रभावकारी बनाउन सबैको सहयोगको अपेक्षा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङको प्रथम जिल्ला अधिवेशनबाट अशोक सापकोटा जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ। सभापति पदका लागि पहिलो चरणमा 5 जना उम्मेद्वारबीच मतदान भएको थियो, तर कुनै पनि उम्मेद्वारले 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेपछि सर्वाधिक मत प्राप्त गर्ने अशोक सापकोटा 69 मत र भोलानाथ शर्मा 49 मत बीच पुनः मतदान हुने तय गरिएको थियो। पुनः मतदान अघि शर्माले उम्मेद्वारी फिर्ता लिएपछि आइतबार राति सम्पन्न अधिवेशनले सापकोटालाई निर्विरोध जिल्ला सभापति घोषणा गरेको निर्वाचन समितिले जनाएको छ। सभापति पदका अन्य उम्मेद्वार मध्ये हरिबहादुर धिताले 33, विजय रंजन पौडेलले 16 र नवराज पौडेलले 7 मत प्राप्त गर्नुभयो। यस्तै उपसभापतिमा 86 मत प्राप्त गर्दै सन्तोषी गौली निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी प्रकाश थापाले 69 र बाबुराम अधिकारीले 19 मत प्राप्त गर्नुभयो। सचिवमा 119 मत सहित मीना खड्का निर्वाचित हुनुभएको जनाइएको छ। लघु साना तथा मझौला व्यवसायीले कारोबारमा आधारित भएर डिजिटल माध्यमबाटै कर्जा पाउन सक्ने भएका छन्। यस्ता व्यवसायीले अब डिजिटल माध्यमबाट 10 लाख रूपियाँसम्म कर्जा पाउने व्यवस्था राष्ट्र ब्याङ्कले गरेको छ। यस्तो कर्जा लिन धितो राख्नुपर्ने छैन। डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन सच्याउँदै राष्ट्र ब्याङ्कले यस्तो व्यवस्था गरेको हो। दीर्घकालीन प्रकृतिको चालू पुँजी कर्जाका रूपमा यस्ता व्यवसायलाई 10 लाखसम्मको ऋण डिजिटल माध्यमबाट दिने व्यवस्था नयाँ मार्गदर्शनले गरेको छ। एक वर्ष अवधिको अल्पकालीन चालू पुँजी कर्जाका रूपमा भने यी व्यवसायले 5 लाख रूपियाँसम्म प्राप्त गर्ने भएका छन्। अहिले पनि तलबी खाता हुने ग्राहकले 3 वर्षको लागि 5 लाख रूपियाँसम्मको कर्जा डिजिटल माध्यमबाट प्राप्त गर्दै आएका छन्। पोखराको सार्वजनिक यातायातलाई व्यवस्थित आधुनिक र वातावरण मैत्री बनाउने सम्बन्धमा सरकारवालाहरूबीच वृहत सार्वजनिक निजी संवाद सम्पन्न भएको छ। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवर्धन केन्द्रको आयोजना तथा आर्थिक आवासको साझेदारीमा स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी विषयक बहस आयोजना गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौला र नेपाल अटोमोबाइल्स एसोसिएशन नासाका कार्यकारी निर्देशक गोविन्द भट्टराईबीच पोखराको यातायात सुधारका विविध पक्षमा केन्द्रित रहेर प्यानल छलफल भएको थियो। उक्त छलफलको सहजीकरण आर्थिक आवाजका सम्पादक सुरेन्द्र पौडेलले गर्नुभएको थियो। छलफलका क्रममा पोखरा महानगर प्रमुख धनराज आचार्यले दिगो शहरी यातायात व्यवस्थापन र विद्युतीय सवारी साधन इमोबिलिटी परियोजना सञ्चालनका लागि एसियाली विकास बैंक र ग्रीन क्लाइमेट फण्डको साझेदारीमा नेपालले 100 मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण प्राप्त गरेको जानकारी दिनुभयो। कुल प्राप्त रकम मध्ये पोखराको सार्वजनिक यातायात सुधारका लागि मात्रै 40 मिलियन अमेरिकी डलर करिब 5.5 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरिनेछ। प्रमुख आचार्यले भन्नुभयो, पोखरालाई मुलुकै पर्यटन राजधानी घोषणा गरिएसँगै एसियाली विकास बैंकले यस क्षेत्रको यातायात व्यवस्थापनका लागि इमोबिलिटी परियोजनालाई विशेष प्राथमिकतामा राखेको हो। गोर्खाको आरूघाटमा गाउँपालिका स्थित आरूघाट आधारभूत अस्पतालमा संचालित मोतीबिन्दुको निशुल्क शल्यक्रिया शिविरबाट 85 जना लाभान्वित भएका छन्। आरूघाट गाउँपालिकाका आयोजना तथा हिमालय आँखा अस्पताल पोखरा, गोर्खा लाइन्स आँखा सेवा केन्द्र र आईकेयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 20.27 अंकले घटेर 2735.14 बिन्दुमा झरेको छ। आज फाइनेन्स बाहेक सबै समूहका सूचक घटेकोमा व्यापार समूहको सूचक 1.77% ओह्रालो लागेको छ। आज 222 कम्पनीको शेयर घटेकोमा 42 बढ़ेका छन्। यस्तै 6 कम्पनीको शेयर भने घटबढ़ भएका छैनन्। आज उपकार लघुवित्तको शेयर 7% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन कालिचोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज निफ्टीसँगै कारोबार कम्पनी घटेको छ। गएको शुक्रबार 5.62 अर्ब कारोबार भएकोमा आज 356 कम्पनीका 92,36,000 कित्ता शेयर 4.08 अर्ब रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति शी जिनपिङ 7 वर्षपछि पहिलो पटक उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नु भएको छ। 2 दिने राजकीय भ्रमणका क्रममा उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग उच्चस्तरीय वार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको समाचार संस्था एपीले जनाएको छ। विश्लेषकहरूका अनुसार यो भ्रमणले उत्तर कोरियामाथि चीनको प्रभाव पुनः बलियो बनाउने र बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा चीनको भूमिका थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ। चीनिया सरकारी समाचार संस्था सिन्हुआका अनुसार शीसँग उहाँकी पत्नी पेङ लियु आन, विदेश मन्त्री वाङ यी तथा चीनिया कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीहरू पनि प्योङयाङ पुग्नु भएको छ। गएको वर्ष बेजिङमा भएको भेटपछि सी र किम बीचको यो पहिलो औपचारिक शिखर वार्ता हो। भ्रमणको विस्तृत कार्यसूची सार्वजनिक नभए पनि जानकारहरूका अनुसार वार्ताको केन्द्रमा चीन उत्तर कोरिया सम्बन्धको सुदृढीकरण, आर्थिक सहयोग विस्तार तथा क्षेत्रीय सुरक्षा अवस्था रहनेछ। खेल समाचार। हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ। सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा 19 रनले हराएको छ। हङकङले दिएको 199 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो। नेपालका कुशल भुतेली 65, रोहित पौडेलले नट आउट 35 रन बनाउनुभयो। हङकङका आयुष शुक्ला र इहान शान खानले एक एक विकेट लिनुभयो। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, साइद वासिफले 55 रन बनाएको जनाइएको छ। नेपालका शेर मल्लले 4 विकेट लिनुभयो। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानको लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: भट्टर अग्रवाललाई तीन दिन थुनामा राख्न विभागलाई अनुमति. नयाँ संसद आएपछि पहिलोपटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित. सीमाको अभिव्यक्तिबारे जवाब दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने. राजसभा सभापति लामिछानेको प्रस्तुति. गण्डकी प्रदेशको प्रमुख सचिवमा भूपाल बराल आउने. पोखरा बस पार्क निर्माणको बाटो खुल्यो. रिट फिर्ता लिने र संरचना हटाउने सहमति. दमोली बजारका अवैध संरचना 35 दिनभित्र हटाउन ब्यास नगरपालिकाको सूचना. साउनदेखि नागडुङ्गा सुरुमार्ग सञ्चालन हुँदै 24 घण्टा खुलाउन 150 कर्मचारी भर्ना. र हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि. अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद. राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ. त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु. तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ. हामीलाई सुन्दै गर्नुहोला. नमस्कार.
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला. हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ. शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz. फोन 0564143378. इमेल NEWSSSUKLAGANDAKI@gmail.com.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz.
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त.
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ. पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ.
3: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो. विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली.
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा.
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा. शुक्ला कृषि सहकारीको माथिल्लो तला.
4: फोन गर्नुहोस् 0965905011.
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ. तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्. यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं. राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना.
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ.
7: क्या टेन्सन भइरहेछ. भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि. जाउँ त्यतै.
9: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी.
10: प्रोप्राइटर राजकुमारी अधिकारी. फोन 0965707044.
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ. सम्पर्क मोबाइल नम्बर 98560779.
12: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना. चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ. सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउनु हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्लिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही एल्मुनियम अब युपिभीसीको साथमा।
15: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
0: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
17: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
17: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक

0: राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
0: मोबाइल 9856055577।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: आज पनि खाना काँच्छ होइन कहाँ जान्छ कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
5: यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बिपी चोक तनहु फोन 065414377 मोबाइल नम्बर 98564433
6: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
7: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो
7: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर्स जस्तो हो र भने
6: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
8: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
9: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460089 दमौली शाखाको लागि सम्पर्क 98067-13425
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
11: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
10: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
13: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
12: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
13: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
14: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
12: होटल टाइटेनिक गोङगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
2: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भई आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउनु हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 स्याङ्जा।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
6: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
7: एसईई 2082 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू:
7: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
6: जिहिन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: पर्याप्त खेल मैदानको व्यवस्था,
6: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
7: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
6: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
7: उचित पुस्तकालयको व्यवस्था।
6: थप जानकारीको लागि सम्पर्क
7: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ।
8: सम्पर्क नम्बर
7: 0655711195, मोबाइल 98560-62112 र 98460-1817।
9: मानसिक समस्याबाट बच्ने उपायहरू:
10: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
9: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
10: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
9: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
10: असल साथीहरूसँग मात्रै संगत गरौं,
9: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
10: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
9: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
13: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
16: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा। नो ग्यारेन्टर अर नो होम भिजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिका को कार्यालय अगाड़ी
13: जुनसुकै कंपनी को पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नया चढेर जानुहोस्। नया किन्दा रु 6000 क्याश डिस्काउंट, फास्ट एंड बेस्ट फाइनेंस को व्यवस्था, हेलमेट फ्री, पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला।
15: सम्पर्क सुन्दर अटोक्स दुलेगौड़ा, यामाहा शोरूम, फोन 0564142121, मोबाइल 9856035921 र 9008584290।
17: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेका थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
20: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
21: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौड़ा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
20: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
8: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौड़ा, भित्री बजार। फोन नम्बर 0658570290, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
22: यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4, बीपी चोक, तनहु, फोन 0654143377, मोबाइल नम्बर 9856043343।
23: साकिना, यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा
0: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
2: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
23: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
3: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0655702225, मोबाइल 98 5 60 33 8 78, 98 4 61 56 58।
24: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
24: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
24: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
24: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
27: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
28: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
27: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
28: शुद्ध सुन तथा चाँदीका गर गहना,
27: छापावाला सुन चाँदीका गर गहना,
28: राशि अनुसारका पत्थर,
27: कम्प्युटर तौल प्रविधि,
28: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
27: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
28: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
27: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98 1 71 16 0 69, 98 0 67 25 229,
28: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98 1 41 33 222, 98 0 87 69 70 142।

0: विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-563-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
4: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
3: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चन्द्रिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौं, रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98-560-62-099।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
7: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
9: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि, दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ।
9: अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै कुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0-65-570-900, मोबाइल नम्बर 98-460-61-268।
12: 98-560-62-268।
14: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
15: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
16: बाल विद्या मन्दिर मावि, BBM, शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटेल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। SEE 2081 संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल, प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
17: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
18: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0564142585 98560 3597 र 98560 3587 सम्पर्क गर्नुहोस्।
19: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडा।
20: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
21: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
20: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
21: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
20: होम डेलिभरीको पनि व्यवस्था छ।
22: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560078।
23: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
24: नमस्कार सेनसेविका दिदी।
25: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
26: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
25: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
24: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
25: हो त,
26: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
25: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
23: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
28: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
23: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
28: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
23: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
28: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
23: थप जानकारीको लागि सम्पर्क 0564143677 र

0: क्रम
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
0: अग्निकर्म मर्म चिकित्सा
1: स्तनपाई आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0 65 63 483
2: शुक्ला गण्डकी एफएम 97.6
3: Ladies, where my boys at? I want you all to stay tuned that you rock. Are we gonna party?

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको विवादित अभिव्यक्ति बारे सहमति नजुट्दा सदनको अवरोध कायमै, विपक्षीलाई मनाउने सभापति लामिछानेको प्रयासबारे रासोपाका एक नेता भन्छन्,
1: गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने दिशामा आजदेखि संवाद शुरू भएको छ, थप छलफलले नै सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
0: सत्ता पक्षको प्रस्तीकरण प्रति विपक्षीहरू किन अझै असन्तुष्ट?
2: प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अरूले सच्याएर त भएन र त्यही कुरामा मिलेन।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायल माथिको हमला रोक्ने इरानको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। दुई पक्ष बीच दुई महिना यता पहिलो पटक भएको प्रत्यक्ष लड़ाईपछि इरानको सेनाले आफूले इजरायल विरूद्धको सैनिक कार्यवाही स्थगित गरेको बताएको छ। उसले इजरायलमाथि पीड़ादायी प्रकृतिको जवाब दिएको भन्दै दक्षिण लेबनन सहितमा थप आक्रमण नगर्न चेतावनी दिएको छ। सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानले तत्कालै युद्धविराम गर्न लागेको बताएका थिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, सामाजिक सञ्जालमा आफ्नो पहिलो प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आह्वान गरेका थिए। उनले शान्तिका लागि अन्तिम चरणका वार्ताहरू भइरहेको र बीचमा देखा पर्ने अज्ञानता र मूर्खताले त्यसलाई प्रभावित पार्न सक्ने बताएका थिए। बीबीसीकी अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट, इरानले आफूले इजरायलको हाइफा स्थित एउटा पेट्रोकेमिकल प्लान्ट सहितका स्थानलाई निशाना बनाएको बताएको छ। इजरायलले मध्य र पश्चिम इरानमा आक्रमण गरेको जनाएको थियो। यमनका हुतीहरूले पनि इजरायलमा क्षेप्यास्त्र हमला गरेका छन्। युरोपेली नेताहरूले आइतबारको संसदीय निर्वाचनमा स्पष्ट विजय हासिल गरेकोमा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियानलाई बधाई दिएका छन्। उनको ईयु पक्षधर सिभिल कन्ट्राक्ट पार्टीले 50% भन्दा थोरै कम मत ल्याएको थियो। युरोपियन काउन्सिलका प्रमुख एन्टोनियो कोस्टाले आर्मेनियाका नागरिकहरूले शान्ति, स्थिरता र छिमेकीहरूसँग बलियो सहकार्यको पक्षमा मत हालेको बताए। युक्रेनका राष्ट्रपतिले पासिनियानको विजयलाई आर्मेनियाको सार्वभौम सत्ताको जीत भनेका छन्। रूसले चुनावमा उसकै शब्दमा पश्चिमा हस्तक्षेप भएको भन्दै आलोचना गरेको छ। ब्रिटेनको सरकारले एप्पल र गुगल सहितका प्रविधि कम्पनीहरूलाई स्मार्टफोन र अन्य उपकरणहरू मार्फत नग्न तस्विरहरूमा बालबालिकाको पहुँचलाई प्रतिबन्ध लगाउन 3 महिनाको समय दिएको छ। प्रधानमन्त्री केयर स्टार्मरले कम्पनीहरूले या त ती उपकरणहरू बनाउँदै नयाँ फिचरहरू ल्याउनुपर्ने या अपरेटिङ सिस्टमलाई अपडेट गरेर 18 वर्षभन्दा मुनिका बालबालिकालाई नग्न सामग्री खिच्न, पठाउन र हेर्न रोक लगाउनु पर्ने बताए। यदि कम्पनीहरूले त्यस्तो नगरेको खण्डमा नयाँ कानून ल्याएर उनीहरूलाई बाध्य बनाइने जनाइएको छ। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियमनबारे ब्रिटेन सरकारले केही दिनमै घोषणा गर्ने ठानिएको छ। दक्षिणी फिलिपिन्सका अधिकारीहरूले मिन्डाओ टापुमा गएको एउटा भूकम्पमा कम्तीमा 32 जनाले ज्यान गुमाएको पुष्टि भएको जनाएका छन्। गैर सैनिक रक्षा अधिकारीहरूले 100 भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पपछि सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए। र चिनिया राष्ट्रपति शी जिनपिङले आफ्ना उत्तर कोरियाली समकक्षीलाई आफूले दुई देश बीचको सम्बन्धलाई उनकै शब्दमा नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। 7 वर्षपछि उनी 2 दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनको गतिरोध सहितका विषयबारे छलफल गर्न सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आज आयोजित सर्वदलीय छलफल कुनै निष्कर्षमा नपुगे पनि त्यसले संवादको वातावरण सिर्जना गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले त्यसलाई सकारात्मक भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादका कारण विपक्षीहरूले स्पष्टीकरणको माग गर्दै विगत एक सातादेखि सदन सञ्चालन हुन दिएका छैनन्। सदनको अवरोध आज पनि जारी रह्यो। एक रिपोर्ट। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले केही दिन यता संसदका दुवै सदनमा अवरोध गरेपछि आज रासोपा सभापति लामिछानेले सर्वदलीय छलफलको आह्वान गरेका थिए। उक्त बैठकमा आफूहरूले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले सदनमै आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताए।
4: सत्तापक्षको सभापति माननीय रवि लामिछानेज्यूले त्यही भन्नुभयो, परराष्ट्र मन्त्री दिनुहुन्छ सरकारका तर्फबाट, उहाँले बोल्नुहुन्छ सदनमा, बरु पछि प्रधानमन्त्री पनि पछि आउनुहुन्छ, कहीँ अझै केही नपुगेका कुराहरू छन् भने, अब होइन भने म पनि अलिकति केही विषयहरू छन् भने म पनि बोल्न तयार छु भन्दै हुनुहुन्थ्यो। अनि हामीले के भन्यौँ भने प्रधानमन्त्री स्वयं उपस्थित भएर अरूसम्म त्यसरी बोलिसकेका कुरा चाहिँ अरूले सच्याउने कुरा, अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन, स्वयं प्रधानमन्त्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौं।
0: सत्ता पक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको छ। सांसद समेत रहेका रासोपा नेता विपिन आचार्य आजको बैठकले संवादहीनता तोडेको बताउँछन्।
1: आज छलफलमा उठेका कुराहरू अथवा हाम्रो तर्फबाट चाहिँ गतिरोध अन्त्य गर्नका लागि हामीले राखेका कुराहरूलाई चाहिँ आफ्नो पार्टीमा पनि छलफल गरेर हामी फेरि विल गेट ब्याक टु यु भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि त्यसले कहीँ न कहीँ संवादहीनताको यात्रालाई त टुङ्ग्याएको छ नि त। जति पनि इस्युजहरू छन् त्यो रिजोल्भ गर्ने भनेको त अल्टिमेटली फेरि छलफलै गरेर निकाल्ने हो नि त निचोड त।
0: विपक्षीहरूले भने प्रधानमन्त्रीले जवाफ दिनु नै सबैभन्दा उचित हुने तर्क गर्दै आएका छन्। राष्ट्रपति नेता आचार्यले सदनको गतिरोध हटाउने उपाय खोज्न विपक्षीहरूसँग निरन्तर संवाद गरिने बताए।
1: सबैजनालाई चाहिँ सहज हुने र संसदको गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने पाठ पनि सत्ता पक्ष र प्रतिपक्षका साथीहरू बसेर नै फिगर आउट गर्ने हो, थप छलफलले नै त्यो सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
0: हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने आजको सर्वदलीय बैठकमा भाग लिएको थिएन। उक्त बैठक लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राख्दा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। यसै सन्दर्भमा हामीले आजको सर्वदलीय बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई टेलिफोन सम्पर्क गरी शुरूमा सत्ता पक्षको प्रष्टीकरणप्रति तपाईँहरू किन अझै असन्तुष्ट भनेर सोधेका छौं।
5: कमसेकम संवाद शुरू भयो, खुसीको कुरा हो, तर चाहिँ जो राष्ट्रिय स्वाधीनता त्यसै गरी सीमाका विषय जो विवादित विषय उहाँले राख्नुभयो यो गलत हो। गलत विषयलाई सच्याउनु पर्छ, संसदको रेकर्डबाट हटाउनु पर्छ, स्वयं प्रधानमन्त्रीले यसलाई स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र त्यो अहिले पनि जारी छ र त्यसको लागि चाहिँ प्रधानमन्त्रीज्यूको जिम्मेवारी हो यसलाई स्पष्ट गर्ने, किनभने एकजनाले बोल्ने अर्कोले स्पष्ट भन्ने त हुँदैन। आज यद्यपि छलफल राम्रो भयो, केही डेडलक खुल्दै गएको जस्तो देखियो, संवाद सुरु भयो, परराष्ट्र मन्त्री या यस्तै प्रधानमन्त्रीले कुनै मन्त्रीलाई खटाएर प्रष्टीकरण गर्ने भन्ने कुराहरू पनि आए। हाम्रो भनाइ के रह्यो भने प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनुपर्छ, अरूले सच्याएर त भएन, उहाँले बोलिसकेपछि उहाँकै मुखबाट चाहिँ के भन्न खोज्या भन्ने सुन्न चाहन्छौ भन्ने कुरा भयो र त्यही कुरामा मिलेन। यद्यपि छलफल संवाद शुरू भएको छ, सकारात्मक मान्नुपर्छ यसलाई।
6: तर उहाँहरूको कुरा चाहिँ के छ भने सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको प्रधानमन्त्री सरकार वा सरकारको नेतृत्व गर्ने राजनैतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त।
5: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौ, किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्रीले हो, त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको हो र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुरालाई विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री वा अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सान्दर्भिक विषय होइन।
6: अब यो आर्थिक विधेयकमाथिको छलफलको कुरा छ, अरू छलफलका कतिपय विषयवस्तुहरू पनि छन्, कहिलेसम्म तपाईँहरू सदन अवरोध गरिरहनुहुन्छ त त्यसो भए?
5: हामी प्रतिपक्षी दलहरूको तर्फबाट एक दिन पनि एक घण्टा पनि अवरोध गर्न चाहँदैनौ, नियमित चलोस्, नीति कार्यक्रम छलफल भयो पास भयो, बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो पास भयो, त्यसै गरी विनियोजित विधेयक र मन्त्रालयगत विनियोजनहरू समयमै छलफल होस् पास होस् हाम्रो अपेक्षा, यो सदन नियमित चलोस् हाम्रो अपेक्षा हो, किनभने हामीले बन्द गरेका त होइन। प्रधानमन्त्रीजी जवाफ दिन आउनुभयो, आफै समय मागेर आकस्मिक बोल्नुभयो, अनि त्यसमा राष्ट्रियताको विषय यति कमजोर कुरा जिम्मेवार मान्छेले राखिसकेपछि, सीमा सम्बन्धी हुँदै नभएका विवादको राखिसकेपछि त्यो बारे त संसद स्वतः जवाफ दिए बन्नुपर्छ प्रधानमन्त्री भन्ने कुरा हो। त्यसैले हामी कुनै रहरले चाहनाले नियोजित यो बन्द या अवरोध गरेको विषय नै होइन नि त।
6: भनेपछि जहिलेसम्म प्रधानमन्त्रीज्यू आउनुहुन्न तपाईँहरू संसद चल्न दिनुहुन्न?
5: निश्चय पनि, निश्चय पनि।
0: उनी थिए नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अर्को प्रसंग, सगरमाथाको कठोर वातावरणमा हराएका दावा शेर्पा हालै झण्डै एक सातापछि जीवित भेटिन धेरैले त्यसलाई चमत्कार जस्तै माने। ओखलढुङ्गा घर भएका पथ प्रदर्शक शेर्पा यतिखेर काठमाडौँमा उपचाररत छन्। परिवारले समेत आशा मारिसकेको अवस्थामा उनी जीवितै भेटिएका थिए। बीबीसीसँग कुरा गर्दै शेर्पाले हिउँ र चकलेटको भरमा आफूले ज्यान जोगाएको बताएका छन्। सगरमाथामा बिताएका ती चुनौतीपूर्ण क्षणबारे हाम्रा साथी कमल परियारले अस्पतालमै पुगेर उनीसँग कुराकानी गरेका छन्।
7: हालाको होइन, म अक्सिजन सिधेर पसिरहेको, अक्सिजन सिध्यो, अब अक्सिजन सिध हिँड्नु सकेन, रड बन्यो, अब खाने खाने के खाली खाने पेटमा खाने हुँदैन, त्यसमा त्यो खाने मात्र हो अक्सिजन भन्ने, दुई दिनसम्म केही पनि खाएन। अनि त्यो म त्यो आइसो भन्ने चाहिँ बरफ बरफ चपाउँदै बसेँ, अब यता बरफ चपाउँदाखेरि दाँत पनि दुख्यो, चपाउनु त्यो बरफ त्यो, अनि त्यता ऊ हुन्छ बरफ चाहिँ पुरा चपाएँ। खानेकुरा त त्यही त्यही चक्लेटहरू थियो अब गुजी गुजीमा आफ्नो, अनि त्यही त्यो अलिकति भिजाउँदै अनि पानी भिजाउँदै खायो। त्यहाँबाट उता पछाडि हेरेको अनि यस्तो यस्तो अब यस्तो यस्तो खाप खाप खाप त्यो राति दुम त गर्दै थियो, अनि खाप खाप रहेछ त्यसमा खाप खापमा त्यहाँबाट चाहिँ अब हाम्रो त्यो हिउँमा टेक्ने त्यो यस्तो हुन्छ, हातमा त केही पनि छैन अनि अब हिउँमा टेक्ने त्यो त्यसले गरेर खरपत्र कुरो चढेर अलिक माथि चढेर निस्केर फेरि उता आउनलाई माथि बाहिर निस्किन सक्ल सक्लो जस्तो लाग्यो कि, अनि त्यहाँबाट चाहिँ फेरि ल सक्दो रहेछ भने त त्यति त्यति नि डोरी खोजेर गएँ, डोरी त्यो डोरी हुन्छ त्यो डोरी कहाँनिर रहेछ, डोरीको एरिया खोज्दै गएँ, अर्को ठाउँमा डोरी पायो, डोरी पाएपछि डोरी पाएपछि डोरीमा समातेर अब उता गएँ, फेरि त्यहाँ पनि अर्कै पहिरो आएको रहेछ, त्यहाँ पनि फेरि आउँला आउँला जस्तो त्यो फेरि खाल्टो खोलिहरू डाँडेर काटेर कता कता डाँडेर काटेर अनि त्यहाँबाट तल आएँ। त्यो उँधो बाहिर निस्केपछि रातभरि हिँड्यो, त्यो दिन बोरी पनि हिँड्यो रातभरि पनि हिँड्यो, अनि ठ्याक्कै रातभरि हिँडेपछि त्यहाँ बिसिएम भन्ने ठाउँमा आइपुग्यो, यो एसोसिएसी भन्ने एउटा कम्पनी हुन्छ उनीहरूको केटाहरू माथि सामान फोहोर ऊ गर्नलाई जाँदा रहेछ, त्यहाँबाट भेट्यो अनि उनीहरूले जसलाई गरेर बोकेर ल्यायो बजेले भने लाग्दैन थिए। म यतिकै
0: दावा शेर्पा बीबीसी नेपालीसँग कुरा गर्दै। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अप्रेल यता पहिलो पटक दुई पक्षबीच भएको लडाईपछि इरानले इजरायलमाथि हमला रोक्ने बताएको छ, तर देशको सैनिक कमाण्डको मुख्यालयले इजरायलले दक्षिणी लेबननमा हमला गरेको खण्डमा थप चरम प्रतिक्रिया जनाउने उल्लेख गरेको छ। यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
8: इरानको प्रमुख सैन्य कमाण्डको मुख्यालयले इजरायलमाथिको पछिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको हो। उसले इजरायलले दक्षिण लेबनानमा हमला गरेको खण्डमा इरानले पहिला भन्दा चरम र शक्तिशाली प्रतिकार गर्ने बताएको छ। इरानी राष्ट्रपति मेसुद पेजिस्क्यानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए। उनले दुई देशले तत्कालै युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए। यसैबीच इजरायलको च्यानल 12ले राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ। उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायली आक्रमण जारी रहने भनिएको छ। इजरायली र अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहू बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्, तर उनीहरूबीच के छलफल भयो त्यो प्रष्ट छैन। यसअघि बेरूतमा इजरायलले गरेको हमलाको जवाफमा इरानले सैन्य कार्यवाही गरेको बताएको थियो। इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पश्चिम र मध्य इरानमा हवाई हमला गरेको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। This is the BBC.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
4: With mission into the future of learning.
5: Diamond Mavi Talchukku Bharna Sambandhi Suchana.
4: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
5: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
4: कम वान्स भिजिट द डिफरेंट
5: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की, फोन 0161-563-146 98560-63-152।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेसनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
6: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
7: एसईई 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
6: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
7: हाम्रा विशेषताहरू
6: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
7: पुस्तकालयको व्यवस्था,
6: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
7: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
6: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
7: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
6: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
8: ओइ वर्षा, ए त सुन्न, यहाँ टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
10: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
13: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
14: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
13: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
14: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
13: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
14: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
13: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
14: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
13: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 061-433-385
14: र मोबाइल नम्बर 98560-380-385।
15: मंगलम पुनरी कक्ष मंगलाय तनुहरी
16: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
17: ओमकार।
16: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
17: ओमकार।
16: अनि घरमा पूजा सामग्री पनि छैन भने
17: ओमकार।
16: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
17: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
16: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560-50834।
18: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
19: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
18: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6, फोन नम्बर 065-70-239, मोबाइल 98-560-63-636।
20: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
21: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
22: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
20: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 065-75-676, मोबाइल 98-560-62-676।
23: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Master Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर। फोन 061-570-718 98463-32836 98562-2209।
0: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
24: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
25: सम्पर्क मोबाइल 98570-65119 र 98-694-5756।
26: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
27: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
28: संस्थाका विशेषताहरू:
27: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
28: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
27: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू।
28: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
27: स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
28: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
27: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
28: विस्तृत जानकारीका लागि
27: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट,
28: नदीपुर पोखरा।
27: फोन 0615702110 र 585307।
29: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994।
30: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स म्यानेजमेन्ट एजुकेशन कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0564141184, 98562210 र 98562345।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
5: ल कोठा पनि चम्किएको छ।
7: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क।
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
10: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141194, मोबाइल 98560206।
8: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
12: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
12: अध्यापन हुने विषयहरू
11: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
12: विशेषताहरू,
11: विषय विज्ञद्वारा अध्यापन गराइने,
12: अत्याधुनिक प्रयोगशाला,
11: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0615774444, 543333।
13: बुवा ढोक गरे घर।

0: कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
2: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
2: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
3: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
2: सम्पर्क
3: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
2: फोन नम्बर 0161578053 र 5255715।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
10: हाम्रा विशेषताहरू
9: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
10: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
9: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
10: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
9: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
11: त अस्ट्रेलिया जान्छु भन्छस् त, फेरि आइस सुटिङ पानी बोक्न।
12: हेर केटा, स्पोर्ट बोय हुँदै हुँदै हुँदै हुँदै हुँदै एक दिन हिरो हुने मन छ मलाई। त्यो जाब अस्ट्रेलिया त जाउला नि एक दिन, तर मेरो मनको सपना चाहिँ हेर हिरो हुने हो, हिरोमा हिरोइनसँग नाच्ने हो। के ओ गर्दै नाच्ने यति मजा आउँछ हेर, अस्ट्रेलिया कुरा नगर अहिले।
11: एक बजिसक्यो, हिरो आउँदैन त यार। एकदम रेडी गर्दै गर है।

0: काजिस चिया लिएर आऊ। चिया चिया
1: काजिसलाई चिया भन्ने हिरो भइसक्यो केटो स्पोर्ट
2: ल के खाले मान्छे रहेछ।
0: डिरे साहब कति हेर हो मेरो टेक
3: नायक ज्यू सुटिङ त प्याकअप भइसक्यो त नयाँ भाइले एकदम राम्रो गरेको छ तपाईँ टेन्सन नलिनुहोस् ल है त
2: म पनि जान्छु अस्ट्रेलिया।

0: हेर बुढी, मेरो त पहिलो माया भने पनि अन्तिम माया भने पनि तिमी नै। यो छुट्टीमा मलाई घोडे छोडेर जान्छ है?
1: या के भन्नुहुन्छ त?
2: ओइ हेर त त्यो कमललाई, लाउरी नहुँदासम्म काशीसँग लभ पर्यो, अहिले त अर्कैसँग बिहे गरे रहेछ। विचार गर है फेरि, तेरो पनि त्यस्तै होला। ओइ कहाँ गएको फेरि?
1: किन चाहे तँलाई, तेरो भेनालाई भेट्न जानु लाग्यो।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुको साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुरु हो। गण्डकी प्रदेशको प्रमुख सचिवमा भूपाल बराल आउने भएका छन्। गत शुक्रबार बसेको मन्त्री परिषद बैठकको निर्णय अनुसार 10 सचिवको सरुवा हुँदा बराललाई गण्डकी पठाएको। अर्थ मन्त्रालयको राष्ट्र सचिव रहेका बराल गत जेठ 15 प्रस्तुत संघीय सरकारको बजेट निर्माणमा सक्रिय थिए। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा 3,62,5,22,160 रूपियाँ भ्रष्टाचार गरेको आत्मा गण्डकी प्रदेशका तत्कालीन प्रमुख सचिव डण्डुराज घिमिरे सहित 23 उच्च सरकारी अधिकारीहरू र चिनिया निर्माण कम्पनीका पदाधिकारी विरूद्ध अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि घिमिरे गत वैशाख 24 गतेदेखि निलम्बन परेका थिए। घिमिरे नागरिक उडान प्राधिकरणमा सहसचिव भएका बेला पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता भएको भन्दै उजुरी परेको थियो। सोही उजुरीपछि छानबिन गरी अख्तियारले घिमिरे सहित 23 विरूद्ध आरोप पत्र दायर गरेको छ। डण्डु घिमिरे निलम्बन नपरेकाले जगेडामा राख्दै अतिरिक्त समूह सरुवा गरिएको छ। मन्त्रालय संयोजन अघि वन तथा वातावरण मन्त्रालयका सचिव रहेका गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मेवारी दिएको छ। संघीय मामिला तथा सम्बन्धीय प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै उपराष्ट्रपतिको कार्यालयमा कार्य डाक्टर हरिकृष्ण उस्करलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ। पोखरा बस्ताको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गा धनीहरू र पोखरा महानगरपालिका बीच लामो समयदेखि विवादित बस्ताक निर्माणका विषयमा सहमति भएको छ। पोखरा महानगरपालिकाका अनुसार उक्त क्षेत्रका जग्गा धनीहरूले महानगरपालिका विरूद्ध सम्मानित उच्च अदालतमा दायर गरेको निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको हो। अदालतले अन्तरिम आदेश दिएको थियो। दुवै पक्षलाई 23 गते छलफलका लागि अदालत बोलाएको थियो। साथै पशुपाक निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने साझेदारी समेत गरेका छन्। सहमति अनुसार भविष्यमा निर्माण गर्ने संरचनाहरू महानगरपालिकाले तुगीको मापदण्ड बमोजिम निर्माण गर्नेछ। यस्तै हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू आजको मितिले 7 दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाले करिब आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधा सम्पन्न पोखरा वस्तक निर्माणको मार्ग प्रशस्त भएको जनाएको छ। मुनि बजार क्षेत्रमा सड़क अधिकार क्षेत्र तथा सड़क पेटी अवरूद्ध हुने गरी निर्माण गरिएका पक्की संरचना बरण्डा तथा टिनका संरचनाहरू 35 दिनभित्र हटाउन सूचना सम्बन्धित घरधनी तथा सरकारलाई आग्रह गरेको छ। नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण सबै नगरवासीको दायित्व भएको उल्लेख गर्दै नगर क्षेत्रको केन्द्र दमौली बजारमा सड़क अतिक्रमण गरी बनाएका संरचनाका कारण आगमन तथा सार्वजनिक उपयोगमा समस्या उत्पन्न भएको जनाएको छ। व्यास नगर कार्यपालिकाले गत जेठ 22 गते बसेको 238 बैठकले यस्तो संरचना हटाउने निर्णय गरेपछि आजदेखि 35 दिने सार्वजनिक सूचना जारी गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा लमजुङको प्रथम जिल्ला अधिवेशनबाट अशोक सापकोटा जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि पहिलो चरणमा 5 जना उम्मेद्वार बीच मतदान भएको थियो, तर कुनै पनि उम्मेद्वारले 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेपछि सर्वाधिक मत प्राप्त गर्ने अशोक सापकोटा 69 मत र भोलानाथ शर्मा 49 बीच पुनः मतदान हुने तय गरिएको थियो। पुनः मतदान अघि शर्माले उम्मेद्वारी फिर्ता लिएपछि आइतबार राति सम्पन्न अधिवेशनले सापकोटालाई निर्विरोध जिल्ला सभापति घोषणा गरेको निर्वाचन समितिले जनाएको छ। पोखराको सार्वजनिक यातायातलाई व्यवस्थित आधुनिक र बालमैत्री बनाउने सम्बन्धित सत्तावाला बीच वृहत सार्वजनिक सभा सम्पन्न भएको छ। पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवर्धन केन्द्रको आयोजना तथा आर्थिक आवाजको सहयोगदारीमा स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी विषयको बहस आयोजना गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख अन्दाचार्य नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोजी डौला र नेपाल अटोमोबाइल एसोसिएसन नासाका कार्यकारी निर्देशक गोविन्द भट्ट विश्व खराब यातायात सुधारका लागि विविध पक्षमा केन्द्रित रहेर प्यानल छलफल भएको थियो। गोर्खाको आरूघाट गाउँपालिका स्थित आरूघाटा तर्पुता अस्पतालमा सञ्चालित मोतीबिन्दु निशुल्क शल्यक्रिया शिविरबाट 85 जना लाभान्वित भएका छन्। आरूघाट गाउँपालिकाको आयोजना तथा हिमालय नाका अस्पताल पोखरा, गोर्खा लायन्स आँखा सेवा केन्द्र र आई केयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो। धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पनि उपस्थित हुनेछौ। त्यतिजेलसम्मको लागि समाचार कक्षका सम्पन्न हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण त्यतिजेलसम्मको लागि सपरिवार सँगसँग जन्टोकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानीमा गर्दा पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्ण
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143178, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175।
2: शुक्लागणदेखि टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: ला टायर मा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डीफोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543।
5: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
6: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 570 052। मोबाइल 98 560 28 587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: शुक्ला गण्डकी एफएम 97.6
10: घटना दुर्घटना
11: कला संस्कृति
10: स्थानीय राष्ट्रीय
12: अन्तर्राष्ट्रिय खेलकुद
13: जे देख्छौ त्यो भन्छौ
14: सूचना तपाईँको अधिकार।
15: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल जेठ महिनाको 26 गते मंगलबार अधिक ज्येष्ठ कृष्ण पक्षको नवमी तिथि अंग्रेजी मिति अनुसार जून 9 तारीक सन् 2026 नेपाल सम्वत 1146 सूर्योदय बिहान 5:08 भयो भने सूर्यास्त साँझ 6:59 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट भट्टर अग्रवाललाई 3 दिन थुनामा राख्न विभागलाई अनुमति। नयाँ संसद आएपछि पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित। सीमाको अभिव्यक्तिबारे जवाफ दिन संसदमा प्रधानमन्त्रीलाई तत्काल आउन नसक्ने राज्यसभा सभापति लामी छानेको प्रसुप्त। कि गण्डकी प्रदेशको प्रमुख सचिवमा भूपाल बराल आउने। पोखरा बस्ताक निर्माणको बाटो खुल्यो। रिट फिर्ता लिने र संरचना हटाउने सहमति। दमौली बजारका अवैध संरचना 35 दिनभित्र हटाउन नगरपालिकाको सूचना। साउनदेखि नागढुङ्गा सुरूङ मार्ग सञ्चालन हुँदै 24 घण्टा खुलाउन 150 कर्मचारी भर्ना। र हङकङलाई हराउँदै नेपाली जितेसियाली खेलकुद छनौटको उपाधि।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवाललाई अनुसन्धानका लागि झनै तीन दिन म्याद थप गरेको छ। सोमबार थपिएको म्याद भट्टको हकमा 9 पटक र अग्रवालको हकमा 8 पटक हो। विशेष अदालतका प्रवक्ता कृष्ण शरण अग्रवालको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले दुवैजनाको तीन तीन दिन अनुसन्धान म्याद थप गरिएको जानकारी दिनुभयो। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासबाट थुना म्यादको आदेश भएको हो। यस अघि 7 दिन थुनामा राख्न अनुमति प्रदान भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको प्रतिवेदन र प्रतिवादीका कानून व्यवसायहरूको बहसपछि थुना म्यादको आदेश भएको। मिसिलमा संलग्न कागजात र प्राप्त प्रतिवेदन अनुसार मुद्दाको अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको र राय प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि थप समय आवश्यक देखिएको भन्ने आधारमा अदालतबाट पुनः म्याद थप भएको हो। सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 को दफा 17 को उपदफा 4 मा बुझिम म्याद थप भएको आदेश दिएको हो। यसअघि अदालतले अनुसन्धानको बाँकी कार्य पूरा गरी राय सहितको प्रतिवेदन पेश गर्न विभागलाई निर्देशन दिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले गलत लिखित सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदनहरू तयार गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको। अख्तियारले मुद्दा दायर गरेको अन्यमा सिन्धुपाल्चोकको निन्द्रावती गाउँपालिका 10 की रीता भट्टराई, वीरगंज महानगरपालिका 3 का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तुफैल अख्तर ठकुराई, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री वीरेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाब दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। हिजो सिंहदौरामा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनिदिएको अभिव्यक्ति बारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। लामिछानेले परराष्ट्र मन्त्रीले जवाफ दिएपछि आवश्यकता बारेमा आफूले पनि जवाफ दिने तर प्रधानमन्त्री आउन नसक्ने जानकारी दिनुभएको हो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका छन्। नेकपा एमाले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति र आर्थिक विधेयकमा गरिएका करका दर हेरफेरको विषयलाई लिएर संसदीय छानबिनको माग गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्म अर्यालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच पुर्याएको र बजेट निर्माणमा गम्भीर आर्थिक अपराध भएको भन्दै उच्च स्तरीय छानबिनको आवश्यकता औंलाउनु भएको हो। सत्तापक्ष र प्रतिपक्ष सदन सुचारू गर्ने विषयमा संवाद जारी रहे पनि एमाले आफ्नो मागहरूमा अडान कायम राखेको छ। उपनेता अर्यालले आर्थिक विधेयक संसद पेश भइसकेपछि मन्त्रालयमा लगेर करका दर र अंकहरू हेरफेर गरिनुलाई आर्थिक अपराधको संज्ञा दिएको छ। पूर्व अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमाथि हेरफेरको विषयमा संसदीय छानबिन समिति आवश्यक पर्न सक्ने बताउनु भएको छ। सोमबार संसद भवन सिंहदरबारमा संसदकर्मीहरूसँग कुरा गर्दै नेता पुनले संसदमा प्रस्तुत गरिएका आर्थिक विधेयकमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध भएकाले संसदीय छानबिन समिति आवश्यक पर्न सक्ने बताउनु भएको छ। उहाँले आर्थिक विधेयकमा भएको हेरफेरका विषयमा अर्थमन्त्रीले संसदका आएर स्पष्ट पार्नुपर्ने बताउनुभयो। संसदमा प्रस्तुत आर्थिक विधेयकमाथिको आफू खुशी चाहिए करेक्सनले चुहावट आशंका उत्पन्न भएको उहाँको भनाई छ। प्रतिनिधि सभा बैठकका सूचना टाँस गरेर स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले 15 मिनटका लागि बैठक स्थगित गरेको थियो। सो समय सकिँदा पनि बैठक बस्न सकेन र सूचना टाँस गरेर मंगलबारका लागि स्थगित गरिएको छ। 2082 फागुन 21 गतेको निर्वाचन पछिको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो। प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि प्रमाण पेश गर्न वा उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी दलहरूले माग गर्दै आएका छन्। राष्ट्रपतिले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले पनि थप प्रश्न पार्ने बताए पनि विपक्षी दलहरूले अडान नछाड्दा बैठक चल्न सकेको छैन। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूला परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढ़ेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उहाँले विगतमा जस्तो नीतिगत तहमा हुने पुलिसी कब्जा र म्याक्रो सिन्डिकेटहरूको अन्त्य गर्ने गरी सरकार अघि बढ़ेको बताउनुभयो। पुराना अभ्यासहरूबाट फाइदा लिइरहेकाले अहिले अत्तालिएर भ्रम फैलाउन लागेको उल्लेख गर्दै उहाँले त्यस्तै अन्तिम छटपटी भएका बताउनुभयो। डाक्टर वाग्लेले अब गणतन्त्र लेभल प्लेइनिङ फिल्ड र प्रतिस्पर्धामा आधारित हुने बताउँदै त्यो छटपटी धेरै नटिक्ने पनि बताउनुभयो। उहाँका अनुसार अब नियामक निकायका स्वेच्छा सफा र सक्षम मान्छेहरू आउँछन्। राजनैतिक संयन्त्र आर्थिक संरचना र नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रम राजनीतिज्ञको कब्जामा रहने दिन अब सकिएका छन्। गण्डकी प्रदेशको प्रमुख सचिवमा भूपाल बराल आउने भएका छन्। गत शुक्रबार बसेको मन्त्री परिषदको बैठकको निर्णयका आधारमा 10 सचिवको सरूवा हुँदा बराललाई गण्डकी पठाइएको। अर्थ मन्त्रालय राजस्व सचिव रहेका बराल गत जेठ 15 प्रस्तुत संघीय सरकारको बजेट निर्माणमा सक्रिय थिए। पोखरा क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणमा 3,62,05,22,160 रूपियाँ भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशका तत्कालीन प्रमुख सचिव डण्डुराज घिमिरे सहित 23 उच्च सरकारी अधिकारी र चिनिया निर्माण कम्पनीका पदाधिकारी विरूद्ध अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि घिमिरे गत वैशाख 24 गते निलम्बनमा परेका थिए। घिमिरे नागरिक उड्डयन प्राधिकरणमा सहसचिव भएका बेला पोखरा क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छूट दिएर आर्थिक अनियमितता भएको भन्दै उजुरी परेको थियो। सोही उजुरी पछि छानबिन गरी अख्तियारले घिमिरे सहित 23 विरूद्ध आरोप पत्र दायर गरेको थियो। डण्डु घिमिरे निलम्बनमा परेकाले जगेरामा राख्दै अतिरिक्त समूहमा सरूवा गरिएको छ। मन्त्रालय समायोजन अघि वन तथा वातावरण मन्त्रालयका सचिव रहेका गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरूवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मेवारी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरूवा गरिएको छ। त्यसै उपराष्ट्रपतिको कार्यालयमा कार्यरत डाक्टर हरिकृष्ण हरि पुरस्कार लाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ। पोखरा बस्ताको उत्तरी क्षेत्रमा रहेको पेट्रोलियम पम्प लाइनका जग्गाधनीहरू र पोखरा महानगरपालिका बीच लामो समयदेखि विवादित बस पार्क निर्माणका विषयमा सहमति भएको छ। पोखरा महानगरपालिकाका अनुसार उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिका विरूद्ध सम्मानित उच्च अदालतमा दायर गरेको निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको अदालतले तरिम आदेश दिएको थियो। दुवै पक्षलाई 26 गते छलफलका लागि अदालत बोलाएको थियो। साथै बस पार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने साझेदारी समेत गरेका छन्। सहमति अनुसार भविष्यमा निर्माण गर्ने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्ड बमोजिम निर्माण गर्नेछ। यस्तै हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू आजको मितिले 7 दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाले करिब आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बस पार्क निर्माणको मार्ग प्रशस्त भएको जनाएको छ। महानगरपालिकाले बस पार्क निर्माणलाई अघि बढ़ाउन सहयोग पुर्याउने सम्पूर्ण जग्गाधनी स्थानीयवासी सरकारवाला पक्ष तथा सम्बन्धित सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। महानगरपालिकाले यस सहमतिसँगै बहुप्रतीक्षित पोखरा बस पार्क निर्माण कार्यले गति दिने विश्वास व्यक्त गरेको छ। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ। नागडुङ्गा सुरुङ नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको हो। हाल सुरुङ मार्ग भएर आवजावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तत्काल तालिम सहित प्राविधिक काम भइरहेको उहाँले जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालनका लागि तयारीको सबै कामहरू भइरहेका छन्। हामी सकेसम्म साउनभित्रै आयोजना सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं। आयोजना प्रमुख नेपालले भन्नुभयो, सुरुङ मार्गभित्र उद्धार प्रयोजनका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा लाइट एवं भेन्टिलेशनको अवस्था कस्तो के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो। चौबिसै घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई शिफ्टका आधारमा परिचालन गर्नेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजोको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 79.5% र वित्तीय प्रगति 16% रहेको जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युनिस एआरटी जेबीबी यसअघि सम्झौता औपचारिक सम्झौता भइसकेको छ। सेवा प्रदायक कम्पनीले आगामी 5 वर्षसम्म सुरुङ मार्ग सञ्चालन तथा मर्मतको औपचारिक रूपमा जिम्मा पाएको छ। व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सड़क अधिकार क्षेत्र तथा सड़क पेटी अवरूद्ध हुने गरी निर्माण गरिएका पक्की संरचना बरण्डा तथा टिनका संरचनाहरू 35 दिनभित्र हटाउन सम्बन्धित घरधनी तथा सरकारवालाहरूलाई आग्रह गरेको छ। नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण सबै नगरवासीले दायित्व रहेको उल्लेख गर्दै नगर क्षेत्रको केन्द्र दमौली बजारमा सड़क अतिक्रमण गरी बनाएका संरचनाका कारण आगमन तथा सार्वजनिक उपयोगमा समस्या उत्पन्न भएको जनाएको छ। व्यास नगरपालिकाको गत जेठ 22 गते बसेको 238 बैठकले यस्तो संरचना हटाउने निर्णय गरेपछि हिजो 35 दिने सूचना सार्वजनिक गरिएको हो। सूचना अनुसार सम्बन्धित जग्गाधनीले तोकिएको अवधिभित्र आफ्नै पहलमा संरचना हटाउनु पर्नेछ। निर्धारित समयभित्र संरचना नहटाएमा प्रचलित कानून बमोजिम आवश्यक प्रक्रिया पूरा गरी व्यास नगरपालिका आफैले हटाउने जनाएको छ। नगरपालिकाका इन्जिनियर अमृत केसीद्वारा जारी सूचनामा सार्वजनिक हित र सड़क व्यवस्थापनलाई प्रभावकारी बनाउन सबैको सहयोगको अपेक्षा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा लमजुङको प्रथम जिल्ला अधिवेशनबाट अशोक सापकोटा जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ। सभापति पदका लागि पहिलो चरणमा 5 जना उम्मेद्वार बीच मतदान भएको थियो, तर कुनै पनि उम्मेद्वारले 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेपछि सर्वाधिक मत प्राप्त गर्ने अशोक सापकोटा 59 मत र भोलानाथ शर्मा 49 मत बीच पुनः मतदान हुने तय गरिएको थियो। पुनः मतदान अघि शर्माले उम्मेद्वारी फिर्ता लिएपछि आइतबार राति सम्पन्न अधिवेशनले सापकोटालाई निर्विरोध जिल्ला प्रतिभा घोषणा गरेको निर्वाचन समितिले जनाएको छ। सभापति पदका अन्य उम्मेद्वारहरू मध्ये हरि बहादुर धिताले 33, विजय रंजन पौडेलले 16 र नवराज पहाडीले 7 मत प्राप्त गर्नुभएको थियो। यस्तै उपसभापतिमा 86 मत प्राप्त गर्दै सन्तोषी गौली निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी प्रकाश थापाले 69 र बाबुराम अधिकारीले 19 मत प्राप्त गर्नुभयो। सचिवमा 119 मत सहित मीना खड्का निर्वाचित हुनुभएको छ। लघु साना तथा मझौला व्यवसायीले कारोबारमा आधारित भएर डिजिटल माध्यमबाट कर्जा पाउन सक्ने भएका छन्। यस्ता व्यवसायीले अब डिजिटल माध्यमबाट 10 लाख रूपियाँसम्म कर्जा पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्तो कर्जा लिन धितो राख्नु पर्ने छैन। डिजिटल माध्यमबाट प्रभाव हुने कर्जा मार्गदर्शन सच्याउँदै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। दीर्घकालीन प्रकृतिको चालू पुँजी कर्जाका रूपमा यस्ता व्यवसायीलाई 10 लाखसम्मको ऋण डिजिटल माध्यमबाट दिने व्यवस्था नयाँ मार्गदर्शनले गरेको छ। 1 वर्ष अवधिको आपतकालीन चालू पुँजी कर्जाका रूपमा भने यी व्यवसायीले 5 लाख रूपियाँसम्म प्राप्त गर्ने भएको छ। अहिले पनि तलबी खाता हुने ग्राहकहरूले 3 वर्षका लागि 5 लाख रूपियाँसम्मको कर्जा डिजिटल माध्यमबाट प्राप्त गर्दै आएका छन्। पोखराको सार्वजनिक यातायातलाई व्यवस्थित आधुनिक र वातावरण मैत्री बनाउने सम्बन्धमा सरकारवालाहरू बीच वृहत सार्वजनिक निजी संवाद सम्पन्न भएको छ। पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रबन्धन केन्द्रको आयोजना तथा आर्थिक आवादको साझेदारीमा स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी विषयक बहस आयोजना गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धन्ना चाचार्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौला र नेपाल अटोमोबाइल्स एसोसिएशन नासाका कार्यकारी निर्देशक गोविन्द भट्टराई बीच पोखराको यातायात सुधारका विविध पक्षमा केन्द्रित रहेर प्यानल छलफल भएको थियो। उक्त छलफलको सहजीकरण आर्थिक आवाजका सम्पादक सुरेन्द्र पौडेलले गर्नुभएको थियो। छलफलका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धन्ना चाचार्यले दिगो शहरी यातायात व्यवस्थापन र विद्युतीय सवारी साधन इमोबिलिटी परियोजना सञ्चालनका लागि एसियाली विकास बैंक र ग्रीन क्लाइमेट फण्डको साझेदारीमा नेपालले 100 मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण प्राप्त गरेको जानकारी दिनुभयो। कुल प्राप्त रकम मध्ये पोखराको सार्वजनिक यातायात सुधारका लागि मात्रै 40 मिलियन अमेरिकी डलर करिब 5.5 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरिने प्रमुख आचार्यले भन्नुभयो। पोखरालाई मुलुककै पर्यटन राजधानी घोषणा गरिएसँगै एसियाली विकास बैंकले यस क्षेत्रको यातायात व्यवस्थापनका लागि इमोबिलिटी परियोजनालाई विशेष प्राथमिकतामा राखेको हो। गोर्खाको आरूघाटमा गाउँपालिका स्थित आरूघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीबिन्दुको निशुल्क शल्यक्रिया शिविरबाट 85 जना लाभान्वित भएका छन्। आरूघाट गाउँपालिकाको आयोजना तथा हिमालय नाका अस्पताल पोखरा, गोर्खा लायन्सको आँखा सेवा केन्द्र र आई केयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो। ग्रामीण शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल।

0: स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
1: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
2: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077078।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
8: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, पर्यटक लिएर मुसाङबाट फर्किएको स्कर्पियो गाडी म्याग्दीमा दुर्घटना भएको छ। अन्नपूर्ण गाउँपालिका 3 तिरतिरी स्थित बेनी जंक्सन सड़क खण्डमा स्कर्पियो दुर्घटना हुँदा 5 जना घाइते भएका हुन्। जिल्ला प्रहरीकारीले म्याग्दीको अनुसार आइतबार दिउँसो मुसाङबाट बेनीतर्फ आउँदै गरेको BA 1956-02 नम्बरको स्कर्पियो ओह्रालोमा अचानक ब्रेक फेल भई सड़क छेउको डिभाइडरमा ठोकिएर दुर्घटनामा परेको हो। दुर्घटनाका बेला स्कर्पियोमा चालक सहित 8 जना सवार थिए। दुर्घटनामा 5 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरीले जनाएको छ। घाइते हुनेमा काठमाडौँ बानेश्वर निवासी 41 वर्षीय रन्जु श्रेष्ठ रहनुभएको छ। उहाँको निधार नाक र कम्बरमा भित्री चोट लागेको छ। अवस्था मध्यम रहेको प्रदेश अस्पताल बेनीले जनाएको छ। त्यसै गरी पोखरा महानगरपालिका 7.0 किलोमिटर निवासी 46 वर्षीय बिन्दु बरालको बायाँ खुट्टा भाँचिएको छ। उहाँको अवस्था पनि मध्यम रहेको छ। गरी दुर्घटनामा घाइते हुनुभएका 50 वर्षीय केशव प्रसाद बरालको बाया कुहिनो र काँधमा सामान्य चोट लागेको छ। 53 वर्षीय देवेन्द्र बरालको बाया हातमा भित्री चोट लागेको छ भने ताप्लेजुङको श्रीजंगा गाउँपालिका 2 निवासी 36 वर्षीय तारा कुमारको छाती र बायाँ काँधमा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त अनुसार इलाका प्रहरी कार्यालय दानाबाट प्रहरी निरीक्षक जुक्त बहादुर थापाको कमाण्डमा 4 सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमा सिन्हाले जानकारी दिनुभयो। स्कर्पियो चालक काप्रेको फुलबारी नगरपालिका 2 घर भई हाल पोखरा 10 अमर सिंह चोक बस्ने 42 वर्षीय नहकुल प्रसाद पुरा सैनीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। परराष्ट्र मन्त्री सुशील खनालले चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्री खनालले जुन 14-17 गतेसम्म चीनको भ्रमण गर्ने तय भएको छ। चीनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उहाँ चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका स्रोत अनुसार चीन भ्रमणमा उहाँले चीनका विदेश मन्त्री वाङ यी र चीनिया कम्युनिष्ट पार्टीका विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ।